अन्तिम कारोबार दिन 45 खर्ब 53 अर्ब रूपियाँ भन्दा बढ़ी रहेको कुल बजार पूँजीकरण गत साताको अन्तिम कारोबार दिन भने 45 खर्ब 23 अर्ब रूपियाँ भन्दा बढ़ी कायम भएको हो।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्कनेक्ट
1: देश हो खुशीको कनेक्शन
2: एमडीएल सर्वसुलभ आवास कर्जा
0: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
0: विशेषताहरू 3 करोडसम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
0: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
3: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
5: नेपाली खबरमा अब विदेशका खबर दक्षिण अफ्रिकामा दुईवटा गोलीकाण्डमा 30 जनाको मृत्यु भएको छ भने 26 जना घाइते भएका छन् राजधानी जोहानेसबर्गको पश्चिमी क्षेत्रमा रहेको एक बजारमा शनिबार राति भएको गोलीकाण्डमा 20 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ
6: अब खेल खबर विश्व एसियाली खेलकुदको एथलेटिक्स तर्फको पुरूष 800 मिटर दौड़मा

0: 1.95 सेकेण्डमा पार गरेका छन्। त्यस्तै जापानको योकोहामामा भएको 11 सितारियो कराते डो अन्तर्राष्ट्रिय च्याम्पियनशीपमा नेपालले 2 स्वर्ण 1 रजत र 3 काँस्य गरी 6 पदक समेत जितेको छ। नेपालले व्यक्तिगत प्रतिस्पर्धामा 4 र टीम प्रतिस्पर्धामा 2 गरी 6 पदक जित्न सफल भएको छ।
1: अब विचार विश्लेषण जुनार बाबु बस्नेतको विचार हरित अर्थतन्त्रको जग शीर्षकमा गोर्खापत्रमा छापिएको छ। हरित अर्थतन्त्रको जग बसाउन अब विश्वले ऊर्जा संक्रमणलाई संवेदनशील रूपमै लिनुपर्छ। अहिले पनि विश्वको ठूलो हिस्सा कोइला र पेट्रोलियम जस्ता जीवाश्म इन्धनमा आधारित छ। यो ऊर्जा प्रणालीलाई क्रमशः जलविद्युत सौर्य वायु र हरित हाइड्रोजन जस्ता नवीकरणीय ऊर्जामा परिणत गरिनुपर्छ। जलवायु परिवर्तनका असर न्यूनीकरणको यो नै मूल आधार हो, मार्गचित्र हो।
0: जलवायु मुद्दामा हरित स्वच्छ ऊर्जा शीर्षकमा कृष्णप्रसाद भण्डारीको विचार अन्नपूर्ण पोस्टमा छापिएको छ। नेपालले विकासशील राष्ट्रका साझा मुद्दालाई उजागर गर्दै जलवायु परिवर्तनसँग जुझ्न दिगो साझा र एकीकृत प्रयासको प्रवर्तन गर्नुपर्छ। नेपाल जस्तो अल्प विकसित तथा हिमाली देशमा जलवायु परिवर्तनको असर अझ गहिरो छ। यो पग्लिने क्रम अनियमित वर्षा बाढ़ी पहिरो र अत्याधिक तापक्रमका कारण नेपालको कृषि जलस्रोत जंगल जैविक विविधता स्वास्थ्य पर्यटन र पूर्वाधारमा नकारात्मक प्रभाव पारिरहेको छ।
1: हवस् त नेपाली खबर अहिलेलाई यति नै, यसपछि पत्रकार खेमबमका साथमा।

0: औलो कसरी सर्छ? संक्रमित एनोफिलिस सापको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
1: औलोका लक्षणहरू, मुख्य लक्षण काम ज्वरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काप छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान, कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने। गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
0: औलोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाइबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो।
1: लामखुट्टेको टोकाइबाट कसरी बच्ने? झुलको प्रयोग गर्ने, कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने। घरको झ्यालढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने। बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
2: सागिनो समय सूचक अहिले बिहानको 6 बज्यो AM यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: प्रधान न्यायाधीश पक्राउ गरिएकोमा सरकारको आलोचना, कांग्रेसको संगठनात्मक संरचनामा फेरबदल, दशैंको छेकोमा बाढ़ी पहिरोका कारण ठाउँ ठाउँमा बगे सड़क र पुल,
1: जिन्जी शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा, खसीदेखि बंगुरसम्मको सबै मासुको भाव आकाशियो, पश्चिमको बाढ़ी पहिरोले रोकियो 483 मेगावाट विद्युत उत्पादन,
0: भारतमा भारी वर्षाका कारण केदारनाथ यात्रामा रूख, बाढ़ीले थाइल्याण्डमा हजारौं विस्थापित, चीन अमेरिका सम्बन्धमा नयाँ सम्झौता,
1: र जापानमा जारी विश्व एसियन खेलकुद अन्तर्गत कराँतेतर्फ नेपाललाई 2 स्वर्ण 1 रजत र 3 काँस्य, आर्चरी अनि 800 मीटर दौड़बाट नेपाली प्रतियोगी बाहिरिए।

0: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरको सबैभन्दा शुरूमा तीन दिनको वर्षा बाढ़ी र पहिरोमा परि भएको जनधनको क्षतिको प्रसंग। यही असोज आठदेखि एघार गतेसम्म परेको ठूलो पानीका कारण देशभर 21 जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 5 जना बेपत्ता र 5 जना घाइते भएका छन्। वर्षा र त्यसबाट सृजित बाढ़ी पहिरो तथा अन्य विपदका घटनाबाट 746 परिवार प्रत्यक्ष प्रभावित भएको प्राधिकरणले जनाएको हो। यसमा वर्षाको जोखिमलाई मध्यनजर गर्दै 77 जिल्लामा प्रशासन कार्यालय तथा 3 सुरक्षा निकायलाई तयारी अवस्थामा रहन समेत निर्देशन दिएको छ। जोखिम देखिएका जिल्लामा आवश्यकता अनुसार सवारी आवागमन रोक तथा प्रभावित सम्भावित प्रभावित क्षेत्रमा विद्यालय बन्द गर्न समेत निर्देशन दिएको प्राधिकरणले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिकार शाखा प्रमुख रामबहादुर केसीले CIN-सँग भन्नुभयो,
2: म्याग्दी लगायतका जिल्लाहरूमा केही मानवीय क्षतिहरू पनि भएको छ र अहिलेसम्म चाहिँ करिब 14 मृत्यु भएको चाहिँ छ भने 4 जति अहिले पनि बेपत्ता हुनुहुन्छ यो पहिरोमा परेर र बाढीमा परेर। अहिलेसम्मको चाहिँ मानवीय क्षति यही हो भने अब भौतिक क्षतिको सन्दर्भमा पनि अब तपाईँको चाहिँ केही निजी घरहरू चाहिँ क्षति भएका छन्।
1: तीन दिन असोज आठदेखि बिहान 9 असोज 11 गति दिउँसो 1 67 लगातार मौसमको अवस्था अनुगमन संचार तथा समन्वय गरेको र उक्त अवधिमा उद्धार तथा प्रतिकारमा अग्रपन्तिमा खटिनेलाई 5,000 भन्दा बढ़ी एसएमएस पठाइएको समेत प्राधिकरणले जनाएको छ। सम्भावित बाढ़ी प्रभावित क्षेत्रका बासिन्दालाई सचेत गराउन जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढ़ी पूर्वानुमान शाखाबाट 8,14,000 एसएमएस पठाइएको थियो। बाढ़ी तथा पहिरोको जोखिममा परेका विभिन्न जिल्लाबाट करिब 2,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। उद्धार गरिएका व्यक्तिका लागि सम्बन्धित जिल्ला प्रशासनको समन्वयमा स्थानीय तहबाट मार्फत आवश्यक बन्दोबस्ती तथा राहतको व्यवस्था समेत मिलाइएको छ। जाजरकोट म्याग्दी बागलुङ लगायतका जिल्लामा हेलिकप्टर मार्फत बाढ़ी तथा पहिरोमा फँसेका व्यक्तिको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। लगातार 4 वर्षाका कारण देशभरका 186 वटा वर्षा मापन केन्द्रमा 100 मिलिमिटर भन्दा बढ़ी वर्षा भएको छ। सबैभन्दा बढ़ी वर्षा नवलपरासीमा भएको छ। त्यसपछि कास्कीको 85 वर्षा भएको छ भने तनहुँको अरौलीटारमा 472 मिलिमिटर वर्षा रेकर्ड भएको प्राधिकरणले जनाएको हो।
3: यसैबीच केन्द्रीय सड़कको सम्पर्कबाट बागलुङ म्याग्दी मुस्ताङ र मनाङको सम्पर्क विच्छेद भएको छ। मालढुङ्गादेखि मुस्ताङसम्म 46 ठाउँ अवरुद्ध भएको छ। कतिपय ठाउँमा सड़क नै बगाएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। काठमाण्डुसँग जोड़िने 5 राजमार्गमा आवागमन अवरूद्ध छ। त्रिभुवन राजपथ एकतर्फ सञ्चालनमा छ भने पृथ्वी राजमार्गको तनहु खण्ड पनि अवरूद्ध भएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। बाढ़ी पहिरोको जोखिमले सुदूरपश्चिमका सबै राजमार्गहरू बन्द अवस्थामा रहेका छन्। तीन दिनदेखिको लगातारको भारी वर्षाका कारण गण्डकीका बागलुङ म्याग्दी मुस्ताङ र मनाङ केन्द्रीय सड़क सञ्जालको सम्पर्कबाट बाहिर पुगेका हुन्। यसैबीच हिम पहिरोमा परि 2 निधन भएको छ भने 10 सम्पर्कविहीन छन्। मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा परेर 2 निधन भएको छ भने 10 सम्पर्कविहीन छन्। मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार आइतबार बिहान मनाङको नारबा भूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालको आधार शिविरमा गएको हिम पहिरोमा 2 मृत्यु भएको हो। हिम पहिरोमा 10 सम्पर्कविहीन छन्। सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले सम्पर्कविहीन सबै नेपाली रहेको र सोमबार आज बिहानैबाट थप मदतका लागि अर्को उद्धार टोली घटनास्थलतर्फ पठाइएको पनि बताउनुभयो।
2: हाम्रो नारबा भूमि गाउँपालिकाको हिमलुङ हिमालको बेस क्याम्पमा बेपत्ता भएको भनिएको, कतिजना बेपत्ता भएको एक दिन तथ्याङ्क चाहिँ नभएको, तर हालसम्म 2 डेड बोडी पाइएको छ। 4 खोजीकर्ताहरू बेस क्याम्पमै बस्नु भएको छ, उहाँहरूले खोजी गर्नुहुन्छ। हामीसँग चाँडैमा 2 हेलिकप्टर स्ट्यान्डमै छ। हामी चाँडैबाट फेरि हिमलुङ बेस क्याम्प पुगेर उहाँहरूको उद्धारको अवस्था के छ, जुन अवस्थामा भेट्छौँ त्यो अवस्थामा हामी उद्धार गरेर ल्याउँछौँ। यहाँ
3: मौसम प्रतिकूलताका कारण उद्धार टोली बोकेर घटनास्थलतर्फ गएको कैलाश हेलिकप्टर घटनास्थलमा अवतरण हुन नसकेको र घटनास्थलमा अवतरण भएका उद्धारकर्तासँग समेत सम्पर्क हुन नसकेकाले घटनाबारे थप जानकारी आउन नसकेको पनि उहाँले बताउनु भएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले संकटको घड़ीमा जीवन रक्षा गर्दै नागरिकलाई सुरक्षित महसुस गराउने सरकारको पहिलो कर्तव्य रहेको बताउनु भएको छ। उहाँले बाढ़ी पहिरोको विषम परिस्थितिमा विपत्ता नागरिकको खोजीका साथै बाढ़ीमा फँसेका मानिस र पशु चौपायाको उद्धारमा सुरक्षाकर्मी अहोरात र खटिरहेको पनि उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले भदौ 10 गते रसुवाको भटीकोशी नदीमा आएको बाढ़ीले पुर्याएको क्षतिबाट नागरिकलाई माथि उठाउन निरन्तर क्रियाशील रहेकै बेला अर्को विपदको सामना गर्नु परेको उल्लेख गर्दै विपदको जोखिम अझै कायम रहेकाले नागरिकलाई उच्च सतर्कता अप्नाउन पनि अनुरोध गर्नुभएको छ। उहाँले बाढ़ी पहिरो डुबान हावाहुरी र चट्याङका कारण प्रभावित क्षेत्रको जनजीवनमा ठूलो असर परेको तथा जोखिम अझै कायम रहेकाले नदी तटीय तथा पहाड़ी क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्कता अप्नाउन पनि अनुरोध गर्नुभएको छ। अत्यावश्यक काम बाहेक यात्रा नगर्न र संकटमा परेका राज्यका संयन्त्रहरूलाई पनि जानकारी गराउन उहाँले अनुरोध गर्नुभयो। प्रधानमन्त्री शाहले बाढ़ी पहिरो प्रभावित परिवारका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय गरी अस्थायी बसोबासको प्रबन्ध मिलाइएको पनि जानकारी दिनुभएको छ। सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री शाहले विपदको समयमा भ्रामक सूचना फैलाउने, पीड़ितको गोपनीयता भंग गर्ने वा कालो बजारीमा संलग्न हुने जो कोहीमाथि सरकारले कड़ा निगरानी राखिरहेको भन्दै सचेत पनि गराउनु भएको छ।
1: यसैबीच केही दिन यता परेको अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण देशका मुख्य राजमार्गमा ठूलो क्षति पुगेको छ। यससँगै विभिन्न जिल्लाका मुख्य राजमार्गसँग सीधा सड़क सम्पर्क टुटेको छ। लमजुङ, मनाङ, पर्वत, बागलुङ र म्याग्दी मुस्ताङ बीचको सड़क सम्पर्क टुटेको हो। यसकन्दमा पर्ने पुल जोड्ने पहुँच सड़क बगाउँदा सवारी आवागमन ठप्प बनेको छ। पहुँच सड़क बगाएर सवारी स्थल चलाउन अझै केही दिन लाग्ने समेत सड़क विभागले जनाएको छ। पर्वत बागलुङ जोड्ने मालढुङ्गाको पक्की पुल तत्काल सञ्चालनमा ल्याउन कालीगण्डकी नदीको बहाव घट्नु पनि सड़क डिभिजन कार्यालय बागलुङका प्रमुख हरिप्रसाद सुविदीले बताउनु भएको छ। पोखरा बागलुङ सड़क अन्तर्गत पर्वतको सहसंघामा बाढ़ीले सड़क बगाएर सवारी आवागमन ठप्प बनेको सड़क विभाग कार्यालय पोखराका प्रमुख कृष्णराज अधिकारीले बताउनु भएको छ। प्राय सय वर्षभित्र आउन सक्ने बाढ़ीलाई दृष्टिगत गर्दै पुलको डिजाइन गरिएको थियो, तर सो अनुरूप बाढ़ीका कारण क्षति पुगेको समेत अधिकारीहरूले बताएका छन्। पहिरो जोखिम रहेका क्षेत्रमा शीतल बजार, गौतमी खोला, कृष्ण भीर, ज्यामिने घाट, चौकी भीर, हुग्दी खोलादेखि जवाङ खोला, फिस्लिङ, चुन्निङ टार, धारापानी, घोप्टे भीर र सिमल धारामा सड़क अवरूद्ध सड़कमा रहेका पुलहरूमा समस्या देखिएको समेत बताइएको छ।
3: यसैबीच हिजो अपराह्नदेखि भने नेपालको मौसम सुधारतर्फ अग्रसर देखिएको छ। आजदेखि सबैतिरको आकाश खुला हुने अनुमान नेपाल मौसम विज्ञान विभागले गरेको छ। विभागले आगामी 5 दिनको मौसमी विवरण सार्वजनिक गर्दै कतै कतै मात्र हल्का बादल र पानी पर्ने सम्भावना रहेको जानकारी दिएको छ। 4 दिन यता लगातारको वर्षा शनिबार राति गण्डकी र लुम्बिनी प्रदेशमा केन्द्रित हुँदा ती क्षेत्रमा भारी वर्षा र हिमपात समेत भएको छ। त्यसले विभिन्न स्थानमा बाढ़ी पहिरोका घटना गराएको मौसमविद संजीव अधिकारीले सीआईएमसँग बताउनुभयो। उहाँका अनुसार गत 24 घण्टामा मध्य प्रदेशको पश्चिमी भूभाग, बागमतीको दक्षिणी, गण्डकीको पहाड़ी र तराई भूभाग अनि लुम्बिनी प्रदेशमा अधिक पानी परेको छ। ती क्षेत्रका केही स्थानमा 150 मिलिमिटर भन्दा अधिक पानी परेको पाइएको छ। धेरै स्थानमा 100 मिलिमिटर भन्दा बढ़ी वर्षा रेकर्ड भएको अधिकारीले बताउनुभयो। सर्लाही, कास्की, लमजुङ, बागलुङ, पर्वत, रूपन्देही, कपिलवस्तु, अर्घाखाँची लगायतका जिल्लामा धेरै पानी परेको रेकर्ड गरिएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपद प्रभावित क्षेत्रमा बाल बालिकाको सुरक्षामा नागरिक दायित्व,
4: कहीँ सम्पर्क गर्ने ठाउँ छैन भनेर नबस्नु होला। हामीले धेरै नम्बरहरू डिस्प्ले गरिसकेका छौँ। हामीले सबै चिफो गरेको अवस्थाहरू छ। त्यहाँ यहाँ हामीले नजिकको जनप्रतिनिधि मार्फत पनि समन्वय गरेर अगाडि बढ्न सक्नुहुन्छ।
3: मध्यरातमा पूर्व प्रधान न्यायाधीश पक्राउ गरिएकोमा सरकारको आलोचना, कांग्रेसको संगठनात्मक संरचनामा व्यापक फेरबदल, दशमीको छेकोमा बाढ़ी पहिरो का कारण ठाउँ ठाउँमा बगे सड़क र पुल, जेएनजी शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै बोकिरहेको सुन्छु, यहाँ त आक्रामक देखिन्छ, रेल पनि काटिरहेको छ।
6: त्यही त दाई, यसले अन्य भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
5: ए हो र बहिनी, लक्षण हिजो त कुकुरलाई रिलिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
6: खै दाई, कुकुरलाई पनि खोप लगाउनु पर्छ र?
5: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखेपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
6: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
1: दाजु बहिनीको गन्धनमा म पनि निश्चित, यो रोग रोगी कुकुर बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घरपालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनुपर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
6: ओहो, म आज पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउनु भन्छु।
7: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी। बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
1: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ। पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
7: पशु स्वास्थ्य, धागुते, सरसरे, लम्पी स्किन, पटकी लगायतका संक्रामक रोगहरू फैलन सक्नु हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
1: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकुराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आजका पन्नबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा मध्यरातमा पूर्व प्रधान न्यायाधीश जबराको नियन्त्रणले उब्जाएका प्रश्न शीर्षकमा गौरव पोखरेल र दुर्गा दुलालले खबर लेख्नु भएको छ। सुरक्षा चुनौती भन्दै घरबाट लगिएका चोलेन र शमशेर जबरा 12 घण्टापछि परिवारको जिम्मा लगाइएको थियो, तर खतरा के थियो र कसको आदेशमा उहाँलाई घरबाट लगियो भन्नेबारे राज्य समुद्रसँग जवाब छैन। मध्यरातमा पूर्व प्रधान न्यायाधीश जबराको नियन्त्रणका विषयमा चौथर्पी रूपमा सरकारको आलोचना समेत भएको छ। जेएनजी सहित परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर भित्र पृष्ठमा प्रकाशित छ। कक्षा 5 सम्म अध्ययनरत विद्यार्थीले वार्षिक 12,000 र कक्षा 6 देखि 8 सम्म अध्ययनरत विद्यार्थीले वार्षिक 16,000, कक्षा 9 र 10 मा अध्ययनरत विद्यार्थीले वार्षिक 20,000 र कक्षा 11 र 12 मा विद्यार्थीले वार्षिक 24,000 रूपियाँ पाउनुभएका छन्। त्यस्तै भित्र पृष्ठमा कांग्रेसको संगठनात्मक संरचनामा फेरबदल शीर्षकमा कुलचन्द नेपालले लेख्नु भएको खबर प्रकाशित छ। कांग्रेसले 15 महाधिवेशनको पूर्व संध्यामा पार्टीको सांगठनिक संरचनामा व्यापक फेरबदल गरेको छ। विधान संशोधन मार्फत कांग्रेसले पहिलो पटक युवादेखि पेशागत विज्ञ, श्रमिक, अपाङ्गता भएका व्यक्ति र अल्पसंख्यकलाई केन्द्रीय तहमा ल्याउने ढोका खोलेको छ। केन्द्रीय कार्य समितिमा 35 वर्ष मुनिका 21 युवालाई विधानबाटै प्रतिनिधित्व सुनिश्चित गर्ने काम गरिएको छ। त्यस्तै प्रदेश कार्य समिति, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि र क्षेत्रीय प्रतिनिधिमा 35 वर्ष मुनिका युवाको प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ। वडा हुँदै जिल्ला कार्य समितिसम्म भने 20-30 वर्ष मुनिका युवाको प्रतिनिधित्व गरिने समेत व्यवस्था गरिएको छ। यस्तै भित्र पृष्ठमा टावरमा क्षति पुग्दा कालीगण्डकी करिडोरको 358.2 मेगावाट बिजुली उत्पादन बन्द शीर्षकमा खबर प्रकाशित छ भने सुपर मार्केट र खुद्रा पसलमा फरक फरक चिनीको मूल्य शीर्षकमा खबर छ। त्यस्तै 2 महिनामा 61 अर्ब ऋण संकलन 85 अर्ब भुक्तानी शीर्षकमा पनि खबर प्रकाशित छ।
3: नयाँ पत्रिका दैनिकमा छापिएको खबर रहेको छ खसीदेखि बंगुरसम्म सबै मासुको भाव आकाशिएको बारेमा अजित अधिकारीले लेख्नु भएको हो। गत चैतमा कुखुरामा बर्ड फ्लू देखिएपछि खसी लगायतका अरू मासुको मूल्य बढ़ाइएको छ। अहिले व्यापारीले मनलाग्दी मूल्य तोकेर बेच्दा पनि नियामक निकाय मौन रहेको उपभोक्ता अधिकार कर्मीहरूले गुनासो गरेका छन्। बजारमा खसी कुखुरा राङ्गा बंगुर सबै मासुको भाव अचाकले बढ़ेको हो। गत चैतमा देखिएको बर्ड फ्लूका कारण कुखुराको मासु कुखुराको अण्डा र खसीको मासुको भाव बढ़ेको व्यवसायको तर्क छ। राङ्गा र बंगुरको मासुको भाव समेत माग अनुसार आपूर्ति हुन नसकेको र ढुवानी लागत बढ़ेको कारण देखाएर वृद्धि गरिएको उल्लेख गरिएको छ। भित्री पन्नामा पूर्व राष्ट्रपति भण्डारीको पुनरागमन नेतृत्व हस्तान्तरणको मुद्दा डिफ्यूज कि एमालेको शक्ति शीर्षकमा सूर्यजंग पाण्डेले लेख्नु भएको छ। भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने अध्यक्ष ओलीको प्रस्तावलाई नेतृत्व हस्तान्तरणको मुद्दा उठाइरहेका नेताहरूले पनि स्वागत गरेर मुद्दा नै कमजोर बनाएको आरोप लागेको उल्लेख गरिएको छ। ओली नेतृत्व हस्तान्तरण र नेकपासँग एकताका लागि तयार रहेको बारेमा पनि अर्को खबर छापिएको छ। कंग्रेसमा भने समानान्तर महाधिवेशन संस्थापनको क्षेत्रीय अधिवेशन चल देवा समूह क्रियाशील सदस्य थप्दै शीर्षकमा खबर लेखिएको छ। अस्पताल र स्वास्थ्य कर्मीमाथि आक्रमण गर्नेलाई 5 वर्षसम्म कैद र 5 लाखसम्म जरिवाना सहितको स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन संशोधन हुन लागेको बारेमा पनि खबर उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि रहेको छ पश्चिमको बाढ़ी पहिरोले रोकियो 483 मेगावाट विद्युत उत्पादन शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको हो। अविरल वर्षा हावाहुरी र बाढ़ी पहिरोले देशको पश्चिमी क्षेत्रमा रहेका ऊर्जाका संरचनामा क्षति पुग्दा विद्युत उत्पादनदेखि प्रसारण र वितरण अवरूद्ध भएको छ। गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न भागमा विद्युत आपूर्ति अवरूद्ध भएको उल्लेख गरिएको छ। उद्योग मन्त्रीसँग सुनसरी मोरङ करिडोरका उद्योगीहरूको माग उत्पादन लागत घटाउन नीतिगत सुधार गर्नको लागि पनि माग गरिएको उल्लेख गरिएको छ। नागरिक दैनिकमा प्रहरीले जवारालाई किन समात्यो र छाड्यो शीर्षकमा रमेश धमला र ईश्वरी सुवेदीले लेख्नु भएको खबर छ भने एकै वर्षमा शिक्षा र भ्रमणमा 2 खर्ब बाहिरियो शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको छ। नेपालबाट विदेश अध्ययन र भ्रमणमा जाँदा मोटो रकम बाहिरिने गरेको छ। एक वर्षकै अवधिमा यी 2 परियोजनामा 2.9 खर्ब रूपियाँ खर्च भएको अर्थ मन्त्रालयको भनाइरहेको छ। कांग्रेस महाधिवेशन सर्ने शीर्षकमा अर्को खबर छ। नेपाली कांग्रेसको 15 महाधिवेशनको मिति केही दिन पछाडि सर्ने भएको समेत खबरमा उल्लेख गरिएको छ। पार्टीभित्रको विवाद चर्किँदै जाँदा संस्थापन र इतर दुवै पक्ष तल्लो तहको अधिवेशनमा जुटेका छन्। यही बेला कांग्रेसको संस्थापन पक्षले आगामी शुक्रबारदेखि काठमाण्डुमा गर्ने गरी तय गरेको महाधिवेशन केही दिन सर्ने तयारी भएको पनि उल्लेख गरिएको छ। जलवायु संकटले बढ़ाउँदै राज्यविहीनता शीर्षकमा श्रीराम सुवेदीले लेख्नु भएको खबर पनि छापिएको छ। अनि अध्यादेशबाटै आउला निजामती विधेयक शीर्षकमा भुवन शर्माले लेख्नु भएको छ। 55-30 लोकसेवाको असहमति छ। मुख्य सचिव कानून सचिव पनि सकारात्मक नभएको खबरमा दावी गरिएको छ। त्यसै गरी गोर्खापत्र दैनिकको भित्री पन्नामा दशैं अगाडि नै राजदूत नियुक्तिको तयारी शीर्षकमा खबर छापिएको छ। विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया शुरू भएको छ। संसदीय सुनवाई समितिले दशैं अगाडि नै प्रस्तावित राजदूतको संसदीय सुनवाई सक्ने गरी तयारी थालिएको उल्लेख गरिएको छ। पशु स्वास्थ्य प्रणालीमा गम्भीर असर शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर पनि छापिएको छ। अनि पर्यटन विकासका लागि अन्तर मन्त्रालय समन्वय आवश्यक शीर्षकमा खबर छापिएको पिएको छ भने महँगो तिर्दा पनि तरकारीको अभाव रहेको बारेमा सीता शर्माले लेख्नु भएको छ। त्रिभुवन राजपथमा इन्धन र एलपी ग्यास बाहेका सवारी निषेध शीर्षकमा राममणि दहालले मकवानपुरबाट लेख्नु भएको खबर पनि छापिएको छ। अनि आर्थिक कारोबार दैनिकमा नेपाल चीन बीचका ठूला 3 व्यापारिक मार्ग बन्द शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको खबर छ। कालीगण्डकी नदीमा आएको बाढ़ीले कालीगण्डकी करिडोरमा पर्ने 3 पुलको एप्रोच सड़क बगाइदिएको हो। 1000 मेगावाट विद्युत अवरूद्ध रहेको छ। उद्योगलाई विद्युत कटौती गरिएको पनि अर्को खबर छापिएको छ। आपूर्ति रोकिँदा 72% महँगियो तरकारी शीर्षकमा कौशिला कुंवरले लेख्नु भएको खबर छ।
1: साझा खबरमा अब विदेशका खबर। भारतका विभिन्न राज्यहरूमा लगातारको भारी वर्षा र बानीका कारण जनजीवन प्रभावित भएको छ। उत्तराखण्ड, उत्तर प्रदेश, बिहार र छत्तीसगढ़का विभिन्न क्षेत्रमा वर्षाका कारण भौतिक क्षतिमा समेत क्षति पुगेको छ। ऋषिकेशमा गंगा नदीले चेतावनीको तह पार गरेपछि नदीका घाटहरूमा जान प्रतिबन्ध लगाइएको छ। रुद्रप्रयाग जिल्लाको केदारनाथ यात्रा मार्गमा समेत पहिरो खस्दा करिब 4,000 श्रद्धालु बाटोमै अल्पत्र परेको स्थानीय प्रशासनले बताएका छन्। प्रशासनले केदारनाथ यात्रामा रोक समेत लगाएको छ भने हेलिकप्टर सेवा पनि पूर्ण रूपमा बन्द गराएको छ। उता थाइल्याण्डको राजधानी बैंककमा व्यापक बाढ़ीका कारण हजारौं मानिस विस्थापित भएका छन्। स्थानीय प्रशासनका अनुसार करिब 4,900 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। चीनले सार्वजनिक गरेको सहमतिको पहिलो बुदामा पारस्परिक सम्मान, निष्पक्षता र पारदर्शितामा आधारित संरचनात्मक तथा रणनीतिक रूपमा स्थिर चीन अमेरिका सम्बन्ध निर्माण गर्ने उल्लेख गरिएको छ। चीनिया पक्षले यसलाई दुई देश बीचको सम्बन्धका लागि नयाँ रणनीतिका आधारका रूपमा समेत व्याख्या गरेका छन्। चीन र अमेरिका बीचको सम्बन्धलाई सुदृढ बनाउन नयाँ सम्झौता भएको छ।
8: साझा खबरमा अब खेल खबर। विश्व एसियन खेलकुद अन्तर्गत कराती च्याम्पियनशीपमा नेपालको टोलीले 2 स्वर्ण, 1 रजत र 3 काँस्य सहित 6 पदक जितेको छ। नेपालका लागि एरिका गुरूङ र राकेश मेनन्धरले स्वर्ण पदक जित्न सफल हुनुभयो। एरिकाले महिलातर्फ 68 केजीभन्दा माथिको तौल समूहमा स्वर्ण जित्दा टीम कुमितेमा पनि काँस्य पदक जित्नु भएको छ। एरिकाले आज हिजो भएको फाइनलमा चाइनिज ताइपेईको खेलाड़ीलाई 8-6 हराउनु भएको हो। विश्व सितो रियो कराती च्याम्पियनशीपमा एरिकाको स्वर्ण पदक हो। यस्तै राकेशले पुरूषतर्फ 60 केजी मुनि स्वर्ण जित्नु भएको हो। निरूपा बोङ तामाङले महिलातर्फ 68 केजी मुनि रजत पदक जित्नु भएको छ। उहाँले टीम कुमिते तर्फ पनि काँस्य पदक जित्नु भएको हो। मीनबहादुर तामाङले 67 केजी तौल समूहमा काँस्य जित्नु भएको छ। टीम इभेन्टमा नेपालले थप काँस्य पदक जितेको छ। यसैबीच जापानमा जारी विश्व एसियन खेलकुद अन्तर्गत आर्चरी मिक्स्ड टीममा नेपालका तिलक पुनगर र ज्ञानु अवालेको जोडी बाहिरिएको छ। हिजो भएको खेलमा तिलक ज्ञानु युएका आयसा आलाली र खलिफा अल्काबीको जोडीसँग 6-2 पराजित हुँदै बाहिरिनु परेको हो। पुरूष 800 मिटर दौड़मा नेपालका सोमबहादुर कुमार हित चरणबाटै बाहिरिनु भएको छ।
1: बाढ़ी प्रभावित क्षेत्रमा बालबालिकाको सुरक्षामा प्रहरी प्रशासनको भूमिका, नागरिकको कर्तव्य, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।
9: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टीभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र HDTV च्यानलहरू। वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
10: क्यासको गिफ्ट लिनुभयो त? एनसन प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20%सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्।
11: शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरमा अब विपद प्रभावित बालबालिकाको सुरक्षाको कुरा। भदौ 10 भोटेको बारीका कारण होल्डिङ सेन्टरमा बसेकाहरू पनि आफ्नो व्यवस्था गरेर गाउँ फर्कन थालेका छन्। विनाशकारी बारीका कारण बालबालिका सबैभन्दा धेरै प्रभावित भएका छन्। उनीहरूको सुरक्षा र नागरिक दायित्वका बारेमा साथी सुशीला श्रेष्ठले प्रहरी प्रवक्ता अभिनारायण काफ्रेसँग कुराकानी गर्नुभएको छ।
13: तपाईँ जे बाढी प्रभावित क्षेत्रमा हुनुहुन्छ र त्यहाँ कुनै अलपत्र परेको महिला, बालबालिका, ज्येष्ठ नागरिक वा अन्य कोही व्यक्ति फेला पार्नुहुन्छ, भेट्नुहुन्छ भने नजिकको प्रहरी कार्यालयमा 100 नम्बरमा फोन गर्न सक्नुहुन्छ। 100 नम्बरमा जहाँबाट फोन गरे पनि त्यो सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा फोन जान्छ। त्यहाँ सम्पर्क हुन सकेन भने 104 पनि फोन गर्न सक्नुहुन्छ। आपतकालीन नम्बरहरू भनेर चाहिँ सूचना जारी गरेको छ, ती नम्बरहरू फोन गर्न सक्नुहुन्छ। चुप लागेर चाहिँ नबस्नुहोस्। हामी सबैको कर्तव्य हो उहाँलाई चाहिँ त्यो अल्पत्रबाट चाहिँ चाँडोभन्दा चाँडो सेवा दिनु पर्यो, त्यसलाई चाहिँ निकाल्नु पर्ने हुन्छ। र त्यस्तो अवस्थामा अल्पत्र परेको व्यक्तिलाई भोलि कसैले ललाइ फकाई गर्न सक्छ, डेटा प्रलोभन देखाउन सक्छ। यी कुराहरू राखेर विभिन्न किसिमको सूचनाहरू जारी गरिसकेका छौँ नेपाल प्रहरी संगठनले आफ्नो आधिकारिक वेबसाइट मार्फत हाम्रा जिल्ला प्रहरी कार्यालयहरू सबैलाई र सम्बन्धित प्रहरीकारलाईहरूलाई हामीले परिपत्र पनि गरिसकेका छौँ। हामीले बोर्डर एरियाका इलाका चौकीहरूलाई हाम्रो प्रहरी कार्यालयहरूलाई पनि यो प्रति अलर्ट राखिसकेको अवस्थाहरू छ।
14: प्रहरीले त गरिरहेछ तर नागरिकको तर्फबाट आफैले गर्न सक्ने कामको बारेमा भन्नुपर्दा के होला?
13: सेफ्टी एज इज द सिम्पल एज एबीसी भन्छ। एबीसी अलवेज बी केयरफुल, सधैँ होसियार हो। अनधिकृत मान्छेहरूले पल्लो पनि देखाउँछ भने त्यही अलिकति शङ्काको रूपमा हेर्नु पर्यो। आफ्ना घरमा कोही थर्ड पर्सन त्यसरी अनावश्यक रूपमा चासो चियो गर्छ छिर्छ भने त्यतिखेर नै आफूले ख्याल गर्नु पर्यो। आफूसँग जे जति सामानहरू अहिले छ बचेको कुराहरू त्यसलाई सुरक्षित रूपमा चाहिँ राख्नु पर्यो। अनावश्यक अर्काको घरमा छिर्ने चाहिँ गर्नु भएन। सम्बन्धित प्रहरीकारले र जनप्रतिनिधि मार्फत मात्रै ती घरहरूमा चाहिँ जानु पर्यो या चाहिँ त्यहाँ चाहिँ सेवा गर्ने त्यहाँ चाहिँ त्यो लेदो माटो हटाउने भनेर अनावश्यक अर्काको घरमा छिर्ने काम गर्नु भएन। सम्बन्धित घरधनी हुनु पर्यो। घरधनीले पनि नजिक प्रहरी कार्यालयसँग समन्वय गरेर प्रहरीले त्यहाँ हामीले खटाएका छौँ उहाँहरूसँग समन्वय गरेर अन्यको सहयोग लिनुपर्छ भने त्यसरी जानु पर्यो। चोरी लुटपाटका घटनाहरूको सन्दर्भमा नागरिकले स्वयं सचेत रहनु पर्यो धेरै कुरामा र त्यस्तो खतरा महसुस हुन्छ चाहिँ प्रहरीको पहुँच देखिँदैन आएन त्यहाँ प्रहरी भन्ने वेबसाइट मार्फत सम्पर्क व्यक्तिहरूको नम्बरहरू पनि हामीले आधिकारिक सूचनाहरू प्रवाह गरेका छौँ। के केन्द्र छ हाम्रो समन्वय केन्द्र त्यहाँबाट पनि हामीले हामीसँग हटलाइन नम्बरहरू दिएको अवस्थाहरू छ त्यहाँ सम्पर्क गर्न सक्नुहुन्छ। नेपाल सरकारले पनि विपद प्राधिकरणको नै नम्बरहरू वेबसाइट मार्फत आधिकारिक एउटा सूचना प्रवाह गरेको अवस्थाहरू छ त्यहाँ समन्वय गर्न सक्नुहुन्छ। कहीँ सम्पर्क गर्ने ठाउँ छैन भनेर नबस्नु होला। हामीले धेरै नम्बरहरू डिस्प्ले गरिसकेका छौँ। हामीले सबै फ्लो गरेको अवस्थाहरू छ त्यहाँ यहाँहरूले नजिकको जनप्रतिनिधि मार्फत पनि समन्वय गरेर अगाडि बढ्न सक्नुहुन्छ।
8: प्रहरी प्रवक्ता अभिनारायण काफ्लेसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएमको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। तीन दिनको वर्षा बाढ़ी र पहिरोमा परि 21 जनाको मृत्यु, 5 जना अझै बेपत्ता, 700 भन्दा बढ़ी घर परिवार प्रभावित, नागरिकलाई सचेत बनाउन 8,00,000 भन्दा बढ़ी एसएमएस पठाइयो, मध्यरातमा पूर्व प्रधान न्यायाधीश पक्राउ गरिएकोमा सरकारको आलोचना, कांग्रेसको संगठनात्मक संरचनामा फेरबदल, दशैंको छेकोमा बाढ़ी पहिरोका कारण ठाउँ ठाउँमा बगे सड़क र पुल, जैनजी सहित परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा, खसीदेखि मंगुरसम्मको सबै मासुको भाव आकाशियो, पश्चिमको बाढ़ी पहिरोले रोकियो 483 मेगावट बिजुली उत्पादन,
15: भारतमा भारी वर्षाका कारण केदारनाथ यात्रामा रोक, बाढ़ीले थाइल्याण्डमा हजारौं विस्थापित, चीन अमेरिका सम्बन्धमा नयाँ सम्झौता,
8: र जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत 800 र 800 मिटर दौड़बाट नेपाली प्रतियोगी बाहिरे।
15: साझा खबरको अन्त्यमा कार्टुन हामीले चसक्क शीर्षकमा यी हिमालय टाइम्समा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ, चाडबाडको समय आएको छ र महँगी बढ़िराखेको र सुशासनको लागि सरकार र सरकारवाला निकायले गर्नुपर्ने काम जे जति थियो त्यो गर्न नसकेको भनेर विभिन्न आलोचना पनि भइरहेको छ। एउटा टेम्पो जस्तो देखाइएको छ, टेम्पोमा अगाडिपट्टि लेखिएको छ एक्सप्रेस, पछाडिपट्टि लेखिएको छ सत्ता, अनि त्यहाँ अगाडि चलाइरहेका व्यक्तिहरूमा प्रधानमन्त्री लगायत सत्ताधारी दलका नेता जस्ता देखिन्छन्। दुई बीचमा संवाद हुँदैछ, माथि यस्तो लेखिएको छ, हाम्रो एक्सप्रेसमा ब्रेक छैन, ब्रेक लगाउन पर्दैन भने होइन।
8: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अलि ललित प्रकाश चन्द्र सन्तोष सन्दर्भ विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनेछ।

0: क्लासिक टेक को 200 एमबीपीएस इंटरनेट 7 महीना को लागि मात्र रु 5700 मा साथ ही क्यारो टीवी एप में पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टीवी च्यानल हरू वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र आईपीटीवी अब क्लासिक टेक मा आज जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
2: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
3: हो र
2: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्ने सरुवा रोग हो यो लामखुट्टे सुँगुर बंगुर हाँस जस्ता पशु पंक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन लक्षणहरू अचानक उच्च ज्वरो आउनु बेसरी टाउको दुख्नु बान्ता हुनु शरीर काम्नु घाँटी अर्रो हुनु बेहोस हुनु यो रोग लागेपछि पक्षघात हुने अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ
6: यो रोगबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बच्ने घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने सुँगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पंक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय जनस्वास्थ्य कार्यालय चितवन
7: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन पनि
8: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझिन छोरी
9: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
8: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
9: बाबा हाम्रै पश्चिम स्टोनको सार्दनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छँदैछ नि
8: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदनगर टाउन चितवन
9: सम्पर्क नम्बर 9845082997
7: 9850109997
10: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन
11: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी
10: नेपाली चाडपर्व तथा शुभ साइतको विस्तृत विवरण
11: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल
10: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार
11: नेपाली एफएम तथा अनलाइन रेडियोहरू
10: नेपाली विनिमय दर सुनचाँदीको दर रेट मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस् नेपाली पात्रो हाम्रो समय हाम्रो गौरव
12: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनटी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
13: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 98550 60359 र 98550 67359।
14: आमा एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
15: आमा मलाई दुध है।
14: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
15: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
14: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
15: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
16: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसुख।
17: रेडियो साइनो 89.8 मेगाहर्ज। तपाईँ हाम्रो अटुट साइनो।

0: चाहिनो समय सूचक अहिले बिहानको 7 बज्यो AM
1: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज।
2: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्।

बेला आजको लागि चाहिँ नि शुभ बेला, राम्रो बेला चाहिँ बिहानको 8:54:40 बिहानको 10:24:31 शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने गराउँदैछु। ग्रह गोचरमा सूर्य कन्या राशिमा, चन्द्रमा अहिले यतिखेर चाहिँ नै मीन राशिमा, मंगल कर्कट राशिमा, बुध तुला राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र तुला राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि मीन राशि आउँछ। रेवतीको चौथो चरण, नाम आउँछ चिरञ्जीवी अथवा चित्रा, नाम आउँछ अन्त्यले देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब हुने पालो रहेको छ। आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: राशि
1: मेष राशि हुनेहरूका लागि आजको दिन शुरूमा खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। चुनौतीपूर्ण काममा हात हाल्न केही समय पर्खाउँदा राम्रो होला। छर छिमेकमा असमझदारी बढ्ने योग देखिएको पनि मध्याह पछि स्थितिमा सुधार आउनेछ। चिताएका काममा शुभचिन्तकले साथ दिनेछन्। टाढाका साथीभाइको निम्न प्राप्त हुन सक्छ। पारिवारिक भेटघाटले खुसियाली पनि छाउने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन आमदामीका नयाँ स्रोत फेला पर्दै जाँदैछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। ऋण मोचन हुने सम्भावना रहेको छ, तर रकम हात लागि भए पनि खर्च गर्नुपर्ला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोशिश गर्लान्। मध्याह पछि आकस्मिक खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्ने योग रहेको छ। यात्रा गर्ने अवस्था जुट्न सक्छ। जोखिम उठाउनु परे पनि पछि फाइदा हुने काम प्रारम्भ हुन सक्ने योग राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन समाजमा तारिफका सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिन्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिन्छ। कीर्तिमानी काम गर्ने समय रहेको छ। साथीभाइहरूको सहयोग जुटाउने समय रहेको छ र साथीभाइहरूको सहयोगले मनको फाइदा पनि हुनेछ। मध्याह्नपछि आमदानी बढ्दै जाँदैछन्। मेहनत गर्दा आमदानीको नयाँ स्रोत फेला पर्दै जाँदैछन्, तर आकस्मिक समस्याले खर्च गराउला। सरसपटमा पनि धन बाहिरिन सक्ने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछन्। पेसा व्यापार व्यवसायमा लाभ हुनेछ। हिम्मतले काम बढाउन सकिन्छ। मध्याह पछि अरूको साथ जुट्दै जाँदैछन्। प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुनेछ। समुदायको हितमा राम्रो काम गर्न सकिन्छ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने जिम्मेवारी हात पार्ने मौका मिल्नेछ। कीर्तिमानी काम गर्ने समय पनि राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन स्वास्थ्य कमजोर रहनाले चिताको काम पूरा गर्न नसकेला। जिम्मेवारी भने बढ़िरहनेछ। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने स्थिति आउनेछ। तैपनि मध्याहदेखि समुदायको हितमा केही काम गर्न सकिन्छ। गुमेको स्थान प्राप्त हुनुको साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय रहेको छ। धन लाभ हुने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन बिहानको समय रमाइलो तथा कामका लागि अनुकूल रहनेछ। परिवारजनसँगको साथले नयाँ आशा जगाउनेछ। मनपर्ने भौतिक साधन जुट्दै जाँदैछन्। मध्याहदेखि स्थितिमी प्रतिकूल बन्नाले काममा समय दिन नसकेला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। स्वास्थ्य उपचारमा खर्च हुने योग रहेको छ। सातिना समस्यामै अल्झनु पर्दा अर्थ अभावले पनि सताउन सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्त समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि उनीहरूका लागि आजको दिन प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिन्छ। मेहनतले प्रतिस्पर्धाको दौर जिताउन सक्छ। भौतिक साधन जुट्दै जानेछन्। दिगो फाइदा हुने काम शुरू हुन सक्छ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मध्याहदेखि रमाइलो जमघटमा सहभागी भइनेछ। प्रियजनसँग भेटघाट हुँदै जानेछन् भने अतिथिको रूपमा सम्मान प्राप्त होला। पेसा व्यापार व्यवसाय पनि मनका फाइदा उठाउन सकिने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन कामका लागि बिहानको समय अनुकूल रहनेछ भने परिस्थिति पनि रमाइलो हुनेछ। परिवार जनसँगको साथले नयाँ आशा जगाउनेछ। मनपर्ने भौतिक साधन जोड्ने समय रहेको छ। मध्याहपछि नयाँ कामतर्फ अग्रसर भइनेछ। मेहनतले राम्रो प्रतिफल दिलाउनेछ। चुनौती चिर्दै काम बढाउन सकिन्छ। पहिले ईर्ष्या गर्नेहरू नै सहयोग गर्न थाल्नेछन्। विशेष गरी थोरै लाभ भए पनि दिगो काम प्रारम्भ हुने खालको यो गुण राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन आँटले काम लिन नसक्दा पछि परिन्छ। आश्वासन बार्नेहरूले झुक्याउन सक्छन्। अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपर्ला। पहिलेका समस्या दोहोरिन सक्छ। मध्याहपछि स्थितिमा सुधार आउनाले सजिलो लक्ष्य प्राप्ति होला। बुद्धिको उपयोगले प्रतिशत जोगाउन सफल भइनेछ। रचनात्मक कार्यमा जुट्दा मनको फाइदा उठाउन सकिन्छ। प्रतिस्पर्धीहरूलाई पछि पार्न पनि सकिने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ।
3: मकर राशि
1: उनीहरूका लागि आजको दिन छोटो समयमा उपलब्धि हात पार्ने अवसर प्राप्त हुनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने मौका मिल्नेछ। प्रतिद्वन्दीहरूलाई पछि पार्न सकिन्छ। चिताएको काम पनि पूरा नहुन सक्छ। विशेष गरी मध्याहदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा काम गर्ने बानीले मेहनत खेर जान सक्छ। आँटेको काम बिग्रिन सक्छ। पेसा व्यापार व्यवसायमा फाइदा कम देखे पनि प्रयास भने दोहोऱ्याएर गर्नुपर्ने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन लगनशील बन्दा प्रशंसकहरू बढ्दै जानेछन् भने मनका धन लाभ हुनेछ। विचारले धेरैलाई प्रभावित पार्न सकिन्छ। प्रयत्न गर्दा बोलीको भरमा काम बन्द जाँदैछन्। प्रत्याशित नतिजाले उत्साह जगाउँदैछन्। मध्याहदेखि साथीभाइहरूले राम्रो सहयोग जुटाउँदैछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय रहेको छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा पनि मनका धन लाभ हुने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन प्रयास गर्दा विभिन्न अवसर प्राप्त हुनुको साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बढाउन सकिन्छ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुन जाँदछन्। सानो प्रयत्नले ठूलो फाइदा हुनेछ। दीर्घकालीनसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिन्छ। उपलब्धिले थप उत्साह जगाउनेछन्। बोलीको भरमा काम सम्पादन हुन सक्छ। तार्किक क्षमताले मान सम्मान र फाइदा समेत दिलाउने योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
0: अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको

0: निष्कर्ष निकालेको छ। मनाङको इमलुङ हिमालको बेस क्याम्प नजिकै हिमपैह्रोमा बेपत्ता भएकाको खोजी जारी छ। मनाङको नार्फू क्षेत्रको 7126 मिटर अग्लो हिमलुङ हिमालको बेस क्याम्प नजिकै आइतबार बिहान गएको हिमपैह्रोमा पनि दुईजना पर्वतारोही गाइडको मृत्यु भएको छ भने 14 जना भान्सा टोलीका सदस्य अझै बेपत्ता छन्। मृत्यु भएका दुईजनाको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल पठाइएको मनाङ प्रहरीले जनाएको छ। हिमलुङ हिमाल आरोहणका लागि क्याम्प र शिविर निर्माण गर्न गाइड र किचन स्टाफ सहितको टोली बेस क्याम्पतर्फ गएको थियो। नार्पा भूमि गाउँपालिकाका प्रमुख शासकीय अधिकृत मिलन सारूका अनुसार टोलीमा शुरूमा 27 जनाको टोली गएको र हिम पहिरोपछि 11 कामदार सकुशल फर्कन सफल भएका हुन्। फर्केकाहरू नार्पाभूमि गाउँपालिका 5 का रहेको भन्ने आएकाले उनीहरूबारे वडा कार्यालय मार्फत यकिन गर्ने काम भइरहेको समेत जनाइएको छ। सुरक्षा संयन्त्रले भने 16 जना गाइड पहिरोमा परेको सूचना दिएको छ। घटना लगत्तै नेपाल राष्ट्रिय पर्वत गाइड संघले 8 जना दक्ष पर्वतारोही गाइड सम्मिलित विशेष खोज तथा उद्धार टोली परिचालन गरेको छ। उद्धार टोलीले दुर्घटना स्थलमा खोजी गर्ने क्रममा हराइरहेका 2 जना पर्वतारोही गाइडहरूलाई मृत अवस्थामा फेला पारेको छ। संख्या अनुसार टोलीका 4 सदस्यहरू पासाङ रिन्जे शेर्पा, विक्रम कारका, डाण्डु शेर्पा र महासचिव पिम्बा तेन्जिङ लामालाई पनि काठमाण्डुबाट हेलिकप्टर मार्फत हिमलिङ क्षेत्र पठाइएको छ। संघले बेपत्ता रहेका अन्य 14 जना किचेन टोलीका सदस्यहरूको खोजी कार्य निरन्तर र तीव्र गतिमा भइरहेको जनाएको छ। घटनास्थलमा उद्धार टोलीले थप क्षति र अवस्थाबारे जानकारी समेत संकलन गरिरहेको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: प्रतिमा झुलेको नेपाली मै भोक लागेन पिठो
1: यो हो नेपाली रेडियो।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। अविरल वर्षापछि स्थानीय खट्टे खोलामा आएको लेदो सहितको ढुङ्गा किटी र बालुवा थुप्रिएपछि तातो पानी क्षेत्रमा थुनिएको मर्स्याङ्गी नदीमा पानीको बहाव क्रमशः खुल्न थालेको छ। नदी थुनिएर बनेको तालबाट आंशिक रूपमा पानी बग्न थालेको प्रहरीले जनाएको छ। प्रमुख जिल्लाधिकारी मुक्ति प्रसाद खनालले थुनिएको मर्स्याङ्गी नदीको पानीको बहाव क्रमशः खुल्दै गएको जानकारी दिएका छन्। नदी थुनिएको क्षेत्रमा सड़क सम्पर्क विच्छेद रहेकाले स्कावेटर लगेर पानीको बहावलाई थप सहज बनाउने विषयमा छलफल भइरहेको समेत बताइएको छ। नासो गाउँपालिकाका अध्यक्ष केन्द्र बहादुर घलेका अनुसार चार दिनदेखि परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा विद्युत टेलिफोन र सड़क संचार अवरूद्ध भएका छन्। बाढ़ीको जोखिम केही कम भएपछि नेपाली सेनाको ब्यारेक सामुदायिक भवन लगायत सार्वजनिक भवन तथा स्थलमा आश्रय लिएका स्थानीयवासी समेत आज बिहानैदेखि आफ्ना घर तथा गाउँमा भएको क्षतिको अवस्था बुझ्न समेत थालेका छन्।

0: हिमबाटका कारण नेपाल चीन जोड़ने प्रमुख तीनवटै स्थल नाका बन्द भएका छन् र स्वाको केरूङ सिन्धुपाल्चोकको तातोपानी र मुस्ताङको कोरोला नाका बन्द भएपछि चीनसँगको स्थल मार्ग हुँदै हुने निकासी तथा पैठारी व्यापार समेत प्रभावित भएको छ। मुस्ताङमा गएको शनिबार रातिदेखि परेको अविरल वर्षा र उपल्लो क्षेत्रमा भएको ठूलो हिमपातका कारण काभ्रे भेड़देखि कोरोला नाकासम्मको सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। विभिन्न ठाउँमा पहिरो बाढ़ी र गेग्रानले सड़क पुरिनुका साथै कोरोला आसपास क्षेत्रमा एक फिटभन्दा बढ़ी हिउँ जमेको छ। सड़क अवरूद्ध भएपछि कोरोला नाकाबाट हुने चीनसँगको व्यापार तथा सीमापार आवागमन ठप्प जस्तै भएको छ। कोरोला भन्सार यार्डमा मात्र 200 भन्दा बढ़ी कन्टेनर रोकिएका छन् भने रसुवागढ़ी केरूङ नाका गएको बदौ 10 गतेको विनाशकारी बाढ़ीका कारण बन्द छ। यस्तै सिन्धुपाल्चोकको तातोपानी नाकातर्फको सड़कमा पनि वर्षासँगै बाढ़ी र पहिरोले सड़क तथा पुलमा क्षति पुर्याएपछि नाका प्रभावित भएको छ। चीनसँग व्यापार हुने तीन प्रमुख स्थल नाका एकैपटक बन्द हुँदा नेपाल चीन बीचको स्थल व्यापारमा प्रत्यक्ष असर परेको छ। विशेष गरी दशैं तथा चाडपर्व लक्षित सामग्री, दैनिक उपभोग्य वस्तु, विद्युतीय सामग्री, कपड़ा तथा अन्य व्यापारिक सामान बोकेका कन्टेनरको आवागमन प्रभावित भएको छ। सड़कमा जम्मा भएका पहिरो बाढ़ी र गेग्रान हटाएर यातायात सञ्चालनमा नल्याएसम्म व्यापार नियमित हुने अवस्था छैन। दुई प्रतिष्ठित सौन्दर्य प्रतियोगिताको यस वर्षका विजेताहरू घोषणा गरिएको छ। आइतबार बेलुका आयोजित ग्राण्ड फिनालेमा मिस युनिभर्स नेपाल र मिस अर्थ विजेता घोषणा गरिएको। मिस युनिभर्स नेपाल 2026 उपाधि प्रायसना गुरूङले जितिन् भने मिस अर्थ 2026 ताज चाहिँ विनिता ओलीले पहिरेकी छन्। उपाधिका लागि 14 सुन्दरीहरूले प्रतिस्पर्धा गरेका थिए। फिनालीमा पूर्व मिस युनिभर्स इण्डिया तथा बलिउड अभिनेत्री सेलिना जेटली मुख्य निर्णायक थिइन्। गुरूङ बेलायत स्थित गैरावासी नेपाली हुन् र उनले महिला सशक्तिकरणका कार्यक्रम चलाइरहेकी छन्। त्यस्तै मिस अर्थ नेपालमा विनिता ओली भएकी छन् भने उनले नेपाली महिलाको उद्यमशीलता र सशक्तिकरणमा सघाउन द डिग्निटी परियोजना सञ्चालन गरिरहेकी छन्। 27 वर्षीय मिस अर्थ नेपाल ओलीले भने केही वर्ष अन्तर्राष्ट्रिय एयर होस्ट को अनुभव समेत लिएको जनाइएको छ। मिस अर्थको आयोजना लामो समयदेखि मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरले गर्दै आएको थियो। केही वर्ष पहिले संस्थाले आयोजना छाडेको थियो भने अहिले भने मिस युनिभर्स नेपालको इजाजत लिएको उक्त संस्थाले नै मिस अर्थको आयोजना गरेको हो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5%, रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले दुईजना उत्तर कोरियाली युद्ध बन्दीलाई दक्षिण कोरिया हस्तान्तरण गरिएको विशेष सार्वजनिक कार्यक्रममा युक्रेनसँग औपचारिक स्पष्टीकरण र माफीको माग गरेको छ। दक्षिण कोरियाली जनसम्पर्क सम्बन्धी वरिष्ठ राष्ट्रपति सचिव सोङ गी होङले आइतबार जारी गरेको वक्तव्यमा युक्रेनले एकपक्षीय रूपमा सूचना सार्वजनिक गरेको र गैर प्रकटीकरण सम्झौता नै नभएको भनी झुटा घोषणा गरेको प्रति तीव्र खेद व्यक्त गरेका छन्। त्यस्तै दक्षिण अफ्रिकामा केही घण्टाको अन्तरालमा दुई ठाउँमा गोली चल्दा कम्तीमा 27 जनाको ज्यान गएको छ। देशमा बढ़दो बन्दुक हिंसाको यो पछिल्लो घटना रहेको समाचार संस्था एएफपीले समेत पुष्टि गरेको छ। पहिलो घटना गैराती जोहानसबर्ग नजिकैको बारमा भएको थियो भने प्रहरीका अनुसार आठजना सशस्त्र आक्रमणकारीले बारमा प्रवेश गरी अन्धाधुन्दा गोली चलाउँदा 17 जनाको ज्यान गयो भने अरू 15 जना घाइते भएका थिए। झण्डै 6,20,00,000 जनसंख्या रहेको दक्षिण अफ्रिकामा विश्वकै उच्च हत्या दर मध्ये एक रहेको छ। देशमा दैनिक औसत झण्डै 60 जनाको हत्या हुने गरेको तथ्याङ्क छ। अब खेल खबर। विश्व एसियाली खेलकुद अन्तर्गत पुरूष 800 मिटर दौड़मा सोमबहादुर कुमारले राष्ट्रिय कीर्तिमान बनाएका छन्। जापानको नागोया सिटी मिजो पार्क एथलेटिक स्टेडियममा हिजो भएको हिट एक कुमारले 1:48.95 सेकेण्डमा दूरी पार गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन्। त्रिभुवन आर्मी क्लबका कुमार 8 खेलाड़ी मध्ये 5 स्थानमा रहेका छन्। यसअघि कुमारकै नाममा 1:49.55 सेकेण्डको राष्ट्रिय कीर्तिमान बनेको थियो। नयाँ राष्ट्रिय कीर्तिमान बनाए पनि सोम फाइनलमा पुग्न भने सकेनन्। 24 खेलाड़ी मध्ये उनी समग्रमा 8 स्थानमा रहे। हिजै अभिषेक बास्तोला र प्रदीप खड्काको नेपाली जोड़ी एसिया टेनिसको पुरूष डबल्स टेनिसको दोस्रो चरणमा समेत प्रवेश गरेको छ। अब नेपाली जोड़ीले पहिलो चरणमा बाई पाएको भारतका ए चन्द्रशेखर र बी नारायण स्वामीको जोड़ीसँग खेल्नेछ। यो खेलको विजेता क्वार्टर फाइनलमा पुग्नेछ। जादा जादै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। प्रतिनिधि सभाको बैठक जारी। पूर्व प्रधान न्यायाधीश चबराको पक्राउ प्रकरण सदनमा उठ्यो। पक्राउ प्रक्रिया र पारदर्शितामाथि प्रश्न। झरी रोकिएपछि जनजीवन क्रमशः सामान्य बन्दै। हिमलुङमा ज्यान गुमाएका पर्वतारोही गाइडको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल ल्याइयो। अन्यको खोजी जारी। थुनिएको मर्स्याङ्दी नदी क्रमशः खुल्दै। केरूङ तातोपानी र कोरोना तीनवटै नाका बन्द भइसँगै चीनसँगको स्थल व्यापार ठप्प। मिस युनिभर्स नेपाल बनिन् प्रार्थना गुरूङ। काठमाडौँ आउँदै गरेका 105 ग्यास बुलेट बीच बाटोमै रोकिए। उत्तर कोरियाली युद्धबन्दी हस्तान्तरण बारे गोप्य सम्झौता भंग गरेको भन्दै दक्षिण कोरिया युक्रेनसँग आक्रोशित। दक्षिण अफ्रिकामा केही घण्टाको अन्तरालमा दुई ठाउँमा गोलीकाण्ड 27 जनाको ज्यान गयो। र एसियाली खेलकुद अन्तर्गत 800 मिटर दौड़मा सोमबहादुर कुमारको राष्ट्रिय कीर्तिमान। हौस् त नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडीटीभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटीभी। अब क्लासिक टेकमा आजै जडान गर्नुहोस्। कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
1: रेडियो एनआरएन 99.1
2: नेपाली रेडियो नेटवर्क, रेडियो एनआरएन 99.1 मा यो हो म्युजिक मस्ती।
3: झुट्ठी खाई थी कसम जो निभाई नहीं।

तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

साना साना प्रोजेक्ट बनाइन्छ, यसले कुनै ठूलो परिणाम पनि दिँदैन र कुनै ठूलो बाढी आएमा यिनै साना साना प्रोजेक्टमा धेरै ठूलो क्षति हुने गर्छ। हामी सानो प्रोजेक्ट भन्दा पनि ठूला ठूला ड्याम सहितको हाइड्रो पावर प्रोजेक्ट निर्माण गर्नमा केन्द्रित हुनुपर्छ। त्यस ठूला ड्यामले

0: सभामुख महोदय, यसको उदाहरण हाम्रो छिमेकी मुलुक चाइना छ।
1: चाइनाबाट
0: सुरक्षित छन्। हवस् त, धन्यवाद।
2: मान्य सदस्य अरविन्द प्रमुख महोदय, दशैं तिहार र छठ जस्ता हाम्रा महान पर्वहरू नजिकिँदैछ। यो पर्व केवल चाड पर्व मात्र होइन, परिवारसँगको भेटघाट, आत्मीयता, मेलमिलाप, खुशी साट्ने अवसर पनि हुन्। विशेष गरी विदेशमा पसिना बगाएर देशको अर्थतन्त्रमा योगदान गरिरहेका लाखौं नेपाली दाजुभाइ दिदीबहिनीहरू यही अवसरमा आफ्नो परिवारसँग खुशी साट्न स्वदेश फर्किनुहुन्छ। त्यसैले सरकारी कर्मचारीहरूले जनताको काम छिटो, सहज र इमान्दारीपूर्वक गरिदिन, व्यवसायीहरूले उचित मूल्यमा गुणस्तरीय सामान सहज रूपमा उपलब्ध गराइदिन र उपभोक्ताहरूले पनि आवश्यकताभन्दा बढी सञ्चय नगरी बजारको माग र आपूर्तिको सन्तुलन कायम गर्नलाई हार्दिक अनुरोध गर्दछु। आउनुहोस्, यो पर्वलाई अभाव, कालोबजारी र कृत्रिम मूल्य वृद्धि होइन, सहयोग, सद्भाव, इमान्दारी र खुशीको पर्व बनाऊ। सम्पूर्णमा दशैं तिहार र छठको हार्दिक मंगलमय शुभकामना। जय पशुपतिनाथ, जय छठी मैया, जय बुद्ध भगवान। धन्यवाद।
1: मान्य सदस्य अर्जुन कुमार कार्की
3: महोदय, म सर्वप्रथम हिजो मनाङको हिमलुङ हिमाल आरोहण गर्ने क्रममा संखुवा सभा जिल्ला भोटखोला गाउँपालिका तीनका छेबी भोटे र भोटखाला पालिका दुईका पासाङ भोटेको मृत्यु भएको छ। म उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। सभामुख महोदय, रसुवा तातो पानी कोरला नाका अवरुद्ध भएको कुरा भर्खरै जानकारी प्राप्त भएकै छ। अहिले विशेषज्ञहरूका अनुसार सबभन्दा छोटो सुरक्षित नेपाललाई चीनसँग जोड्ने मार्ग भनेको किमाथाङका नाका भन्ने विशेषज्ञहरूबाट जानकारी गराइएको छ। यो किमाथाङका नाकालाई सुरक्षित गर्नका लागि नेपाल र चीन बीचमा हस्ताक्षर भएको किमाथाङका खाँदबारी सड़कलाई द्रुत गतिमा निर्माण गर्ने र किमाथाङकामा अध्यागमन र भन्सारको कार्यालय स्थापना गर्न नेपाल सरकार।
1: मान्य सदस्य अशोक कुमार चौधरी,
4: सम्मान्य सभामुख महोदय, केही दिन अघि कोटेश्वरदेखि माइतीघरसम्म सार्वजनिक यातायातमा यात्रा गर्दै गर्दा एकजना दिदीले मलाई चिन्नुभयो र सोध्नुभयो, सरकारले महिलाहरूको लागि सुरक्षित सार्वजनिक यातायात चलाउने योजना कहाँ पुग्यो। सभामुख महोदय, त्यो प्रश्न एउटी दिदीको मात्र थिएन, सार्वजनिक यातायातमा यात्रा गर्दै दैनिक असुरक्षा, अनुचित स्पर्श र दुर्व्यवहार भोगिरहेका हजारौं दिदीबहिनीहरूको आवाज थियो। तर दुःखद कुरा त के छ भने, दुर्व्यवहार गर्ने व्यक्तिलाई प्रश्न गर्नुपर्ने ठाउँमा अझै पीड़ितलाई नै प्रश्न गरिन्छ, बसमा चढेपछि यस्तै हुन्छ। सहयोग महोदय, सुरक्षित यात्रा पाउनु हरेक नागरिकको अधिकार हो। महिलाहरूले सार्वजनिक यातायातमा डराएर होइन, ढुक्क भएर यात्रा गर्ने अवस्था बनाउनुपर्छ। त्यसैले सरकारको सय दिने प्राथमिकतामा समेटेको महिला मैत्री ब्लू बस सेवा तत्काल कार्यान्वयन गर्न म सरकारसँग जोरदार माग गर्दछु। धन्यवाद।
1: मान्य सदस्य आनन्द बहादुर चन्द,

0: सम्माननीय सभापति महोदय, परिणीको तथ्याङ्कमा कैलालीमा लागू औषध सम्बन्धी मुद्दा 2081/81 325, 81/82 469 र 82/83 491, अर्थात् दुई वर्षमा करिब 51% वृद्धि। यो तीन वर्ष र हालसम्म 13,389 परिवारका बच्चा जेलमा। तर पक्राउ मात्र समाधान होइन, हामीले ड्रग सम्बन्धी काम गर्दाखेरि खालि पक्राउ गर्ने काम गरिरहेछौ, जबकि बच्चाहरूको लागू औषध सेवन, मदिरा, सुर्ती, मानसिक स्वास्थ्य लगायतका जोखिम व्यवहार मापन गर्न ग्लोबल स्कूल बेस्ड हेल्थ सर्वे गर्नुपर्छ, जो 2015 सालमा मात्र सम्पन्न भएको छ र त्यस यता हुन सकेको छैन। त्यसैले यस्तो सर्वेक्षण नियमित रूपमा देशभरि गरिए, कुन उमेर र कक्षामा कस्तो पाठ्यक्रम चाहिन्छ, कुन समूहका अभिभावकलाई कस्तो साक्षरता र सचेतना आवश्यक छ भन्ने आधार तय हुन्छ। यसको लागि म सरकारसँग जोरदार माग गर्दछु। धन्यवाद।
1: माननीय सदस्य आस्था झा।
2: सम्मान्य सभामुख महोदय, इतिहास लिखक लेल कलम ने साहस के आवश्यकता होइ छै। अंतर्राष्ट्रीय सभा में प्रधानमंत्री जी के संबोधन इतिहास रचा में सफल भेल। एक प्रधानमंत्री प्रतिबिंब बन देश के हरेक नागरिक गौरवान्वित केलक, ताहि के लेल आभार और धन्यवाद व्यक्त करै छी। किछु दिन पहिने जब सरकार खोला किनार से खाली करय लागलै तऽ गाली के अमार लागि गेलै, मुदा कि ई विषय खोला के मापदंड मात्र रहै, ई तऽ जनधन के सुरक्षा हेतु अपनायल गेल सतर्कता रही। अही बात के पुष्टि करै लए भोटे कोशी आ विगत के 6 दिन के अविरल वर्षा काफी छै। 275 माननीय के शून्य समय शून्य में विलीन नहि हुए से आग्रह करय चाहै छी। धन्यवाद।
1: माननीय सदस्य आशीष गजुरेल।
3: सम्माननीय सभामुख महोदय, म सिन्धुलीबाट निर्वाचित सांसद, तर मलाई सिन्धुलीको विषयमा धेरै किन बोल्दैन भनेर सिन्धुलीको आम नागरिकले भन्नुहुन्छ, त्यसपछि म बोल्ने दिन घरमा सिन्धुलीको विषयमा बोल्न तयार गर्छु, त्यसपछि घर लोकन्थालीबाट साइकल चढेर सिंहदरबारतिर आउँछु। त्यतिखेर आउँदाखेरि साइकल चढिरहँदाखेरि मेरो दिमागमा यो नेपाल एयरलाइन्सको चाहिँ विमानहरू ग्राउन्डेड भएका उद्योगहरू चाहिँ बन्द छन्, ती फेरि पुनः सञ्चालन हुन नसकेका नेपाली दाजुभाइ दिदीबहिनीले वैदेशिक रोजगारीमा समस्या भोगिराखेको, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनीको अन्तर्राष्ट्रिय विमानस्थल चल्न नसकेका यस्ता विषयहरू, बिपी राजमार्ग बन्द भएका विषय, कृष्ण भीरमा पहिरो गएका विषयहरू, कर्णालीमा सड़क दुर्घटनामा धेरैको मृत्यु भएका विषयहरू आउँछन्। त्यही भएर मेरो चाहिँ विषय परिवर्तन हुन्छ, त्यही भएर क्रमैसँग यो समाधान गर्नुपर्छ।
1: माननीय सदस्य अशिका तामाङ।
4: सम्माननीय सभामुख महोदय, पछिल्लो 3-4 दिनदेखि भइरहेको अविरल वर्षाका कारण धादिङ क्षेत्र नम्बर 1 को पृथ्वी राजमार्गका विभिन्न ठाउँमा पहिरो र सड़क भाँचिने क्रम जारी हुँदा यातायात सञ्चालनमा अवरूद्ध पुगेको छ। सभामुख महोदय, नेपालीहरूको महान चाड पर्व दशैं तिहार नजिकै गर्दा सर्वप्रथम त सड़क नै सञ्चालन योग्य बनाई नागरिकले सुरक्षित आवाजावत सुनिश्चित गर्न नेपाल सरकारको ध्यानाकर्षण गर्न चाहन्छु। साथै पृथ्वी राजमार्गको नदी किनारमा बसोबास गर्ने नागरिकहरूको घर जग्गा र निजी सम्पत्तिमा भएको क्षति तत्काल मूल्याङ्कन गरी वास्तविक पीड़ित नागरिकलाई राहत र पुनर्स्थापना तथा आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्दै बाढ़ी पहिरोबाट सड़क, पुल, खानेपानी तथा अन्य भौतिक संरचनामा भएको क्षतिको तत्काल लेखाजोखा तथा प्राविधिक मूल्याङ्कन गर्न सम्माननीय सभामुख मार्फत नेपाल सरकार समक्ष जोरदार माग
1: राख्छु। उत्तम प्रसाद पौड्याल।
5: सम्माननीय सभामुख महोदय, 16 किलोमिटर सड़क बन्नको लागि 16 वर्ष पूर्ण पर्ने हो भनेर मेरो निर्वाचन क्षेत्रका नागरिकहरूले मलाई बारम्बार प्रश्न गरिरहेका छन् र म त्यसको जवाब केही दिन सकिरहेको छैन। पोखरा महानगरपालिका वडा नम्बर 21 को फुर्से खोला रमादी मट्टीखान देउराली हुँदै जाने जुन सडक छ त्यो 2074 सालमा कुनै कम्पनीले, निर्माण कम्पनीले ठेक्का लिएको थियो, तर 9 वर्ष बितिसक्दा पनि त्यो सडक सम्पन्न हुन सकिरहेको छैन। करिब 55-60% मात्र त्यो सडक सम्पन्न भएको छ, अझै पनि त्यो सडक अलपत्र अवस्थामा रहेको छ। मैले बेला यो प्रश्न ठेकेदार कम्पनी जुन चाहिँ एसबीए एसपीए सिवा जेबी कन्स्ट्रक्सनलाई मात्र प्रश्न गरिरहेको छैन, म यति बेला पटक पटक म्याप थप गर्ने तालुकदार जो कर्मचारी हुनुहुन्छ त्यसका जुन कार्यालयका प्रमुख हुनुहुन्छ, बारम्बार यसरी किन तपाईँहरूले म्याप थप गर्नुहुन्छ यो प्रश्न यहीँबाट सोध्न चाहन्छु।
1: मान्य सदस्य एलिजा गुरुङ,
6: सम्माननीय सभामुख महोदय, मनङ्गो नर्वभूमि गाउँपालिका 5 स्थित हिमाल हिमलुङ हिमालमा गएको हिम पहिरोमा पनि नागरिकहरू बेवत्त भएको दुःखद घटनाप्रति सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। हिम पहिरोमा पनि 2 नागरिकको मृत्यु भएको र सम्पर्कविहीन नागरिकहरूको आज बिहानदेखि हेलिकप्टर तथा उद्धार टोलीबाट खोजी तथा उद्धार कार्य सरकार तीव्रता दिइराख्नु भएको छ। त्यसै गरी अविराल वर्षाका कारण बारी तथा ढुवानले ताल गाउँ र मनङ्गो सदरमुकाम चामी बस्ती तथा भौतिक संरचनामा क्षति पुग्नुका साथै बेसीसार मनङ जोड्ने बाटो अवरूद्ध ठाउँ ठाउँमा पुलहरू बगाएको हुँदा आवाजमा गम्भीर समस्या उत्पन्न भएको छ। प्रभावित नागरिकहरूका लागि तत्काल राहत र उद्धार तथा सुरक्षित बसोबासको व्यवस्था र तत्काल सड़क पुनः निर्माणका लागि अगाडि बढ़ाइयोस्। सम्माननीय सभामुख महोदय, माथिल्लो मनङमा फोन टावर तथा इन्टरनेट अभावका कारण विपदको समयमा नागरिकहरूको सम्पर्क विहीन हुने अवस्था छ, त्यसैले नेपाल टेलिकम एनसेल तथा सम्बन्धित सेवा प्रदायक
1: सुधा कुमारी बराल,
7: सम्माननीय सभामुख महोदय, कर्णाली र देशका विभिन्न ठाउँमा भइरहेको क्षति, मानवीय धनजनको क्षतिप्रति दुःख व्यक्त गर्न चाहन्छु। मृतक नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली र उहाँको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्न चाहन्छु। अर्को कुरा, राज्यले अपहरण शैलीमा कुन शिविर कहाँ प्रस्तुत गर्नको लागि नागरिक सुतेकै ठाउँमा भटाभट पग्रिने अनि 12 घण्टा नपुग्दै 12 दिन नपुग्दै बिना फरमा 2-3 दिन जेलमा राखेर बाहिर ल्याउनु अहिलेको सुशासन हो कि निरङ्कुशता हो सरकार? यो के शैली हो? तपाईँ जवाब चाहिन्छ, प्रधानमन्त्रीलाई चाहिएको हो कि सिबी, गृहमन्त्रीलाई चाहिएको यो सिबी? नागरिक यदि दोषी नै हुन् भने किन पक्रिन्छ, किन छोडिन्छ, यो कुरा हो कि होइन? अहिले त तपाईँ हामी सबै नागरिक तर्सिन थालिसके म सुतेकै ठाउँमा सरकार पक्रिन आउँछ कि भनेर। धन्यवाद, नमस्कार।
1: माननीय सदस्य अङ्किता ठाकुर,
8: सम्माननीय सभामुख महोदय, सबैभन्दा पहिले सम्माननीय प्रधानमन्त्रीज्यूले न्यूयोर्क स्थित संयुक्त राष्ट्र संघको महासभामा प्रस्तुत गर्नुभएको सशक्त र प्रभावकारी सम्बोधनका लागि धन्यवाद ज्ञापन गर्दै हामी सम्पूर्ण नेपाली अत्यन्त गर्व महसुस गर्दैछौ। सभामुख महोदय, यही अवसरमा म विश्वव्यापी रूपमा बढ्दै गएका एउटा भयावह जनस्वास्थ्य संकटतर्फ नेपाल सरकार र स्वास्थ्य मन्त्रालयको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। अन्तर्राष्ट्रिय स्वास्थ्य तथ्याङ्क अनुसार बजारमा अनियन्त्रित बेचिने एनर्जी ड्रिङ्कका कारण विश्वभर लाखौं युवाहरू मृगौला र मुटु रोगको शिकार बनिरहेका छन्। एउटै क्यानमा 10 चम्चासम्म चिनी र 30 सेकेन्डमा रक्तचाप बढाउने क्याफिन हुने भएकोले यसले एक्युट किडनी इन्जुरीको जोखिम 50% सम्म बढाउँछ। अस्ति भर्खरै

0: अस्पतालमा डायलिसिस गराउँदा गर्दै रुँदै भन्दै थिए, थकान मेट्न पिएका
1: मान्य सदस्य कन्हैया बनिया।
2: सम्मान्य सभापति महोदय, मलाई लाग्छ अब हाम्रो सरकारको प्रमुख चुनौती प्राकृतिक विपद नै हो। यस विषयमा हालै हाम्रो सम्मान्य प्रधानमन्त्रीज्यूले युएन जेनरल असेम्बलीमा समेत बडो गम्भीरताका साथ विश्वको ध्यान आकर्षण गराउनु भएको छ। हामीले रसुवा बाढ़ीको पीड़ा देख्यौं, हिमाल पहाड़मा बाढ़ी तथा पहिरोको समस्या देख्यौं र अहिले तराई मधेसको अधिकांश भूभागमा जलमग्न भएको छ। मेरो निर्वाचन क्षेत्रमा पनि कोटेही माई गाउँपालिका, समरी माई गाउँपालिका, मायादेवी गाउँपालिका लगायत लुम्बिनी र कालीदाको विभिन्न क्षेत्रहरू डुबानमा परेका छन्। किसानका खेतहरू डुबेका छन् र जनजीवन प्रभावित भएको छ। जसरी नै अरू निर्वाचन क्षेत्रमा सरकारले प्रभावित क्षेत्र जस्तै निर्वाचन क्षेत्रमा पनि तटबन्ध निर्माण, मेरो निर्वाचन क्षेत्रमा पनि हाई इमर्जेन्सी अलर्ट सिस्टम, तत्काल राहत उद्धार तथा उचित क्षतिपूर्तिको व्यवस्थापन कार्यलाई प्राथमिकतामा राखोस् भनेर सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। तथा अब देशभरि निर्माण हुने नयाँ सड़क पुल र अन्य पूर्वाधारहरूमा वैज्ञानिक सुरक्षित र विपद प्रतिरोधक बनाउने तर्फ सरकारको ध्यान केन्द्रित होस् भनेर
1: माननीय सदस्य कमल सुवेदी।
3: सम्माननीय सभामुख महोदय, विगत एक महिनामा मनसुन जन्ने र जलवायुको हाम्रो धेरै ठूलो घटनाहरू बेहोर्यो भोटेपछि लगायत अहिले देशभरिको घटना हेर्दा, यसले यो विपदले के गर्यो भने नागरिकको दैनिक जीवनसँग सरोकार राख्ने सड़क, जलविद्युत आयोजनाहरू, खानेपानी लगायतको क्षेत्रमा ठूलो प्रभाव पार्यो। यसरी हेर्दाखेरि अब हामीले यो जो प्रभाव पारेको अवस्थालाई हेर्दाखेरि जलवायु जन्ने जो जोखिमलाई रोक्नको लागि नेपाल सरकारले अब तत्काल गर्नुपर्ने कामहरू चाहिँ विपद व्यवस्थापनसँग सम्बन्धित कानूनलाई चाहिँ समयानुकूल अब संशोधन गर्नुपर्ने आवश्यकता देखिएको छ। र अर्को जोखिममा रहेका बस्तीहरूको पहिचान गरेर त्यो बस्ती स्थानान्तरण गर्ने कानून पनि हामीले ल्याउनु पर्नेछ। र अर्को जलवायु मैत्री सुरक्षित र व्यवस्थित तरिकाको बस्ती बसाउनलाई चाहिँ नेपालको आफ्नै विकासको मोडेलको विषयमा पनि अब हामी छलफल गर्न तयार हुनुपर्छ भन्ने सम्मानित सदन मार्फत म यो ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद।
1: माननीय सदस्य करिश्मा कठरिया।
4: सम्माननीय सभामुख महोदय, प्रत्येक वर्ष असार आउँछ, किसानको आँसु र पसिनाको धारासँगै मलको हाहाकार दोहोरिन्छ। यसपालि पनि हाम्रा किसानले समयमै रासायनिक मल पाएनन्। एकातिर मलको अभावले उत्पादन घट्ने निश्चित छ, अर्कोतिर भर्खरैको अविरल वर्षा र बाढ़ीले पाक्न लागेको धान खेतमै सखाप पारिदिएको छ। प्राकृतिक विपत्ति र सरकारी व्यवस्थाको दोहोरो मारमा हाम्रा अन्नदाता जहिले पनि पिसिन्छन्। सभामुख महोदय, दुःखले उब्जाएको अलिअलि धान बेच्न पनि किसान खाद्य संस्थानहरूमा हप्तौंसम्म लाइन बस्छन्। तर सरकारले धान नकिनिदिएपछि आफैले तोकेको न्यूनतम समर्थन मूल्य पाउन छाडेर कौडीको भावमा बेच्न बाध्य हुन्छन् किसानहरू। समयमा मल दिन नसके पनि यसपालि यो फसल उठ्ने बेलामा कम्तीमा सरकारले आफ्नो उपस्थिति देखाओस्। तत्काल स्थानीय तहहरूसँग प्रत्यक्ष समन्वय गरी समयमै राज्यले तोकेकै न्यूनतम समर्थन मूल्यमा किसानको धान 100% खरिद गर्ने ग्यारेन्टी गर्न म सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। अन्त्यमा कठरिया समुदायको पितृपाक अर्थात दिउँता खोरे जैना दिनको सम्पूर्णमा हार्दिक शुभकामना। धन्यवाद।
5: सम्माननीय सभामुख महोदय, यो खोला छेउको बस्ती हटाउँदाखेरि सरकारको खुब गाली गरियो, सरकारले त्यो गाली सह्यो पनि। त्यो बस्ती हटाउने सन्दर्भमा व्यवस्थापनमा केही कमी कमजोरी रह्यो होला, त्यो सुधार्नुपर्ने छ होला। तर अहिले भदौ दशको भोटेकोसी बाढी र अहिले असोजको 10-11 गतेको देशभरको बाढी हेर्ने हो भने त्यो खोला छेउको बस्ती हटाउनु पर्ने रहेछ भन्ने सबैको चेत खुलेको छ। अहिले त्यो खोला छेउको बस्ती अझै धेरै बाँकी छ। त्यो धेरै बस्तीहरूलाई समयमै व्यवस्थापन गर्न सकिएन भने फेरि हामीले ठूलो जोखिम मोल्नुपर्ने हुन्छ, त्यो जोखिम उठाउनु पर्ने हुन्छ। र यो सँगसँगै हाम्रा पुलहरू पनि कमिसनको आडमा हामीले तल तल हालेछौँ, खोलाले अलिकति बाढी आउँदाखेरि भेट्ने गरी हालेछौ। यो सबै चीजको पुनर्मूल्याङ्कन भएर अगाडि बढ्न म अनुरोध गर्न चाहन्छु।
1: मान्य सदस्य कुलभक्त साक्य।
6: अति कनेबम सभामुख जो थौछे महाकवि सिद्धिदास माजोया बुद्धि वयगया त श्रद्धाया स्वाध्य छ। आज महाकवि सिद्धिदास माजुको 159 जन्म जयन्ती, उहाँलाई स्मरण गर्दै श्रद्धा

0: अर्पण गर्न चाहन्छु। नेपाल भाषा साहित्यका महाकवि तथा नेपाल भाषाका चार स्तम्भ व्यङ्ग थामध्ये एक उहाँले कविता, निबन्ध, काव्य, महाकाव्य विविध विधामा आफ्नो लेखनको माध्यमबाट राणाकालको बेला नेपाल भाषामाथि भेदभाव र प्रतिबन्धको बीच साहित्य सृजना गर्नुभएको थियो। उहाँ नेपाल भाषाको पहिलो महाकाव्य सिद्धि रामायणका रचयिता हुन्। भाषा माछा जाति माई, भाषा रहे जाति रहन्छ भन्ने उहाँ चिरकालसम्म नेवा समुदाय र नेपाल भाषा साहित्यमा अमर र स्मरणीय रहनेछन्। जनस्तरबाट अति नै सम्मानित महाकविप्रति राज्यले पनि उचित
1: मान्य सदस्य कृपा महर्जन।
2: सम्माननीय सभामुख महोदय, काठमाडौँका सडक चोकहरूमा सवारी साधन रोकिने बित्तिकै माग्दै हिँड्ने बाल बालिकाहरूको समूह आइपुग्छन्। यो गरिबीको विषय मात्र होइन, बाल अधिकार, मानव बेचबिखन र संगठित रूपमा बाल बालिकाको प्रयोग भइरहेको छ कि छैन भन्ने गम्भीर प्रश्न पनि हो। नेपाल भारत सीमापार मानव बेचबिखनका घटना अनुसन्धान र उद्धार भएका तथ्य समेत सार्वजनिक छन्। सड़कमा रहेका प्रत्येक बालबालिकाको पहिचान, उद्धार र पारिवारिक अवस्थाको अनुसन्धान गरी उनीहरूलाई संगठित रूपमा सड़कमा ल्याई माग्न लगाउने तथा आर्थिक शोषण गर्ने व्यक्ति वा गिरोह पहिचान गरी मानव बेचबिखन सम्बन्धी कानून बमोजिम कार्यवाही गर्न गृह मन्त्रालयसँग जोरदार माग गर्दछु। धन्यवाद।
3: सम्मान्य सभामुख महोदय, दोधारा चान्दी नगरपालिका वार्ड नम्बर 10 अन्तर्गत महाकाली नदी र जोगबुढा नदीको दोभा नजिक करिब 35 बिघा खेतयोग्य जमिन वर्षायाममा पानी जमेर डुबामा पर्ने गरेको छ। यस समस्याबाट वैदी फाँट टोल, प्रतिभा टोल, लिसाली टोल र शान्ति टोलका 300 भन्दा बढी स्थानीय जनता प्रत्यक्ष प्रभावित भइरहेका छन्। वर्षायाममा खेतयोग्य जमिनमा पानी जम्दा किसानले खेती गर्न पाउँदैनन्, जसका कारणले उत्पादन घट्छ। यसको प्रत्यक्ष मार स्थानीय नागरिकमा परेको छ। सभामुख महोदय, सरकारसँग मेरो अनुरोध छ, त्यो क्षेत्रको पानी निकासको थायी व्यवस्था गरियोस्। किसानले आफ्नो जमिनमा निर्वाध खेती गर्न सक्ने वातावरण सिर्जना गरियोस्। जोरदार माग गर्न चाहन्छु। साथै महाकाली नदीको जनताको तटबन्ध वार्ड नम्बर 9 ढकनाघाटदेखि तटबन्धको अन्तिम किनारासम्म वार्ड नम्बर 10 तटबन्धको उचाइ वृद्धि गर्न माग गर्छु। धन्यवाद।
1: माननीय सदस्य कृष्ण हरि बुढाथोकी।
4: सम्माननीय सभामुख महोदय, रामेछापको करिब 21 किलोमिटर सेलीघाट साउटार सड़क निर्माणको लागि 5-5 पटक म्याद थपिएको छ। पछिल्लो पटक हाम्रै सरकारले थपेको म्याद पनि सकिन अब 6 महिना मात्र बाँकी छ, तर अहिलेसम्म करिब 50% मात्र काम सम्पन्न भएको अवस्था छ। यस विषयमा मैले भौतिक प्रधानमन्त्रीलाई पटक पटक जानकारी गराउँदै लिखित ध्यान आकर्षण समेत बुझाएको छु। सभामुख महोदय, यो समस्या एउटा सड़कको मात्र होइन, देशभरका विकास आयोजनाहरू लामो समयदेखि अलपत्र पर्ने, म्याद थपिँदै जाने तर काम सम्पन्न नहुने प्रवृत्ति देखिएको छ। यसले राज्यको स्रोत, समय र जनताको अपेक्षामाथि प्रत्यक्ष असर पारिरहेको छ। त्यसैले अलपत्र, रुग्न तथा लामो समयदेखि सम्पन्न हुन नसकेका आयोजनाहरूलाई क्रिटिकल आयोजना, रुग्न आयोजनाका रूपमा वर्गीकरण गरेर समयबद्ध रूपमा सम्पन्न गर्ने विशेष कार्ययोजना बनाई अलपत्र आयोजना समयमा नै पूरा गर्न सरकार समक्ष विशेष अनुरोध गर्दछु। धन्यवाद।
1: मान्य सदस्य कोमल गेवाली।
5: सम्माननीय सभामुख महोदय, मेरो निर्वाचन क्षेत्र कैलाली क्षेत्र नम्बर 1 नागरिकले हरेक वर्ष नदी कटान, बाढ़ी र डुबानको गम्भीर समस्या भोग्दै आएका छन्। विशेष गरी चिकापुर वडा नम्बर 6, 7, 8 र 9 सम्म कर्णाली नदीको कटान, साथै जोशीपुर गाउँपालिका सातैवटा वडा भजनी वडा नम्बर 6 र 8 तथा जानकी गाउँपालिकाका विभिन्न क्षेत्र बाढ़ी र डुबानको जोखिममा छन्। सम्माननीय सभामुख महोदय, त्यसैले सरकारसँग मेरो माग छ कि कैलाली 1 नदी तथा जिल्लाको वैज्ञानिक अध्ययन गरी दीर्घकालीन नदी व्यवस्थापन गुरू योजना बनाइयोस्। जोखिमयुक्त क्षेत्रमा स्थायी तटबन्ध निर्माण र क्षतिग्रस्त तटबन्धको तत्काल मर्मत गरियोस्। नदीको धार परिवर्तन अनियन्त्रित नदीजन्य पदार्थ उत्खनन बढेको जोखिमलाई नियन्त्रण गरियोस्। साथै पूर्व सूचना उद्धार तथा राहत प्रणाली प्रभावकारी बनाइयोस् र बाढी कटानबाट प्रभावित किसानलाई उचित क्षतिपूर्ति तथा बाली बीमाको व्यवस्था गरियोस्। कैलाली एकका नागरिकको ज्यान जमिन र जीविका
1: मान्य सदस्य क्रान्ति शिखा थिताल।
6: सम्माननीय सभापति महोदय, आज म दुईवटा कृतज्ञताको पोको खोल्न चाहन्छु। पहिलो, सम्माननीय प्रधानमन्त्रीज्यूले संयुक्त राष्ट्रसंघ महासभामा बहुपक्षीयताको विषय उठाउनु भएको छ। युद्ध र प्रतिस्पर्धामा ठूला देशहरू व्यस्त हुँदै गर्दा साना राष्ट्रहरू मारमा परेका छन्। ती साना देशहरूको न्यायोचित आवाज सुनिन सक्नुपर्छ भन्नेबारे नेपालले सार्थक बहसका लागि प्रस्ताव राखेको छ। विश्व सामु नेपालको गरिमा अझ बढ़ाइदिनु भएकोमा प्रधानमन्त्रीज्यू, परराष्ट्र मन्त्रीज्यू र नेपाली प्रतिनिधि मण्डलमा धन्यवाद। दोस्रो कृतज्ञता, हुन त बाढ़ीले गाउँ नै बगाएको छ, डुबाएको छ, तर धनजनको सदभर क्षति हुन नदिन सरकारी प्रशासनले समयमै अपनाएको सावधानीका लागि धन्यवाद दिन चाहन्छु। यसअघि बाढ़ी जाँदा धेरैको ज्यान गएको, धेरै हराइरहेको समाचार सुन्थ्यौं, तर पूर्व सूचना पूर्व सावधानीका कारण क्षति ठूलो मात्रामा हुन पाएन। सरकार, कर्मचारी युनिट, सुरक्षाकर्मी सबैमा आभार।
1: मान्य सदस्य खगेन्द्र कर्ण।
7: सम्मान्य सभामुख महोदय, सम्मान्य प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले मधेसमा समृद्धि र विकासको राजनीति शुरूआत गरेको छ। वर्षौंदेखि सुस्त गतिमा निर्माण भइरहेको कमला कञ्चनपुर सड़कलाई गति प्रदान गरी निर्माणको अन्तिम चरणमा पुगेको छ। रामदत्ता प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयक आज सदनमा पेश हुँदैछ। सरकार मेडिकल कलेजदेखि इन्जिनियरिङ कलेजसम्म सञ्चालनको तयारीमा छ। अधुरा खानेपानी आयोजना, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा आमूल परिवर्तन हुँदैछ। जनकपुरमा राम जानकी रंगशाला निर्माणका लागि बजेट सुनिश्चित गरिएको छ। म सरकारलाई धन्यवाद दिन चाहन्छु। अर्को सम्मान्य सभामुख महोदय, अर्कोतर्फ सरकार प्राकृतिक विपदसँग पनि लड्दैछन्। तीन दिनदेखि अविरल वर्षाका कारण सप्तरीको हनुमाननगर कंकालनी र तिलाठी गाउँपालिकाका किसान खेत डुबानमा परेको छ। 700 भन्दा बढी घर डुबानमा छ, नागरिक पीड़ामा छ। यस्तै सप्तकोशी नगरपालिकाको कमलपुर र कञ्चनरूप नगरपालिकाको बस्तीपुरमा हात्ती आतंकले 100 बिघा खेती नष्ट भएको छ। सरकारलाई आवश्यक राहत र क्षतिपूर्तिको
8: लागि सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघमा उठाएको मुद्दाले अहिले संसारको ध्यान आकर्षण भएको छ। सबैभन्दा बढी हेरिने, लेखिने र पढिने समाचार अहिले बनेको छ। तर कता कता प्रतिपक्षका साथीहरूको यसो समाचार सुन्दा अरू सबै ठिकै थियो, उहाँमा कन्फिडेन्स आएन भन्ने सुनेको थिए। घिउ खाएपछि जिउमा बल आउँछ भन्ने सुनेको थिए, तर के खाएपछि कन्फिडेन्स आउँदो रहेछ हामी सुन्न चाहन्छौं। त्यो ग्रिन टी खाएपछि आउँछ कि ग्रीबन्दु टी खाएपछि आउँछ त्यो कन्फिडेन्स? त्यो सुन खाएपछि आउँछ कुन्टल कुन्टलमा कि लडाकुको शिविरको पसिना र खुन खाएपछि आउँछ? त्यो व्हाइट बडी खाएपछि आउँछ कि बालुवाटार खाएपछि आउँछ? पासपोर्ट खाएपछि आउँछ कि गरीबका सुकुम्बासीका लालपुर्जा खाएपछि आउँछ? के खाएपछि आउँछ त्यो कन्फिडेन्स? यो सदन सुन्न चाहन्छ, यो सदन त्यो कुरा स्मरण गर्न चाहन्छ। धन्यवाद।
1: मान्य सदस्य खिमा बिक।
9: सम्माननीय सभामुख महोदय, विक्रम सम्मत 2075 सालदेखि अल्पत्र परेको दानको तुलसीपुर घोराई लमाई चार लाइन सड़क खण्डको जीर्ण अवस्थाबारे म यस सम्मान्य सदन मार्फत सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। यस सड़कमा भएको 65 भन्दा बढी दुर्घटनामा परि 22 जनाले ज्यान गुमाइसकेका छन् भने सुरेश सुनार जस्ता युवाहरू गम्भीर घाइते छन्। पुननिर्माणको गति अत्यन्त सुस्त हुँदा दंगालीवासीहरूको दैनिक जीवन, व्यवसाय, शिक्षा, स्वास्थ्य क्षेत्रहरू प्रभावित भएको छ। नागरिकको सुरक्षा र सुविधालाई ध्यानमा राखी यो महत्वपूर्ण सड़कको निर्माण तथा मर्मत कार्य उच्च प्राथमिकताका साथ तत्काल सम्पन्न गरियोस् भन्न म नेपाल सरकार समक्ष अनुरोध गर्दछु। धन्यवाद।
1: मान्य सदस्य खुशबु ओली।
10: सम्मान्य सभामुख महोदय, संयुक्त राष्ट्र संघको महासभामा प्रधानमन्त्रीज्यूले नेपालको जलवायु संकटको विषयमा उत्कृष्ट ढंगले प्रस्तुति राख्नु भएकोमा धन्यवाद दिन चाहन्छु। अझ त्यो भन्दा महत्वपूर्ण त भगवान श्री पशुपतिनाथले विश्वको रक्षा गरून् र बुद्धको मार्गमा यो विश्व हिँड्न सकोस् भनेको सुन्दा गौरव लाग्यो। तर आज म उहाँलाई स्मरण दिलाउन चाहन्छु, विश्वका अनगिन्ती पश्चिमा मुलुकहरूले बुद्धको मार्ग ठिक भएन भनेर यही मुलुकमा आएर खुल्लम खुल्ला धर्मान्तरण गराएर मिशनरीको मार्गमा हिँड्नुपर्छ भन्दै गर्दा राज्य कुन मार्गमा उभिएको छ भनेर म प्रश्न सोध्न चाहन्छु। दबाव प्रलोभन र गैर कानूनी तरिका र लोभबाट लोभको माध्यमबाट धर्मान्तरण गराउने मिशनरीहरूलाई उहाँहरूले कुन रूपमा हेर्नु भएको छ भनेर उहाँहरूलाई स्मरण पनि गराउन चाहन्छु। यस्तै हो भने एक दिन सनातनीले पशुपतिनाथको रक्षा गरिदिनुहोस् भनेर यही सदनमा गुहार्नुपर्ने दिन आउन सक्छ। सभामुख महोदय,
1: खेमराज कोइराला।
11: सम्माननीय सभामुख महोदय, कैलाली र कञ्चनपुरका किसानको तर्फबाट छाडा चौपाया व्यवस्थापनको लागि मैले सदनमा पटक पटक आवाज उठाइरहेको छु। यो समस्या समाधानको लागि सम्बन्धित मन्त्रालयले के कस्तो योजना ल्याउँदैछ तथ्यमा आधारित भएर सम्भावित मिति सहितको जवाफको माग गर्दछु। त्यस्तै वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवा युवतीले बिगो दावी माग गर्दै न्याय पाऊ भनी वर्षौंदेखि हालेका 55-60 हजार उजुरी फर्चोट गर्न विशेष अभियान नै सञ्चालन गर्नुपर्ने देखिएको छ। यही तरिकाले पीड़ितले न्याय पाउन सक्दैनन्। त्यसैले श्रम मन्त्रालय, कानून मन्त्रालय र गृह मन्त्रालयले यो समस्या समाधान गर्दै न्याय दिलाउन के गर्दैछ यसको जवाब माग गर्दछु। यो अत्यन्त गम्भीर, संवेदनशील साथै देशको अर्थतन्त्र र भविष्यसँग जोडिएको विषय भएकोले माननीय अर्थमन्त्रीज्यू र सम्माननीय प्रधानमन्त्रीज्यूको पनि विशेष ध्यानाकर्षण गराउँदछु। धन्यवाद।
1: माननीय सदस्य गजला समीम मिक्रानी।

0: सम्माननीय सभामुख महोदय, म यस सम्मानित सदन मार्फत मधेस प्रदेश विशेष गरी रौतहट जिल्लाका छोरीहरूको बीचमै विद्यालय छाड्ने र विद्यालयको पहुँचबाट वञ्चित हुने गम्भीर समस्यातर्फ सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। बाल विवाह, दाइजो प्रथा, बाल श्रम, घराइसी बोझ र चेतनाको कमीका कारण छोरीहरू पढाइ छाड्न बाध्य छन्। साथै मुस्लिम लगायत विभिन्न समुदायका अभिभावक सामाजिक कारणले सहशिक्षाले भन्दा छुट्टै कन्या विद्यालयमा पढाउन बढी सहज महसुस गर्छन्। कन्या विद्यालयको अभावमा यस्ता समुदायका छोरीहरू भर्नाबाट वञ्चित हुन्छन्। त्यसैले म सरकारसँग मधेसका प्रत्येक जिल्लामा कन्या विद्यालय स्थापना गर्न आग्रह गर्छु, जसमा निशुल्क पढाइ, छात्रवृत्ति, सुरक्षित परिसर र बाल विवाह विरूद्ध सचेतना कार्यक्रम समावेश हुन्। छोरी पढ्यो भने मात्र परिवार, गाउँ, देश अघि बढ्छ। सरकारले यसलाई तत्काल प्राथमिकतामा राखेर अगाडि बढोस् भन्ने अनुरोध गर्दछु। धन्यवाद।
1: सम्माननीय सभामुख महोदय, हालै संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीज्यूले देश विकसित वा कमजोर भए पनि चुनौती र जिम्मेवारी सबैका साझा हुने कुरा उठाउनु भएको थियो। मलाई लाग्छ यही सन्देश नेपालभित्रका भौगोलिक क्षेत्रहरूमा पनि लागू हुन्छ। जहाँ विपद आउँछ, जहाँ सड़क, पुल वा बस्ती भत्किन्छ, त्यसको मानवीय, आर्थिक र सामाजिक भार सिङ्गो राष्ट्रले बेहोर्नुपर्छ। मलाई लाग्छ यो सबैले बुझिसकेको कुरा हुनुपर्ने हो। तर बोली र सिद्धान्त बुझेर मात्र भएन, हाम्रो विकासको अवधारणामै पुनर्विचार गर्नुपर्नेछ। बस्ती कहाँ बसाउने र बसेका बस्ती कहाँ सार्ने, जोखिमको वैज्ञानिक मूल्याङ्कनका आधारमा कस्ता, कति अग्ला र कति पर पूर्वाधार बनाउने भन्ने सोच्नुपर्छ। बायो इन्जिनियरिङ, सुरक्षित एकीकृत बस्ती र प्रकृतिसँग सहअस्तित्वमा आधारित विकासलाई राष्ट्र प्राथमिकतामा बनाउनुपर्छ। यो कुरा यो संसदमा सार्वजनिक बहसमा असाध्यै धेरै हुनुपर्छ। नत्र कुनै मन्त्रीले जोखिम भएको बस्ती सार्नुपर्छ भन्दा उनीहरूलाई व्यङ्ग गर्ने, क्षति भोग्ने र पछि सरकार कहाँ छ भन्दै आलोचना गर्ने चक्रमा हामी फँसिरहन्छौं। धन्यवाद।
2: सम्मान्य सभामुख महोदय, मेरो निर्वाचन क्षेत्र बारा क्षेत्र नम्बर एक कोल्बी नगरपालिका वडा नम्बर दुई हनुमानगंजमा 50 वर्षदेखि बसोबास गर्दै आएका 4 दर्जन भन्दा बढी परिवार आज दोहोरो पूर्जाको गम्भीर समस्याबाट पीड़ित छन्। फिल्डमा पुस्तौदेखि वास्तविक जग्गा धनी जनता बसिरहेका छन्, जोतभोग गरिरहेका छन्। तर बाहिर बसेर राजनीतिक र प्रशासनिक शक्ति, पैसा र पहुँचको आधारमा आफैले लाल पूर्जा बनाएर तिरो तिर्न मालपोत्र स्थानीय तहमा आएपछि यो ठूलो अनियमितता, कृत्य ठगी, जालसाजीको उजागर भएको छ। सभामुख महोदय, यो कोल्बी हनुमानगंजको मात्र नभई मेरो क्षेत्र भरि धेरै स्थानमा र देशैभरिका सोझा साझा जनतामाथि भइरहेको ठूलो अन्याय र अपराधको प्रतिनिधि उदाहरण हो। तसर्थ सर्वसाधारण जनताको वर्षौंदेखिको वासस्थान जोगाउन र यस्तो दोहोरो पूर्जा बनाउन लगाउने र भूमाफियालाई सहयोग गर्ने जो कोही दोषीलाई तत्काल कडा अनुसन्धान गरी कार्यवाहीको दायरामा ल्याउन म यसै गरिमामय सदन मार्फत सरकारसँग जोरदार माग गर्छु। धन्यवाद।
3: सम्माननीय सभामुख महोदय, विगत केही दिनदेखिको अविरल वर्षासँगै आएको बाढ़ी, पहिरो र डुबानका कारण भएको मानवीय तथा भौतिक क्षतिले हामी सबैलाई गहिरो दुःख सहित स्तब्ध बनाएको छ। यस विपदमा ज्यान गुमाउनु भएका सम्पूर्ण नागरिकहरूप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछु। दुःखद बियोको आकान्तले शोकसन्तप्त परिवारजनमा यो कठिन घड़ीको सामना गर्ने शक्ति मिलोस् भनी भगवानसँग प्रार्थना गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यथोचित उपचारको व्यवस्था गर्न तथा बेपत्ता नागरिकको खोजीलाई थप तीव्र बनाउन आग्रह गर्दछु। सरकारले मौसम पूर्वानुमानका आधारमा पूर्व सूचना प्रवाह र पूर्व तयारी गरेको अवस्थामा पनि हामीले अमूल्य जीवन र धन सम्पत्तिको क्षति बेहोर्नु परेको छ। प्रत्येक गुमेको जीवन परिवारका लागि अपूर्णीय क्षति र राज्यका लागि गम्भीर जिम्मेवारीको स्मरण रहेको छ। जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न, खोज तथा उद्धार गर्न र राहत उपलब्ध गराउन
1: सम्माननीय सभामुख महोदय, रौतहट क्षेत्र नम्बर 4 चाँदी र बागमती नदीले वर्षायामसँगै नदी कडान र डुबानको समस्या बढ्दै गएको छ। नदीको धार परिवर्तन, तटबन्ध कमजोर हुनु र प्रभावकारी नदी व्यवस्थापनको अभावका कारण वर्षेनी सयौं परिवारको घर, खेतबारी र सार्वजनिक संरचना जोखिममा पर्ने गरेको छ।
4: यस समस्यालाई समाधान गर्न दीर्घकालीन र वैज्ञानिक नदी व्यवस्थापन आवश्यक छ। जोखिमयुक्त स्थानको पहिचान गरी प्राथमिकताका आधारमा तटबन्ध निर्माण स्पर तथा नदी नियन्त्रण संरचना निर्माण तथा पुराना तटबन्ध मर्मत तत्काल गर्नुपर्ने देखिन्छ। यसका लागि संघ प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गरी नदी कटान नियन्त्रण आयोजना सञ्चालन गर्न र आवश्यक बजेटको सुनिश्चित गर्न म सरकारसँग हार्दिक आग्रह गर्दछु। धन्यवाद।
5: मान्य सदस्य गणेश बहादुर विश्वकर्मा।
6: सम्माननीय सभामुख महोदय, कैलाली जिल्लाको गौरीगंगा नगरपालिका वार्ड नम्बर 6 स्थित भैरव आधारभूत विद्यालयका शिक्षकहरूबाट त्यहाँ विद्यालयका अध्यक्ष चक्रबहादुर विक कार्य सहयोगी लक्ष्मी दमाई तथा विद्यालयमा पढ्ने दलित समुदायका विद्यार्थीहरूसँग खुलमखुला छुवाछुत भएको समाचार सार्वजनिक भएको छ। सिन्धुलीको सुनकोशी गाउँपालिका 3 झाँगाझोली रहेको माध्यमिक विद्यालय गुठ बजारका प्रधान अध्यापक विनोद न्यौपानेले विशुङ्के थरकी विद्यार्थीलाई स्थानीय होटलमा लगेर यौन शोषण गरेको समाचार पनि प्रकाशित भएको छ। त्यसै गरी सप्तरीको राजविराज 13 विशनियाका रामकुमार रामलाई स्थानीय बासिन्दा स्थानीय जमिनदार दिवस यादव लगायतले कालो मुसो दलेर जुत्ताको माला सहित गाउँ बजार डुलाएको छ। सभामुख महोदय, पूर्व प्रधान न्यायाधीशहरूलाई समात्न राति 12 बजे पनि तयार हुने सरकारले दलित माथि हुने यसकाले घटनामा समयमै ध्यान दियोस्, सरकारको ध्यान आकर्षण गराउँछु। धन्यवाद।
5: माननीय सदस्य गणेश सिंह ठगुन्न।
7: सम्माननीय सभामुख महोदय, दार्चुला जिल्लाका अपिमाल मार्मा नौगाड ब्यास दुङ गाउँपालिका र महाकाली नगरपालिकाका केही वडाहरू अपिनाम्पा संरक्षण क्षेत्रभित्र पर्दछन्। त्यहाँका जनताहरू परापूर्वकालदेखि नै जडीबुटी संकलन गर्दै जीविकोपार्जन गर्दै आइरहेका छन्। हाल वन मन्त्रालयले जडीबुटी संकलन कार्य दिन स्वीकृतिमा ढिलाइ गर्दा जनताहरू मार्कमा परेका छन्। यसै गरी सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ 6 महिनासम्म पनि तयार नभएको नियममा वन मन्त्रालयले संरक्षण क्षेत्रभित्र आयोजना अध्ययन स्वीकृति रोकेको छ। अविलम्ब कार्ययोजना स्वीकृति र आयोजना अध्ययन स्वीकृति प्रदान गर्न वन मन्त्रीजीको गम्भीर ध्यान आकर्षण गर्दछु। सभामुख महोदय, अहिले सरकार संघीय निजामती सेवा ऐन अध्यादेश मार्फत ल्याउँदैछ भन्ने चर्चा छ। संसद छलेर अध्यादेशबाट ल्याउने कुरा अलोकतान्त्रिक र असंसदीय हो। यसर्थ संसदको यसै सत्रभित्र संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न सरकारको ध्यान आकर्षण गर्दछु। धन्यवाद।
5: मान्य सदस्य गोपाल शर्मा।
8: सम्माननीय सभामुख महोदय, हिजो र अस्तिको अविरल वर्षा र त्यसपछि आएको बाढी र पहिरोका कारण रुकुम पश्चिमको मुसिकोट 11 कि बेगमाया दमाई रुकुम पूर्वको पुथा उत्तर गंगा 6 का बुद्धिराज सेनको मृत्यु भएको छ भने तीर्थराज साई बेपत्ता हुनुभएको छ। रुकुम पूर्वको देवखोलाको बाटो कटान हुँदा सिस्ने 1 र 2 का नागरिकको आवत जावत बन्द हुन पुगेको छ। यसै गरी सिस्ने गाउँपालिकाको वर्णम 3 र 7 जोड्ने सानीभेरीको झोलुङ्गे पुल क्षतिग्रस्त हुँदा सम्बन्धित वडाको आवत जावत पनि बन्द हुन पुगेको छ। यसै गरी भूमि गाउँपालिका 1 को बडी खोलामा सड़क भाषिता मध्यपहाड़ीको आवत जावत पनि बन्द भएको छ। हिजोकै हावाहुरीका कारण रूख ढलेर भूमि गाउँपालिकाको 1 का किसानहरूको 100 भन्दा बढी भेडा बाख्रा को मृत्यु भएको छ भने रुकुम पश्चिमको 8 फुट 1 को ओक्रे चैतेखारा लगायतका ठाउँका किसानहरूको मकै बालीमा व्यापक क्षति पुगेको छ। प्राकृतिक विपदका कारण उत्पन्न यी सबै समस्याहरूको तत्काल समाधान क्षतिपूर्ति र सहजीकरणको लागि सम्माननीय सभामुख मार्फत म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद।
5: मान्य सदस्य गोविन्द पन्थी।
9: सम्माननीय सभामुख महोदय, अविरल वर्षाका कारण गुल्मी जिल्लामा ठूलो जनधनको क्षति भएको जानकारी प्राप्त भएको छ। मुसिकोट नगरपालिकामा 7 घर पहिरोको उच्च जोखिममा परेपछि 37 जनालाई सुरक्षित स्थानमा सारिएको छ। रिगी रुद्रवेणी कालीगण्डकी सत्यवती धुर्कोट लगायत क्षेत्रमा 100 घर डुबानमा परेको, धनमालमा क्षति पुगेको, पहिरोको कारण सड़क अवरुद्ध भएको र पुल समेत बगेको सूचना प्राप्त भएको छ। संचार र विद्युत अवरुद्ध भएकोले क्षतिको यकिन विवरण अझै पूर्ण रूपमा आउन सकेको छैन। यसै क्रममा रेसुङ्गा नगरपालिका 14 प्रारम्भमा 56 वर्षीय तुलसी सूर्यवंशी छल्दीपना खोलामा श्रीमानसँग माछा मार्न गएकोमा खोलाले बगाएर बेपत्ता हुनुभएको दुःखद खबर छ। हराउनु भएको महिलाको शीघ्र खोजतलास एवं डुबान तथा जोखिममा पर्नुभएका नागरिकको पुनर्स्थापना क्षतिपूर्ति साथै उद्धार र राहत कार्यलाई थप प्रभावकारी बनाउन सरकारको गम्भीर ध्यान आकर्षण गराउँछु। धन्यवाद।
5: माननीय सदस्य गङ्गा छन्त्याल।
10: सम्माननीय सभामुख महोदय, भोटेकोशीको वादीमा बागलुङ जिल्लाका 16 नागरिक अझै बेपत्ता छन्। यसको घाउसे लाउन नपाउँदै केही दिन यता लगातार वर्षा हावाहुरी र बाढी पहिरोका कारण बागलुङमा ठूलो क्षति भएको छ। 10 गतिको हावाहुरीले बाली नालीमा ठूलो क्षति पुर्याएको छ भने लगतै 11 गते बाढी पहिरोमा परी बागलुङका 10 जनाको मृत्यु भएको छ, 1 जना बेपत्ता छन्। सम्माननीय सभामुख महोदय, अहिले बागलुङका नागरिकहरू डोहोरो टेहेरो मर्कामा परिरहेका छन्। यो विपत्ति बागलुङ जिल्लामा मात्र सीमित छैन, म्याग्दी पर्वत लगायत विभिन्न जिल्लामा पनि जनधनको ठूलो क्षति भएको छ। त्यसैले सरकारको गम्भीर ध्यान आकर्षण गराउँदै प्रभावित क्षेत्रमा तत्काल खोज तथा उद्धार राहत क्षतिको यथार्थ मूल्याङ्कन र विस्थापित परिवारको पहिचान गरी सम्बन्धित निकाय र संघ संस्था बीच समन्वय गरी तत्काल उद्धार र राहतको व्यवस्थापन गरिदिनुहुन विनम्र अनुरोध गर्दछु। धन्यवाद।
5: माननीय सदस्य चन्दन कुमार सिंह।

0: सम्माननीय सभामुख महोदय, असोज 8, 9 र 10 गते परेको अविरल वर्षाका बेला सरकारले समयमै पूर्व सूचना जारी गरी नागरिकलाई सतर्क रहन आग्रह गर्नुका साथै जोखिमपूर्ण अवस्थामा बाटोघाटोको प्रयोग नगर्न सचेत गराएको थियो। समयमै गरिएको सूचना र सतर्कताका कारण सम्भावित दुर्घटना तथा जनधनको क्षति न्यूनीकरण गर्न सहयोग पुगेको छ। यसका लागि नेपाल सरकारलाई धन्यवाद। तर यसपटक 12-2 क्षेत्र नम्बर दुईमा रहेको पसा खोलाले ठूलो रूप लिएको अवस्था पनि हामीले देख्यौं। त्यसैले सरकारसँग विनम्र आग्रह छ, पसा खोलाको आसपास रहेका सेमरा, पत्रहटी, रम्पुरुवा, पिपरपाती, झिटकैया, रामुवा गाउँ लगायत बस्तीलाई बाढ़ीको जोखिमबाट जोगाउन आवश्यक स्थानमा तटबन्ध निर्माणको काम तत्काल अघि बढ़ाइयोस्। साथै देवताल गाउँपालिकामा रहेको रिंग बाँधलाई पनि तारजाली बोल्डर लगायतका आवश्यक संरचना सहित थप मजबूत बनाउन आवश्यक छ। धन्यवाद।
1: माननीय सदस्य चन्द्रेश्वर मण्डल।
2: सम्माननीय सभामुख महोदय, यसपटक किसानले मलको असुलभ आपूर्तिका बावजुद धान बाली लगाएका थिए। यसका बावजुद धान बाली उत्पादन भई अब काट्ने बेला आएको छ। तसर्थ धानको न्यूनतम मूल्य निर्धारण गरी खरिद मूल्य निर्धारण र गाउँपालिकामा रहेका कृषि सेवा केन्द्रहरू मार्फत गाउँपालिकामा खरिद गर्न अनुरोध गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, हिउँदे बाली खास गरी गेहूँ, दलहन मनसिरदेखि लगाउने काम शुरू हुन्छ। त्यसको लागि मल र उन्नत बीज, गेहूँ लगायतका बीजहरू आपूर्तिको व्यवस्थापन को लागि सरकारको के तयारी छ, सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। समयमै किसानलाई मल र उन्नत बीजको उपलब्धता होस्। धन्यवाद।
1: माननीय सदस्य गुरू प्रसाद बराल।

0: सभामुख महोदय, आज पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेरको पक्राउको कानूनी आधार के हो, किन सरकारले गिरफ्तार गर्यो, नेपाल पक्ष राष्ट्र रहेको अन्तर्राष्ट्रिय मानवाधिकारसँग सम्बन्धित दस्तावेजले निर्देश गरेको छ युनिभर्सल डिक्लेरेशन अफ ह्युमन राइटले समेत मानवाधिकार, व्यक्तिगत स्वतन्त्रता, न्यायिक प्रक्रिया तथा कानूनी संरक्षणको महत्वलाई स्वीकार गरेको छ। तर आज किन सरकार नेपालको संविधानको मौलिक अधिकार र अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूको उल्लंघन गरिरहेको छ? सरकारले तत्काल संसदमा आएर जवाफ दिनुपर्छ र यस खालको अदालतहरूलाई मनोवैज्ञानिक रूपले दबाव दिने कार्य बन्द गर्नुपर्छ।
1: मान्य सदस्यहरू, सुन्ने समयमा मान्य सदस्यहरूले बोल्ने क्रम यही समाप्त हुन्छ। मान्य सदस्यहरू, आजको कार्यसूचीको क्रममा सामान्य हेरफेर गरेको व्यवहार जानकारी गराउँछु। मान्य सदस्यहरू, अब माननीय महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीलाई महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक 3083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्न अनुमति दिन्छु।

0: सम्माननीय सभामुख महोदय, सभामुख महोदयको अनुमतिले महिला बाल बालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
1: मान्य सदस्यहरू, उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रतिनिधिसभा नियमावली 2083 को नियम 105 बमोजिम कुनै पनि माननीय सदस्यको विरोधको सूचना प्राप्त नभएकोले महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक 2083 प्रस्तुत गर्न अनुमति प्राप्त भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब म माननीय महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीलाई महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक 2083 प्रस्तुत गर्न अनुमति दिन्छु।
0: सम्माननीय सभामुख महोदय, नेपाल सरकार कार्य विभाजन नियमावली 2083 बमोजिम यस मन्त्रालयसँग सम्बन्धित ऐनहरूमा मन्त्रालयको नाम परिवर्तन गरी महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय राख्न आवश्यक भएकाले महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभा समक्ष प्रस्तुत गर्दछु। धन्यवाद।
1: मान्य सदस्यहरू, अब माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतालाई आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्न अनुमति दिन्छु।
2: सम्माननीय सभामुख महोदय, सभामुख महोदयको अनुमतिले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
1: मान्य सदस्यहरू, उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रतिनिधिसभा नियमावली 2083 को नियम 105 बमोजिम कुनै पनि माननीय सदस्यको विरोधको सूचना प्राप्त नभएकोले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्न अनुमति प्राप्त भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब म माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतालाई आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्न अनुमति दिन्छु।
2: सम्माननीय सभामुख महोदय, स्तनपानको संरक्षण र सम्वर्धन तथा आमाको दूधलाई प्रतिस्थापन गर्नु वस्तु लगायत बाल आहारको बिक्री वितरणलाई नियमित गरी नवजात शिशु तथा बाल बालिकाको लागि सुरक्षित एवं पर्याप्त पोषणको व्यवस्था गर्नका लागि आमा दूधको प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन 2049 कार्यान्वयन रहेको छ। विद्यमान कानूनमा रहेको व्यवस्थालाई वर्तमान संघीय संरचना र आवश्यकता अनुसार संशोधन गर्ने आवश्यक रहेको छ। यसरी विद्यमान कानूनको प्रभाव कार्यान्वयनको लागि स्वास्थ्यकर्मी, बच्चाको उमेर तथा पूरक पदार्थको परिभाषा थप तथा संशोधन गर्नुपर्ने, मन्त्रालयको नाम साथै समितिका पदाधिकारीहरूको प्रतिनिधित्व नेपाल सरकार कार्य विभाजन नियमावली 2083 अनुसार परिवर्तन गर्नुपर्ने, संघीय संरचना अनुसार प्रदेश तथा स्थानीय तह सम्बन्धित व्यवस्था थप गर्नुपर्ने, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु तथा बाल सूत्रको प्रयोग साथै आमाको दूध संलग्न तथा व्यवस्थापन सम्बन्धित विषय थप गर्नुको साथै कसुर तथा सजाय समेतका व्यवस्थापन संशोधन तथा थप गर्नुपर्ने भएको हुनाले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन 2049 संशोधन गर्ने बनेको विधेयक पेश गरिएको छ। प्रस्तुत विधेयक अर्थात वार्षिक वर्ष 2083-84 संघीय सदनमा पेश गरिएको विधेयकको पहिलो प्राथमिकता सूचीमा समेत समावेश रहेको हुनाले प्रस्तुत विधेयक जारी भई कार्यान्वयन हुन आवश्यक भएकोले प्रतिनिधि सभा समक्ष प्रस्तुत गर्दछु। धन्यवाद।
1: मान्य सदस्यहरू, अब माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतालाई सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्न अनुमति दिन्छु।
2: सम्माननीय सभामुख महोदय, सभामुख महोदयको अनुमतिले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
1: माननीय सदस्यहरू, उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रतिनिधि सभा नियमावली 2083 नियम 105 बमोजिम कुनै पनि माननीय सदस्यको विरोधको सूचना प्राप्त नभएकोले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्न अनुमति प्राप्त भएको घोषणा गर्दछु। माननीय सदस्यहरू, अब म माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतालाई सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्न अनुमति दिन्छु।
2: सम्माननीय सभामुख महोदय, नेपालको संविधानद्वारा प्रदत्त महिलाको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सम्बन्धित हकको सम्मान संरक्षण र परिपूर्ति गर्नका लागि मातृत्व तथा प्रजनन स्वास्थ्य सेवालाई सुरक्षित गुणस्तरीय सर्वसुलभ तथा पहुँचयोग्य बनाउने सम्बन्धमा आवश्यक व्यवस्था गर्नका लागि सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 कार्यान्वयनमा रहेको छ। नेपालको पहिलो जनगणना अनुसार नेपालको जनसंख्या वृद्धि दर निरन्तर घट्दो क्रममा रहेको हुनाले जनसंख्या वृद्धिको लागि विधा प्रोत्साहन समेत व्यवस्था हुने गरी कानूनमा संशोधन गर्ने आवश्यक रहेको छ। तालिम प्राप्त प्रसूतिकर्मीबाट प्रसूति सेवा प्रदान गर्ने, प्रसूति सेवा प्रदान गर्ने इन्कार गर्न नहुने, सुत्केरी अवस्थामा महिलाप्रति हिंसा गर्न नहुने, सरकारी तथा गैर सरकारी वा निजी निकायमा काम गर्ने महिलाहरूलाई सुत्केरी हुनु अघि पछि गरी 6 महिनाको तलब सहितको सुत्केरी विदा तथा पुरूष कर्मचारीको पति सुत्केरी हुने भएमा 42 दिन तलब सहितको प्रसूति स्याहार विदा दिने, विशेष अवस्थामा गर्भपतन गर्नुपरे व्यवस्थालाई थप एवं संशोधन गर्ने, बलपूर्वक गर्भपतन सम्बन्धित अवस्था थप तथा संशोधन गर्ने, थप भएको व्यवस्थालाई कसुर कायम गरी सो बापत सजाय समेतको व्यवस्थालाई संशोधन गर्नुपर्ने हुनाले प्रस्तुत आमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 संशोधन गर्न बनेको विधेयक पेश गरिएको छ। प्रस्तुत विधेयक आर्थिक वर्ष 2083-84 संघीय संसदमा पेश गरिने विधेयकको दोस्रो प्राथमिकता सूचीमा समेत समावेश गरेको हुनाले प्रस्तुत विधेयक जारी भई कार्यान्वयन हुन आवश्यक भएकोले प्रतिनिधि सभा समक्ष प्रस्तुत गर्दछु। धन्यवाद।
1: माननीय सदस्यहरू, अब माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतालाई स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्न अनुमति दिन्छु।
2: सम्माननीय सभामुख महोदय, सभामुख महोदयको अनुमतिले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धित दोस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
1: माननीय सदस्यहरू, उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि पनि सभा नियमावली 2083 नियम 105 बमोजिम कुनै पनि माननीय सदस्यको विरोधको सूचना प्राप्त नभएकोले स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्न अनुमति प्राप्त भएको घोषणा गर्दछु। माननीय सदस्यहरू, अब म माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतालाई स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्न अनुमति दिन्छु।
2: सम्माननीय सभामुख महोदय, स्वास्थ्य सेवालाई नियमित भरपर्दो मर्यादित र प्रभावकारी बनाउन स्वास्थ्य उपचारको क्रमलाई उत्पन्न हुन सक्ने आकस्मिक घटना र आर्थिक दायित्वबाट स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा गर्ने सम्बन्धमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षित सम्बन्धित ऐन 2066 कार्यान्वयन रहेको विद्यमान समयमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरूमा आक्रमण बढ्दै गएको हुनाले विद्यमान कानूनमा रहेको व्यवस्थालाई संशोधन गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको प्रभावकारी सुरक्षा गर्न आवश्यक रहेको छ। विद्यमान कानूनको प्रभावकारी कार्यान्वयनको लागि परीक्षार्थी तथा स्वास्थ्य संस्थामा अभ्यारत कर्मचारी समेत सुरक्षा हुने गरी परिभाषित गर्नुपर्ने आवश्यक छ। मन्त्रालयको नाम नेपाल सरकार कार्य विभाजन नियमावली 2083 अनुसार परिवर्तन गर्नुपर्ने, स्वास्थ्यकर्मी विरूद्ध हुने हातपातलाई समेत विशेष महत्वका साथ अपराधीकरण गर्नुपर्ने, कसुरको मात्रा अनुसार हुने सजाय सम्बन्धित व्यवस्था संशोधन गर्नुपर्ने, साथै साबिकमा कैद वा जरिमाना मध्ये कुनै एक मात्र वा दुवै सजाय हुने व्यवस्था भएको हाल कैद र जरिमाना दुवै सजाय गर्नुपर्ने गरी संशोधन गर्नुपर्ने भएको हुनाले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धित ऐन 2066 संशोधन गर्ने बनेको विधेयक पेश गरिएको छ। प्रस्तुत विधेयक आर्थिक वर्ष 2083-84 संघीय संसदमा पेश गरिने विधेयकको पहिलो प्राथमिकता सूचीमा समेत समावेश रहेको हुनाले प्रस्तुत विधेयक जारी भई कार्यान्वयन हुन आवश्यक भएकोले प्रतिनिधि सभा समक्ष प्रस्तुत गर्दछु। धन्यवाद।
1: माननीय सदस्यहरू, अब माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतालाई राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्न अनुमति दिन्छु।
2: सम्माननीय सभामुख महोदय, सभामुख महोदयको अनुमतिले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
1: माननीय सदस्यहरू, उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रतिनिधि सभा नियमावली 2083 नियम 105 बमोजिम कुनै पनि मान्य सदस्यको विरोधको सूचना प्राप्त नभएकोले राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 प्रस्तुत गर्न अनुमति प्राप्त भएको घोषणा गर्दछु। माननीय सदस्यहरू, अब म माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतालाई राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 प्रस्तुत गर्न अनुमति दिन्छु।
2: सम्माननीय सभामुख महोदय, नेपालको संविधानको धारा 35 उपधारा 1 बमोजिम प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवा वञ्चित नगर्ने व्यवस्था रहेको छ। संविधानको धारा 51 खण्ड जमा नागरिकको आधारभूत आवश्यकता सम्बन्धित नीति अन्तर्गत प्रत्येक नागरिकलाई स्वस्थ बनाउने राज्यले जनस्वास्थ्यको क्षेत्रमा आवश्यक लगानी अभिवृद्धि गर्दै जाने, गुणस्तरीय स्वास्थ्य सेवामा सहज सुलभ र समान पहुँच सुनिश्चित गर्ने, स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन स्वास्थ्य अनुसन्धानमा जोड़ दिँदै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको संख्या वृद्धि गर्दै जाने व्यवस्था रहेको छ। संविधानद्वारा प्रत्याभूत गरिएको स्वास्थ्य सम्बन्धित हकको सुनिश्चितताको लागि अस्पतालहरूको विस्तार गर्न तथा गुणस्तरीय स्वास्थ्य शिक्षा प्रदान गर्न स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना र सञ्चालन गर्न आवश्यक रहेको छ। प्रतिष्ठान स्थापन गर्नको लागि रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति गठन आदेश 2080 जारी भई पूर्वाधारको कार्य समेत भइरहेको छ। एन आदेशको दफा 18 उपदफा 1 समितिको कार्यविधि यो आदेश प्रारम्भ भई समितिको पहिलो बैठक बसेको मितिले 3 वा प्रतिष्ठानको स्थापना वा सञ्चालन गर्ने सम्बन्धित एन प्रारम्भ भएको मितिले 45 दिन मध्ये जुन पहिलो हुन्छ सो दिनसम्म रहेको व्यवस्था रहेको छ। उक्त समितिको प्रथम बैठक मिति 2081-2 बसेको हुनाले समेत प्रस्तुत विधेयक तत्काल जारी भई कार्यान्वयन हुन आवश्यक छ। यसको साथै अन्य प्रदेशमा 1-1 प्रतिष्ठान स्थापना भई सञ्चालनमा रहेको, मध्य प्रदेशमा प्रतिष्ठान स्थापन एवं सञ्चालन नरहेको हुनाले प्रादेशिक सन्तुलनको लागि समेत प्रस्तुत प्रतिष्ठान स्थापना भई कार्यान्वयन हुन आवश्यक रहेको छ। प्रस्तुत विधेयक आर्थिक वर्ष 2083-84 संघीय सदनमा पेश गरिने विधेयकको पहिलो प्राथमिकता सूचीमा समेत समावेश रहेको हुनाले प्रस्तुत विधेयक जारी भई कार्यान्वयन हुन आवश्यक भएकोले यो विधेयक प्रतिनिधि सभा समक्ष प्रस्तुत गर्दछु। धन्यवाद।
1: माननीय सदस्यहरू, अब सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट माननीय कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमलाई केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्न अनुमति दिन्छु।
2: सम्मान्य सभामुख महोदय, सभामुख महोदयको अनुमतिले केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
1: मान्य सदस्यहरू, उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि पत्नी सभा नियमावली 2083 नियम 105 बमोजिम कुनै पनि माननीय सदस्यको विरोधको सूचना प्राप्त नभएकोले केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 प्रस्तुत गर्न अनुमति प्राप्त भएको घोषणा गर्दछु। माननीय सदस्यहरू, अब म सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट माननीय कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमलाई केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 प्रस्तुत गर्न अनुमति दिन्छु।
2: सम्मान्य सभामुख महोदय, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 मिति 2083-1/19 जारी भएकोमा नेपालको संविधानको धारा 114 को व्यवस्था बमोजिम हाल उक्त अध्यादेश निष्क्रिय रहेकाले सो अध्यादेश निष्क्रिय भएको मितिबाट अध्यादेश जारी हुनु अघि कायम रहेको साबिकको व्यवस्था पुनः कायम गर्न आवश्यक भएकोले केही नेपाल ऐनको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आवश्यक भएकोले यो विधेयक प्रतिनिधि सभा समक्ष प्रस्तुत गर्दछु। धन्यवाद।

माननीय सदस्यहरू, अब म हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको सभापतिको निर्वाचनको लागि प्रतिनिधि सभा नियमावली 2083 नियम 176 उपनियम 1 बमोजिम यही असोज 14 गते दिनको 2 बजेको समय तोकेको बेहोरा जानकारी गराउँदछु। मान्य सदस्यहरू, अब प्रतिनिधि सभाको अर्को बैठक आजै 15 मिनट पछि बस्ने गरी यो बैठक यही स्थगित हुन्छ।

0: केटा म त सक्दिनँ हिँड्न यहाँ. कति दिन लाग्छ आज?
1: आज गएर देउराली बस्ने हो. अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी.
0: हो र
2: यसको हिँडाइले त चार दिन पनि पुग्दैन. जामिनँ.

0: रेडियो साइनो 89.8 MHz तपाईँ हाम्रो अटुट साइनो
1: साहिनो समय सूचक अहिले दिउँसोको 2 बज्यो 8:02 PM एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिलाह हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 98550-60359 र 98550-67359। औलो कसरी सर्छ? संक्रमित एनोफिलिस सापको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
3: औलोका लक्षणहरू, मुख्य लक्षण कामजोरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काप छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने, गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
1: औलोबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाइबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो।
3: लामखुट्टेको टोकाइबाट कसरी बच्ने? झुलको प्रयोग गर्ने, कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने। घरको झ्यालढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने। बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
4: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र HDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्। कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू: डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ: असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने।

0: शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये दुई वा दुई भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगु ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा घिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगु ज्वरोबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फूलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, शुद्ध झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
1: स्कर्ब टाइफस रोगका लक्षणहरू: धेरै ज्वरो आउनु, कान ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइतलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्कर्ब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँस बारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सित हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
2: ए लौ न लौ लौ, चट्याङ पर्न आँट, सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट, बिडी, गुटका, खैनी, ई सिगरेट, हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धूम्रपान गर्ने व्यक्तिलाई हृदयघातको लगभग 3 गुणा बढी हुन्छ।
6: मदिराको सेवन नगर्ने, रक्सी, बियर, वाइन, जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढाउँछ।
0: शारीरिक रूपमा सक्रिय रहने, योग गर्ने, हिँडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने,
6: नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो, गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने,
0: सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न दाल, गेडागुडी, दूध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने,
7: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने,
0: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल, उचाइ अनुसारको तौल कायम गर्ने,
7: आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 1166 मा 24 घण्टा सेवा उपलब्ध छ।
0: बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय हेटौडा र स्वास्थ्य कार्यालय चितवन।
8: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन कुन्नी।
9: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
10: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
9: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
10: बाबा, हाम्रै पश्चिम चितवनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
9: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदा नगर टाउन, चितवन।
10: सम्पर्क नम्बर 98-450-82-997,
8: 98-550-10-997।
11: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.1 MHz।
12: रेडियो साइनो 89.8 MHz। तपाईँ हाम्रो अटुट साइनो।

0: साइन 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले दिउँसोको 3 बज्यो 8:30 PM।

0: तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो मोबाइल ब्याङ्कमा। मेरो बाबादेखि
1: एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसीको कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भइपुग्छ। हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ्स गुड।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्राकृतिक विपदबाट गण्डकीमा 20 जनाको मृत्यु सम्बन्धी खबरबाट। पछिल्लो समयको अविरल वर्षासँगै बाढ़ी पहिरो र प्राकृतिक विपदमा परि हालसम्म गण्डकी प्रवेशमा 20 जनाको मृत्यु भएको छ। विभिन्न जिल्लामा बाढ़ी पहिरो र हिम पहिरोमा परि उनीहरूले ज्यान गुमाएका गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। सबैभन्दा बढ़ी क्षति बागलुङमा 10 जनाको मृत्यु भएको पुष्टि भएको छ। बागलुङको ताराखोला गाउँपालिकामा 1, निशीखोला गाउँपालिकामा 5 र तमानखोला गाउँपालिकामा 4 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै म्याग्दीमा बाढ़ी पहिरोका कारण 6 जनाको ज्यान गएको छ। अन्नपूर्ण गाउँपालिकामा 4 र मालिका गाउँपालिकामा 2 जनाको मृत्यु भएको छ। मनाङमा खसेको हिम पहिरोमा परेका 4 जनाको शव फेला परेको छ। हिम पहिरोमा परि केही व्यक्ति अझै बेपत्ता रहेका र उनीहरूको खोजी कार्य तीव्र पारिएको छ। यसैगरी थुनिएको मर्स्याङ्गी नदी पनि कर्मश खुल्दै गएको छ। अविरल वर्षापछि स्थानीय घट्टे खोलामा आएको लेदोसहितको ढुङ्गा गिटी र बालुवा थुप्रेपछि तातो पानी क्षेत्रमा थुनिएको मर्स्याङ्गी नदीमा पानीको बहाव कर्मश खुल्न थालेको हो। नदी थुनेर बनेको तालबाट आंशिक रूपमा पानी बग्न थालेको प्रहरीले जनाएको छ। प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले थुनिएको शांति नदीको पानीको बहाव कर्मश खुल्दै गएको जानकारी दिनुभएको हो। अविरल वर्षाका कारण नारायणी नदीमा आएको उच्च बहावले नवलपुरको जनजीवन अस्त व्यस्त बनेको छ। बाढ़ीका कारण सोस्ता गाउँ सहित विभिन्न क्षेत्र डुबानमा परेपछि 1100 भन्दा बढ़ी नागरिक विस्थापित भएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले बाढ़ी प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन र क्षतिग्रस्त भौतिक संरचनाको पुननिर्माणका लागि सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद खनालले नारायणीको बहाव उच्च हुँदा अमलटारी, शेरी, तमासपुर र बहुवन क्षेत्र उच्च जोखिममा परेको र सिंगो सुस्ता गाउँले डुबानको चपेटामा परेको जानकारी दिनुभएको छ। दशैं तिहार र छठ लगायत चाडपर्वमा सार्वजनिक यातायातलाई सरल, सुरक्षित र मर्यादित बनाउन पूर्वाधार विकास समितिले सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले यात्रुले भोग्ने शास्ति, टिकटमा हुने ठगी र सवारी दुर्घटनाका जोखिम न्यूनीकरण गर्न प्रभावकारी कार्ययोजना सहित तत्काल लागू गर्न पूर्वाधार विकास मन्त्रालयलाई सचेत गराइएको छ। समितिका सभापति आशिष गजवेलको अध्यक्षतामा बसेको बैठकले चाडपर्वको समयमा यात्रुको चापलाई मध्यनजर गर्दै सवारी साधनको प्राविधिक परीक्षण, चालकको पर्याप्त विश्राम र सड़क सुरक्षाको पूर्व मूल्यांकन गर्न निर्देशन दिएको छ। समितिले विशेष गरी तोकिएको स्थानबाट मात्र टिकट बिक्री गर्ने, बस पार्कबाट सवारी सञ्चालन गर्ने र यात्रु सहायता कक्ष स्थापना गर्न जोड़ दिएको छ। हिमालयमा जलवायु परिवर्तन तथा भोटेको श्री त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको सभापतिको निर्वाचन पर्सि हुने भएको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोल प्रसाद अर्यालले संसदीय विशेष समिति सभापतिको निर्वाचनको मिति तोक्नु भएको छ। उहाँका अनुसार पर्सि दिउँसो 2 बजे सभापतिको निर्वाचन हुनेछ। रसुवामा भदौ 10 गते गएको विनाशकारी बाढ़ी पछिको पृष्ठभूमिमा असोज 5 गते संसदीय विशेष समिति गठन भएको थियो। यता अध्यादेश मार्फत खारेज गरिएका 58 ऐनका प्रावधान साबिकै रूपमा जगाउने गरी सरकारले ल्याएको विधेयक

0: प्रतिनिधि सभामा प्रस्तुत भएको छ। आजपछिको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 प्रतिनिधि सभामा प्रस्तुत गर्नुभएको छ। यस्तै गरी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि समेत प्रसूति विधामा प्रोत्साहन गरिएको बताउनु भएको छ। आज प्रतिनिधि सभामा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्दै यस्तो बताउनु भएको हो। प्रतिनिधि सभाको आजको बैठकमा पूर्व प्रधान न्यायाधीश सुरेन्द्र शमशेर जबराको पक्राउ र रिहाईको विषयले प्रवेश पाएको छ। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले पूर्व प्रधान न्यायाधीशलाई पक्राउ गर्ने र भोलिपल्ट छान्ने सरकारी शैलीप्रति कड़ा आपत्ति जनाउँदै यसलाई केटाकेटी खेलको संज्ञा दिनुभयो। सिमरदरबारस्थित संसद भवनमा बोल्दै सांसद राईले प्रधान न्यायाधीश जस्तो गरिमामय पदमा बसेको व्यक्तिलाई पक्राउ गर्नु सामान्य विषय नभएको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरालाई मध्यरातमा पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउनुभयो। प्रतिनिधि सभा बैठकमा बोल्दै दुलालले बिना पक्राउ कुर्सी र बिना कारण जबरालाई पक्राउ गरेर सरकारले गैर कानूनी राज्यको दृष्टान्त प्रस्तुत गरेको आरोप लगाउनुभयो। उता सोलेन्द्र शमशेरको पक्राउबारे राष्ट्रिय सभामा पनि प्रधानमन्त्री र गृहमन्त्रीको जवाब माग गरिएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बिना कारण विशिष्ट व्यक्ति भीआईपीहरूलाई पक्राउ गर्ने क्रम जारी रहे सरकारले धेरै ठूलो मूल्य चुकाउनुपर्ने टिप्पणी गर्नुभएको छ। आज संघीय संसद भवन सिंहदरबारमा संचारकर्मीसँग कुरा गर्दै संयोजक प्रचण्डले छोरी पिटेर बुहारी तर्साउन खोजेको जस्तो नियत सरकारको हो भने त्यो सरकारका लागि घातक र हुने र यसको मूल्य धेरै ठूलो चुकाउनु पर्ने बताउनु भएको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। दुर्गा पर्साईलाई प्रहरीले पक्राउ गरेको छ। पर्साईले सामाजिक सञ्जालमा सहितकी आमा समेत रहेकी सत्तारूढ़ रासपा सांसद रचना खतिवड़ालाई लक्षित गर्दै अभिव्यक्ति दिनुभएको थियो। सोही कारण उहाँ पक्राउ परेको बताइएको छ। साइबर ब्यूरोका प्रवक्ता एसपी दिलीप कुमार गिरीका अनुसार पर्साईलाई सांसद रचनाबारे दिएको अभिव्यक्ति सम्बन्धी उजुरीका आधारमा पक्राउ गरिएको हो। नेपाल बार एसोसिएशनले वरिष्ठता क्रम वा गोला प्रक्रियाबाट सर्वोच्च अदालतको संवैधानिक इजलासका चार न्यायाधीश चयन गर्न माग गरेको छ। न्यायिक स्वच्छता र शुद्धताका लागि भन्दै बारले जबरा पक्राउको घटनासँग जोडेर संवैधानिक इजलास गठनको प्रक्रियामा प्रश्न उठाएको हो। सेवानिवृत्त प्रधान न्यायाधीश न्यायाधीश वा कसैले पनि विचाराधीन मुद्दालाई हस्तक्षेप गर्न छलफल गर्न नसक्ने भन्दै बारले यस्ता गतिविधिलाई कुनै स्थान नदिन न्यायाधीशहरूको ध्यान आकर्षण गराएको हो। बारले जबराको पक्राउको भने विरोध गरेको छ। सुरक्षा चुनौती भन्दै जबरालाई मध्यरातमा पक्राउ गरिएको भन्दै बारले विज्ञप्तिमा यसलाई रहस्यात्मक र सन्देहात्मक भनेको छ। वर्षा बाढ़ी पहिरो र हिमपातका कारण नेपाल चीन जोड्ने प्रमुख तीनवटै स्थल नाका बन्द भएका छन्। रसुवाको केरूङ, सिन्धुपाल्चोको तातोपानी र मुस्ताङको कोरला नाका बन्द भएपछि चीनसँगको स्थल मार्ग हुँदै हुने निकासी तथा पैठारी व्यापार प्रभावित भएको छ। मुस्ताङमा गएको शनिबार रातीदेखि परेको अविरल वर्षा र उपल्लो क्षेत्रमा भएको ठूलो हिमपातका कारण काभ्रे भीरदेखि कोरला नाकासम्मको सड़क पूर्ण रूपमा अवरूद्ध थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: एमडीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 7.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू ₹3 करोडसम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी, घर घरमा एलजी, एलजी लाइफ्स गुड।

0: नेपालको एकमात्र विद्युत सेवा डिस्को
1: देशो खुशीको कनेक्सन
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। युक्रेनले रूसका लागि लड़िरहेका दुई उत्तर कोरियाली सैनिकलाई दक्षिण कोरियामा हस्तान्तरण गरेको विषय सार्वजनिक गरेपछि दक्षिण कोरियाले असन्तुष्टि जनाएको छ। दक्षिण कोरियाका राष्ट्रपति ली जे मिङले दुई देशबीच भएको गोपनीयता सम्झौता उल्लंघन गर्दै युक्रेनले एकतर्फी रूपमा विषय सार्वजनिक गरेको भन्दै आधिकारिक स्पष्टीकरण र माफी माग्न आग्रह गरेका हुन्। यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानले प्रस्ताव गरेको सात दिने युद्ध विराम अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ़ेको छ। तेलको मूल्य बढ़ेसँगै विश्वव्यापी मुद्रा स्फीति बढ़न सक्ने चिन्ता बढ़ेको छ। विभिन्न देशका शेयर बजारमा दबाव परेको छ। ईरानले गत साता संयुक्त राष्ट्रसंघको महासभामा सात दिने युद्ध विरामको प्रस्ताव अघि सारेको थियो। प्रस्ताव कार्यान्वयन भए हर्मोज जल डमरू मध्य पुनः खुल्ने र विश्वव्यापी ऊर्जा आपूर्तिमा देखिएको अवरोधकै सहज हुने अपेक्षा गरिएको थियो। र खेल खबर। नेपाली क्रिकेट फेरि एक ऐतिहासिक क्षणको संघारमा उभिएको छ। बीसौं एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेट क्वार्टर फाइनलमा नेपालले भोलि श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएको छ। यो केवल सेमी फाइनल प्रवेशको खेल मात्र होइन, डेढ़ दशकदेखि अधुरो रहँदै आएको एउटा प्रतिद्वन्दितात्मकको नयाँ अध्याय पनि हो। नेपाल र श्रीलंका एसियन गेम्सकै मंचमा 16 वर्षपछि आम्ने सामने हुँदैछन्। सन् 2010 ग्वांगझाउ एसियन गेम्सको क्वार्टर फाइनलमा नेपाल दुई विकेटले पराजित भएको थियो, तर त्यो खेललाई T20 अन्तर्राष्ट्रिय मान्यता प्राप्त थिएन। नेपाल र श्रीलंका बीच यसअघि T20 अन्तर्राष्ट्रिय खेल कहिले पनि भएको छैन। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। प्राकृतिक विपदबाट गण्डकी प्रदेशमा 20 जनाको मृत्यु। थुनिएको मर्स्याङदी नदी कर्मश खुल्दै। बाढ़ी र डुबानको क्षतिको समीक्षा गर्दै तत्काल राहत प्याकेज घोषणा गर्न संसदमा माग। सुस्ता सहित विभिन्न क्षेत्र डुबानमा परेपछि 1100 भन्दा बढ़ी नागरिक विस्थापित। चाडपर्वमा यात्रुको शास्ति रोक्न संसदीय समितिको निर्देशन। भोटेको श्री त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति सभापतिको निर्वाचन पर्सी हुने। जनसंख्या वृद्धिका लागि सुत्केरी विधालाई प्रोत्साहन गरिएको स्वास्थ्य मन्त्रीद्वारा जानकारी। पूर्व प्रधान न्यायाधीश जबराको पक्राउ प्रकरण सदनमा पनि उठ्यो। बिना कारण भीआईपी पक्राउ गर्ने हो भने सरकारले ठूलो मूल्य चुकाउनु पर्ने प्रचण्डको चेतावनी। वरिष्ठताक्रम वा गोला प्रक्रियाबाट संवैधानिक इजलासका न्यायाधीश चयन गर्न बारको माग। युद्धबन्दी हस्तान्तरणबारे युक्रेनसँग दक्षिण कोरिया असन्तुष्ट। इरानसँग तनाव बढ़ेपछि तेलको मूल्य उकालो। विश्व बजारमा दबाव। मुद्रास्फीति बढ़न सक्ने चिन्ता। र नेपाली क्रिकेट फेरि एक ऐतिहासिक क्षणको संघारमा। पुरूष क्रिकेट क्वार्टर फाइनलमा नेपालले मंगलबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दै। अब सबैको लागि नेपाली खबर यही सकिन्छ। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

रेडियो साइन 89.8 मेगाहर्ज साहिनो समय सूचक अहिले साँझको 7 बजे 8:07 PM

0: ज्वरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काप छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान, कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने, गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
1: औलोबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो।
0: लामखुट्टेको टोकाईबाट कसरी बच्ने? झुलको प्रयोग गर्ने कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने। घरको झ्याल ढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने। बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाईबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
2: 3 महिना पिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र HDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्। कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
0: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू: डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ: असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने। धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिगाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ।

0: औलो कसरी सर्छ? संक्रमित एनोफिलिस जातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
1: औलोका लक्षणहरू, मुख्य लक्षण

0: शुद्ध झुन प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
1: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पुग्ने?
2: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
3: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
2: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
3: बाबा, हाम्रै पश्चिम स्टोनको सादनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि।
2: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि निरज फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
3: सम्पर्क नम्बर 98450-82997,
1: 98550-10997।
4: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.1 मेगाहर्ट्ज।

0: 89.8 MHz।
1: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।
2: र जापानमा जारी 20 एसियन प्रतियोगिताको पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले भोलि श्रीलंकासँग खेल्दै।
3: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: बसाईसराई आफैमा नकारात्मक होइन, यो अवसर र विकासको खोजीसँग जोड़िएको सामाजिक प्रक्रिया पनि हो, तर गाउँबाट शहरतर्फको एकतर्फी प्रवाहले नेपालको सामाजिक आर्थिक सांस्कृतिक र जनसांख्यिक सन्तुलनलाई कमजोर बनाएको छ। अझ डोजरे विकासले बाढ़ी र पहिरोको चपेटाले असुरक्षित भएपछि पहाड़ छोड्नेको संख्या बढ़दो छ। यस्तो बसाईसराईले गाउँलाई समृद्ध र शहरलाई बस्न योग्य दुवै बन्न दिँदैन।
4: नेपालमा झुनाबुलको टोकाई र रेबिज रोगको जोखिम लगातार बढ़दै गएको छ। आर्थिक वर्ष 2079-80 देशभर 119,392 जुनाबरको टोकाईका घटनाहरू दर्ता भएकोमा 2080-81 यो संख्या बढ़ेर 210,301 पुगेको थियो। पछिल्लो आर्थिक वर्ष 2081-82 आइपुग्दा टोकाईका कुल घटना 223,510 पुगेका छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार प्रदेशगत आधारमा हेर्दा 2081-82 सबैभन्दा बढ़ी बागमती प्रदेशमा 80,185 जनावरको टोकाईका घटनाहरू दर्ता भएका छन्। जनावरको टोकाईका घटना बढ़नुले रेबिज नियन्त्रणमा थप चुनौती देखिएको स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताउँदै आएका छन्। विशेष गरी कुकुरको टोकाई र रेबिजको जोखिम बीच प्रत्यक्ष सम्बन्ध भएकाले पनि टोकाईपछि समयम उपचार तथा रेबिज विरूद्धको खोप लगाउनु महत्वपूर्ण हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक तथा सरुवा रोग विशेषज्ञ डाक्टर अनुप वास्तोलाले CIM सँग बताउनुभयो।

0: राईले पूर्व सूचना प्रणालीका लागि राष्ट्रिय पोर्टोकल आवश्यक रहेको बताउँदै बाढ़ी पहिरो तथा अन्य विपदको पूर्व सूचनापछि नागरिक स्थानीय प्रशासन र जलविद्युत आयोजनाले गर्नुपर्ने काम प्रस्त हुने गरी कानूनी रूपमा नै राष्ट्रिय प्रोटोकल बनाउनु पर्ने धारणा राख्नुभयो।
1: यो अर्ली वार्निङ सिस्टमको एउटा नेशनल प्रोटोकल बन्नु पर्यो भनेर चाहिँ भनिरहेको छौँ होइन। एनडीआरआरएमले पनि यसलाई लिड गर्न सक्छ या हामी आफूले लिड गर्न सक्छौँ। नेशनल प्रोटोकल भनेको चाहिँ अर्ली वार्निङको जुन चाहिँ हामीले म्याप जारी गर्छौँ अथवा यहाँ चाहिँ खतराको अवस्था छ, यहाँ चाहिँ वार्निङको अवस्था छ भनेर, चाहे त्यो चाहिँ मौसमी म्यापिङहरू हुन्छ होइन, अलर्टहरू जारी हुन्छ, त्यस पछाडि त्यस्तै बाढ़ीको सूचनाहरू जारी हुन्छ र हामी पहिरोको लागि पनि अब शुरू गर्न खोजिरहेछौँ। त्यो जारी भइसकेपछि नागरिकको स्तरमा कसले के गर्ने हो, अनि त्यस्तै यो जलविद्युतहरू छन् जुन सबैभन्दा भनरेबल भएर बसेका जलविद्युतहरूले त्यो अलर्ट जारी भएपछि के गर्ने हो, त्यस्तै लोकल प्रशासनहरूले के गर्ने हो भन्ने चाहिँ एउटा डिफाइन्ड प्रोटोकल चाहिँ अहिलेसम्म स्थापित हुन सकेको छैन।
0: कार्यक्रममा राष्ट्रिय प्रकोप सञ्जालका अध्यक्ष सूर्य बहादुर थापाले गृह मन्त्रालय अन्तर्गत भएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूरै राज्य शक्ति परिचालन गर्न नसकेकाले पनि त्यो प्रधानमन्त्री कार्यालयको मार्फतमा हुनुपर्ने बताउनुभयो।
2: गृह मन्त्रालयको अन्तर्गत अरू प्राधिकरणको रहेको छ, त्यसले सब इन्स्टिच्युटहरूलाई कोर्डिनेसन गर्न सकिरहेको छैन। प्रधानमन्त्री कार्यालयभित्र रह्यो र त्योसँग चाहिँ त्यो डाइरेक्ट जोडिएर आयो भने त्यसले अरू मन्त्रालयहरूसँगलाई पनि सञ्चालन गर्ने कुरा अझ त्यहाँ चाहिँ हुने पनि हामीले त अझ के भने त्यसको आफ्नो अध्यक्ष चाहिँ प्रधानमन्त्री भइसक्यो भने त्यसको चाहिँ उपाध्यक्ष चाहिँ अलिक पोलिटिकल टाइपको अलिक डाइनामिक टाइपको मान्छे त्यहाँ पोलिटिकल्ली ल्याउनुपर्छ।
0: यसैबीच लगातारको अविरल वर्षापछि आएको बाढ़ी पहिरो डुबानमा परि करिब विभिन्न जिल्लामा 21 जनाको मृत्यु भएको छ भने 5 जना अझै बेपत्ता छन्। तर विज्ञहरूका अनुसार बाढ़ी पहिरोको तीव्रता र क्षतिको अवस्था हेर्दा मानवीय क्षति झन ठूलो हुन सक्ने सम्भावना रहेको पनि बताइएको छ। समयमै गरेको मौसम पूर्वानुमान, पूर्व सूचना र उद्धारका कारण ठूलो संख्यामा मानिसहरू स्वस्थित हुन नसकेको विज्ञहरूले दावी गर्दै आएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ी पहिरोबाट 419 परिवारका 1,451 जना विस्थापित भएका छन्। बागलुङ, पर्वत, नागरी, नवलप्रासी, पूर्व लगायतका जिल्लामा घर, सड़क र पुलमा ठूलो क्षति पुगेको छ। बागलुङमा मात्र 10 जनाको मृत्यु भएको छ भने 1 जना बेपत्ता छन्। नवलप्रासी पूर्वमा डुबानका कारण 613 जनालाई सुरक्षित स्थानमा सारिएको छ। यता 3 दिन परेको अविरल वर्षा र बाढ़ी पहिरोका कारण देशका विभिन्न क्षेत्रमा विद्युत संरचनामा ठूलो क्षति पुगेको छ। बाढ़ीका कारण कुस्मा, दाना, त्रिशुली, मर्स्याङदी, सेतीमादी, कालीगण्डकी तथा समुद्रटार लगायतका क्षेत्रमा गरी कुल 1,292 मेगावाट क्षमताका जलविद्युत आयोजनामा प्रभाव परेको छ। प्रसारण लाइनतर्फ कालीगण्डकी करिडोरको 220 केवी प्रसारण लाइन अन्तर्गत म्याग्दीको दानाकुस्मा खण्डको टावर नम्बर 21 र 22 क्षति पुगेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले हाल 7 वटा जलविद्युत केन्द्रको 190 मेगावाट विद्युत प्रसारण अवरूद्ध भएको बताउनुभयो।
3: 11 गतेसम्म परेको अविरल वर्षापछि आएको बाढ़ी तथा पहिरोका कारण प्रसारण, वितरण तथा विद्युत उत्पादन संरचनामा क्षति पुग्दा विद्युत उत्पादन र आपूर्ति प्रभावित भएको छ। प्रारम्भिक विवरण अनुसार कालीगण्डकी करिडोर प्रसारण लाइन अवरूद्ध हुँदा 13 आयोजनाको करिब 370 मेगावाट तथा विभिन्न नदी खोलामा आएको अत्याधिक बहावका कारण म्याग्दी, स्याङ्जा, कास्की, लमजुङ र तनहुँका थप 14 आयोजनाको करिब 630 मेगावाट उत्पादन प्रभावित भएको छ। यसपटक बाढ़ीका कारण मात्रै राष्ट्रिय विद्युत प्रणालीमा करिब 1,000 मेगावाट उत्पादन अवरूद्ध भएको छ।
0: त्यसै भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीको बाढ़ीले माथिल्लो त्रिशुली 320 केवी हबमा क्षति पुगेको छ। त्यस्तै विभिन्न आयोजनामा क्षति पुर्याउँदा 430 मेगावाट प्रणालीबाट बाहिर रहेको र त्यहाँ प्राधिकरण तथा सहायक कम्पनीहरूको करिब 74 अर्ब रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान पनि सार्वजनिक गरिएको छ। कांग्रेस आसन्न 15 महाधिवेशन अन्तर्गत कांग्रेसले आजदेखि 32 जिल्लामा क्षेत्रीय अधिवेशन शुरू गरेको छ। निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार 32 जिल्लाका 55 निर्वाचन क्षेत्रमा आज अधिवेशन शुरू भएको हो। यसअघि 10 असोजमा प्रतिनिधि सभा र प्रदेशसभा क्षेत्रीय अधिवेशन सक्ने तालिका थियो, तर देशभर बाढ़ीका कारण धेरैजसो जिल्लामा अधिवेशन हुन सकेको छैन।

0: मुख्य सचिव कृष्ण प्रसाद दुलालले सीआईएमसँग भन्नुभयो,
1: 15 महाधिवेशन अन्तर्गत प्रतिनिधि सभा क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन 10 गतेदेखि 13 गतेको अवधिभित्रमा सबै 61 क्षेत्रमै सकिनेछ। यही अवधिभित्र काठमाडौँ 5 भ्यालीमा, काठमाडौँ 5, ललितपुर 3, ललितपुर 1 को निर्वाचन सकिसकेको छ भने अरूमा निर्वाचन सकिएर मत परिणाम अथवा निर्वाचन परिणाम आउन शुरू भएको छ अहिले र कार्यक्रम जारी छ। यो निर्वाचन कार्यक्रम जारी छ, भोलिसम्ममा सम्भवतः आधीभन्दा बढी निर्वाचन क्षेत्रहरूमा चाहिँ निर्वाचन परिणाम पनि आइपुग्छ र 13 गतेसम्ममा सबै 165 निर्वाचन क्षेत्रमै प्रतिनिधि सभा क्षेत्रमै तपाईँको माझी प्रतिनिधि निर्वाचन भइसकेको हुन्छ।
0: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारी सहित 4 विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुर्पयोग नायकले अधिकारी सहित वसन्त कुमार बस्याल छेत्री, सुरेश चौधरी र रश्मिता श्रेष्ठ विरूद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो। अख्तियारका अनुसार चीनको बोर्डरमा रोकिएको सामान आयात गर्न स्वीकृति दिलाइदिने भन्दै अधिकारीले सेवाग्राहीसँग व्हाट्सएप मार्फत कुराकानी गरी घुस रकम माग गरेको आरोप लागेको छ। साझा खबरमा अब खेल खबर। जापानमा जारी विशौं एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले भोलि श्रीलंकासँग खेल्दैछ। नेपाल र श्रीलंका बीचको क्वार्टर फाइनल खेल बिहान 6 बजेदेखि शुरू हुनेछ, तर खेल समय शुरू हुन पूर्व उच्च वर्षाको सम्भावना रहेको समय जनाइएको छ। जापानको आइची मिशनमा हुने खेलमा वर्षा बाधक बन्ने देखिएको छ। वर्षाले खेल नै रद्द हुने सम्भावना बढ़ेको छ भने खेल हुने भनिएको अधिकांश क्षेत्रमा करिब 80-90% वर्षाको सम्भावना भएको देखाइएको छ। यसैबीच नेपाली क्रिकेट टोली हङकङ सिक्सेल क्रिकेटमा सहभागी नहुने भएको छ। आयोजकले आज सार्वजनिक गरेको टीमको सूचीमा नेपालको नाम परेको छैन।

0: ढुम्चेर स्याप्रो बेसी जोड्ने पुल छिट्टै बन्दै
1: ढुम्चेर स्याप्रो जोड्नका लागि हामीले त्यहाँ अहिले जुन टुङहरू राखेका छौँ त्यो टुङ राख्ने ठाउँसम्म चाहिँ बाटोहरू त्यहाँ निर्माण गरेर अनि त्यसपछि लगत्तै चाहिँ हामी बेस बनाउने काम चाहिँ भोलि या पर्सिबाट शुरू गर्छौँ।
0: बाढ़ी प्रभावित क्षेत्रका सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली भोटेकोशी बाढ़ीपछि आपतकालीन छुट्टै कानूनको आवश्यकता महसुस विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: सीता जहाँ बाहिर पसलमा केही खाएर आइहाल अहिले फेरि ढिलो होला नि।
3: रमिला सुन न, म त अब प्याकेटमा राखेर रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
2: ओहो, तिमी त घरको खाने भएछौ नि।
4: के को सर सल्लाह हो दुईजनाको?
3: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
4: सही भन्यो शीतल, जंक फूडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
2: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
4: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अण्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
5: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
6: एमसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्यास फिर्ता एमसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एमसेल नेपालकै लागि।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
8: ढुम्चेर स्याफ्रोबेसी जोड्ने पुल बाढ़ीले बगाउँदा रसुवाको आमा छोलुङ्गो गाउँपालिकामा फलेको बन्दा बजारसम्म पुर्याउन समस्या भइरहेको किसानले बताएका छन्। हामीले रसुवाका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेलाई ढुम्चेर स्याफ्रोबेसी जोड्ने पुल निर्माणको काम कहिलेबाट शुरू हुन्छ भनेर सोधेका छौं।
1: ढुम्चेर स्याप्रो जोड्नका लागि हामीले त्यहाँ अहिले जुन टुङहरू राखेका छौं त्यो टुङ राख्ने ठाउँसम्म चाहिँ बाटोहरू त्यहाँ निर्माण गरेर अनि त्यसपछि लगत्तै चाहिँ हामी बेस बनाउने काम चाहिँ भोलि या पर्सिबाट शुरू गर्छौँ। डेली ब्रिज पनि हो र हामी चाहिँ त्यसको अल्टरनेट झोलुङ्गे पुल पनि त्यसमा सँगसँगै अहिले राख्ने भन्ने हाम्रो प्लान छ। रोजगार मन्त्रालयबाट आउनुभएका सम्बद्ध निकायबाट आउनुभएका प्राविधिक टोलीले के सुझाव दिनुहुन्छ त्यो अनुसार चाहिँ दीर्घकालसम्म चाहिँ कायम हुने खालको चाहिँ कनेक्टिभिटी चाहिँ हामी जोड्छौँ। उद्धार र खोजको जुन काम गरिरहेका थियौँ त्यसले गर्दा पनि हामीलाई चाहिँ त्यो एसेसमेन्ट गर्नको लागि अलिकति गाह्रो भयो र कहाँनिर चाहिँ हामीले डेलिभरी गरेर राख्ने कहाँ चाहिँ सजिलो हुन्छ एक्सेसिबल हुन्छ भन्ने विषयमा पनि हामीले प्राविधिक रूपमा चाहिँ तय गर्नुपर्ने अवस्थाले गर्दा केही ढिलो पक्कै भएको हो। यद्यपि अहिले हामीले टुन सञ्चालन गरेका छौँ त्यहाँ, त्यो टुनलाई चाहिँ इलेक्ट्रिक बनाउने र अर्थ सञ्चालन हुने बनाउने साथसाथै चाहिँ डेलिभरीको प्रक्रिया पनि हामी अगाडि बढाउँछौँ।
8: अबको केही दिनमै ढुम्चे र स्याफ्रोबेसी जोड्ने पुल निर्माणको काम शुरू हुने बताउँदै हुनुहुन्थ्यो रसुवाका प्रमुख जिल्लाधिकारी कमल प्रसाद पाण्डे। कुकुरले टोक्न साथ रेबिज विरूद्धको खोप लगाउन चिकित्सकहरूले सुझाव दिएका छन्। अनि कुकुरले गाईवस्तुलाई टोक्यो भने चाहिँ के गर्ने? पशुसेवा विभागका डाक्टर रोशिका श्रेष्ठ।
9: तपाईँ यदि बाढ़ी प्रभावित क्षेत्रहरूमा बसिराख्नु भएको छ भने रेबिज रोगको संक्रमणको उच्च जोखिमको एरियामा हुनुहुन्छ। हाल आएको बाढ़ीको कारणले घर गाई गोठहरू नै बगाइरहेको अवस्थामा हाम्रा जनावरहरू विस्थापित भएको अवस्था छ। उनीहरू खानाको खोजीमा आवासको खोजीमा जंगलतिर भौतारिरहेको अवस्था छ, जसले गर्दा उनीहरूलाई रेबिज रोगको संक्रमण भई पुनः हाम्रो समुदायमा आएर रेबिज रोग फैलाउने सम्भावना रहेको छ। तपाईलाई शंकास्पद कुकुरहरूले टोकिहालेमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी रेबिज विरूद्धको सुई लगाउनु अत्यन्त आवश्यक हुन्छ। यो रेबिज रोग लागिसकेपछि यसको कुनै पनि उपचार हुँदैन भने समयमा नै हामीले भ्याक्सिन लगायौं भने यस रोगबाट सजिलै बस्न सकिन्छ। यदि हाम्रा घर पालुवा जनावरहरू गाई भैँसी भेडा बाख्राहरूलाई शंकास्पद कुकुरहरूले टोकिहालेमा स्थानीय तहको पशु स्वास्थ्य शाखामा सम्पर्क गरी रेबिज रोग विरूद्धको सुई निशुल्क लगाउनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु।
10: कुकुरले टोकिहाले जति सक्दो छिटो रेबिज विरूद्धको खोप लगाउन सुझाव दिँदै हुनुहुन्थ्यो पशु सेवा विभागका डाक्टर रोशिका श्रेष्ठ। गत भादौ 10 गते बाढ़ी आउँदा नुवाकोट देवीघाटका अर्जुनलाल श्रेष्ठको परिवारका सबै सदस्य काठमाण्डुमा थियो। बाढ़ीले घरमा चाहिँ क्षति गर्यो। यो बाढ़ीको सिकाई पनि अघिल्लो पटकको भन्दा फरक छ।
11: हामी 9 गतेदेखि नै घरमा कोही पनि थिएनौं, जसको कारणले गर्दाखेरि मेरो आफ्नै परिवारमा चाहिँ मानवीय क्षति मैले बेहोर्न परेन। परिवारमा मैले व्यक्तिगत हिसाबले मानवीय क्षति बेहोर्न नपरेको कुरो चाहिँ आफ्नामा छ। तथापि त्यहाँ बस्ने हामी सबै पीड़ित छौं, सबै मर्माहत छौं। सेवा सुविधा जहाँ पाइन्छ मान्छेको बस्ती त्यही हुने, बजार त्यही बस्ने भएको कारणले गर्दाखेरि अब वर्षै पछि कहिले चाहिँ अब कुन जिल्लामा चाहिँ अब बाढ़ी पहिरो पर्ने, कहिले कुन जिल्लामा बाढ़ी पहिरो गर्ने हुने भएको कारणले गर्दाखेरि पुल पुलिसाहरू बनाउने सन्दर्भमा अब नदी किनारको तल बेसीको भाग छेउछाउमा भए पनि अब सड़कको विकास गर्दाखेरि त्यसलाई चाहिँ अलिकति अलि माथिल्लो भेग हुँदै लगिदिएको भएदेखि सायद अब बेसीमा बस्ने बस्तीहरू त्यो नदी सतहभन्दा माथि बस्थ्यो होला। पूर्वाधारहरू पनि नष्ट हुने थिएन, मानव क्षति पनि हुने थिएन। अहिले अब यसलाई स्थानान्तरण गर्न सक्ने अवस्था पनि छैन। त्यसो भएको हुँदा अब जुन जुन ठाउँमा चाहिँ नयाँ विकासका संरचनाहरू निर्माण हुँदाखेरि कम्तीमा पनि नदी सतहबाट 50-60 मिटरको चाहिँ अब माथिबाट सड़क सञ्जालको विकास भइदियो भने यो किसिमको क्षति हुँदैन थियो भन्ने मलाई लाग्छ।
10: नुवाकोट देवीघाटका अर्जुनलाल श्रेष्ठ रसुवा भोटेकोसी बाढ़ी पछिको अनुभव सुनाउँदै तपाईंलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट गर्न र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भोटेकोसी बाढ़ी र विपद सम्बन्धी कानून निर्माणको कुरा,
12: यी सबैलाई समेटेर एउटा कानून बनाउन जरूरी छ। अनुभव गरेको एउटा विषय के हो भने खड्केको विषय आपतकालीन कानून जसले सबै विद्यमान कानूनलाई सुपरसिड गर्छ, त्यो कानून आवश्यक छ।
0: पछिल्ला घटनाहरूले आपतकालीन छुट्टै कानूनको आवश्यकता देखाएको विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
14: त्यही त दाई, यसले अन्य भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
13: ए हो र बहिनी, लक्षण हिसाब त कुकुरलाई रिलिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
14: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
13: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
14: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
15: दाजु बहिनीको गन्धनमा म पनि निस्चे, यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनुपर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
14: ओहो, म आज पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउनु भन्छु।
10: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
16: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब भोटेकोशी बाढ़ी र विपद सम्बन्धी कानून निर्माणको प्रसंग। 1000 भन्दा बढ़ीको मृत्यु भइसकेको रसुवाको भोटेकोशी बाढ़ीको कारण परेका प्रभावहरू अनगिन्ती छन्। त्यसको तथ्याङ्क समेत निकाल्न सकिएको अवस्था छैन। बाढ़ीपछिको उद्धार अनुभव, आवश्यक कानून र अप्नाउनुपर्ने सावधानीका बारेमा सांसद श्रीराम लेउपानेसँग साथी नीलप्रकाश चन्दले कुराकानी गर्नुभएको छ।
11: भूकम्प पनि हुन्छ, कोविड पनि भूकम्प थियो, एउटा विपद थियो आफैमा, अनि त्यसपछि आग लागी पनि हुन सक्छ, अरू विभिन्न किसिमका विपदहरू हुन सक्छन्। यी सबैलाई समेटेर एउटा कानून बनाउन जरूरी छ। अनुभव गरेको एउटा विषय के हो भने, खड्केको विषय, आपतकालीन कानून जसले सबै विद्यमान कानूनलाई सुपरसिड गर्छ, त्यो कानून आवश्यक छ। किनभने त्यो विपदको समयमा त्यहाँ के चाहिन्छ त्यो तत्काल निर्णय गरेर तत्काल कार्यान्वयन गर्नुपर्ने हुन्छ। त्यसलाई विद्यमान अहिले भइरहेको कानूनमा टेक्दै गर्दाखेरि त्यो ढिला हुन्छ। त्यो कानून हुने हो भने त्यो शक्तिशाली निकाय छुट्टै प्रधानमन्त्री कार्यालय अन्तर्गतै हुनुपर्छ भन्ने पनि छैन। मानव गतिविधि संसारको अर्को कुनामा हुन्छ, त्यसको प्रभाव हाम्रो जस्तो देशमा आइपुग्छ र हाम्रो जनजीवनमा प्रत्यक्ष रूपमा पार्छ भने त्यस्ता कुराहरूलाई हामीले त्यही किसिमको संयन्त्र तयार गर्नु पर्यो, विकास गर्नु पर्यो र सहकार्य पनि, अब क्षेत्रीय सहकार्य हो कि आन्तरिक देशभित्रका विभिन्न संयन्त्रहरूको बीचको, विभिन्न तहका सरकारहरूको बीचको समन्वयको कुरा हो कि क्षेत्रीय हो कि अन्तर्राष्ट्रिय हो, त्यसलाई पनि हामीले वर्गीकरण गर्न जरूरी छ।
17: प्रधानमन्त्रीजीले राष्ट्रसंघको सभामा त भन्नुभयो होइन, चीन, भारत, नेपाल लगायत देशसँग एउटा संयन्त्र बनाउनु पर्यो। तपाईँले सायद सुन्नुभयो होला कि यो समयमा सूचना नदिएको कारणले यस्तो भयो भनेर कतिपयले आलोचना पनि गरिराखेका छन्। यो चीनसँग हाम्रो भारतसँग जति सजिलो भइरहेको छ, चीनसँग त्यो जुन खालको त्यो अप्ठ्यारो छ नि, त्यो फुकाउनको लागि प्रधानमन्त्रीसँग तपाईँले संवाद गरेको अथवा अघि तपाईँले जति पनि यो हुनुपर्छ त्यो हुनुपर्छ भन्नुभयो नि, त्यो बनाउने ठाउँमा त तपाईँ आफै हुनुहुन्छ नि अहिले।
11: तपाईँको पार्टी हुनुपर्छ भनेर मैले भन्दै गर्दा तपाईँहरू पनि सम्बन्धित निकायको कन्सर्न निकायमा हुनुहुन्छ र अहिले यहाँ सबै निकायबाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ र हामी त संसदमा हामीले त आवाजै उठाउँछौं, हामी त नीति निर्माणमा भूमिका नै निर्वाह गर्छौं र त्यसलाई हामी इस्टाब्लिसै गर्छौं, त्यसमा कुनै शंकै छैन, त्यसमा हामी प्रतिबद्ध छौं, त्यो गर्छौं। अहिले मैले भन्दै गरेको सबै ठाउँबाट त्यो सरकार पक्षहरूबाट पनि त्यो आवाजहरूलाई सम्बन्धित निकायमा ल्याउँदै गर्दा, त्यसलाई रियलाइज गर्दै गर्दा, अझ थप छलफल गरेर त्यसलाई परिष्कृत बनाएर बुन्दागत रूपमा ल्याउँदै गर्दा अझ नीति निर्माणमा सहज हुन सक्छ। अब विशेष गरी हिमताल अहिलेको सबैभन्दा फ्युचरमा, अब भविष्यमा हुन सक्ने जोखिम भनेको हिमतालमै केन्द्रित छ। 2000 भन्दा बढ़ी हिमतालहरू भएको नेपाल हो। अब सर्वोच्च शिखर लगायत 14 मध्ये 8 शिखरहरू नेपालमै छन्। विशाल हिम श्रृंखला छ अनि त्यसपछि त्यो हिमतालहरू 2000 भन्दा बढ़ी मध्ये 47 हिमतालहरू जोखिमको अवस्थामा छन् भनेर इसी मोडको 2020 होला सायद स्टडीले बताएको छ। तर अब के हुनु पर्यो भने, अब त्यसलाई अपडेट गर्नु पर्यो। 6 अगाडि जे थियो आज त्यही स्थिति छ कि छैन, तिनीहरूको स्थिति के छ, त्यहाँको भौगोलिक अवस्था, सेन्सिङ सिस्टम, नेभिगेशन सिस्टम अनि त्यसपछि पछिल्ला प्रविधिहरू प्रयोग गरेर अबको सिचुएसन के छ र कुन कुन बढ़ी जोखिमपूर्ण छन्, त्यो जोखिमलाई कसरी निराकरण गर्न सकिन्छ, के उपाय अवलम्बन गर्न सकिन्छ, त्यतातिर ध्यान दिने गरी हामीले कानून निर्माण गर्नुपर्छ, नीति निर्माण गर्नुपर्छ। अहिलेको यो भोटेकोशीले त्यो एउटा लेसन पाठ पनि सिकाएको छ, कानून निर्माण गर्ने अनि प्रविधिको प्रयोग गर्ने, जनशक्तिको दक्षता वृद्धि अभिवृद्धि गर्ने अनि त्यसपछि हामीले ती पछिल्ला मेसिन उपकरणहरूलाई प्रयोग गर्ने, त्यतातिर चाहिँ हामीले कम ध्यान दिएको र कार्यान्वयन पक्ष अलिकति फितलो हुँदै गइरहेको अवस्थामा अब त्यतातिर यो विपदलाई त्यो दिशातिर हामीले अगाडि बढ़ाउन जरूरी छ। जलविद्युत आयोजनाहरूको त मैले पटक पटक भन्छु,
17: त्यो आयोजनामा यो हाम्रो नागडुङ्गा सुरुङ मार्गको विषयमा तपाईँले पनि धेरै ठाउँमा लेखेको नि हामीले हेर्यौं होइन, कम्तीमा बाढ़ी आउन थाल्यो भने त्यो बन्द हुने अथवा अर्को खबर निस्कने त्यस्तो हुनुपर्ने भएको भए धेरै मान्छेहरू जोगिन्थे भनेर धेरै हामी सुन्छौँ।
11: यो विषयमा
17: हामीले के कुरा सुधार गर्नुपर्छ,
11: उहाँले पनि उठाउनु भएको थियो, मैले अब जस्तो उहाँले एउटा कुरो के उठाउनु भयो भने, माथिल्लो तटीय क्षेत्रमा जलविद्युत आयोजनाको भण्डारण बढेको हुनाले झन् पानी त्यो बढी असर गर्यो भन्ने त्यो चाहिँ होइन. के हो भने त्यो रन अफ रिभरै हुन् त्यहाँ भएका सबै आयोजना तलदेखि नदीको कुनै पनि नदीको बिस्मिनमा यदि सोरिज अफ जलविद्युत आयोजना छन् भने त्यो बाँधले के गर्छ भने चेक ड्यामको काम गर्छ, नदीलाई कटान गर्नवाला जोगाउँछ.
0: नेपालमा जनावरको टोकाई र रेबिज रोगको जोखिम लगातार बढ़दै गएको छ. लगातारको अविरल वर्षापछि आएको बाढ़ी, पहिरो र डुबानका कारण 21 जनाको मृत्यु भएको छ भने 5 जना बेपत्ता छन्. आसन्न 15 महाधिवेशन अन्तर्गत कांग्रेसले आजदेखि 32 जिल्लामा क्षेत्रीय अधिवेशन शुरू गरेको छ. खाद्य प्रयोग तथा गुण नियन्त्रण विभागको खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारी सहित 4 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ र जापानमा 20 एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले भोलि श्रीलंकासँग खेल्दैछ. अवस्था आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. भोलि असोज 13 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला. अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु. नमस्कार.

0: चाहिनो समय सूचक अहिले रातिको 8 बज्यो इट्स 8 पीएम
1: रेडियो साइनो 89.8 मेगाहर्ज तपाई हाम्रो अटुट साइनो
0: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 98550603059 र 98550603059।
3: औलो कसरी सर्छ? संक्रमित एनोफिलिस सापको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
4: औलोका लक्षणहरू मुख्य लक्षण कामजोरो आउनु हो। ज्वरो एक दिन बिराइ वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काप छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान, कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने, गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
3: औलोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाइबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो।
4: लामखुट्टेको टोकाइबाट कसरी बच्ने? झुलको प्रयोग गर्ने, कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने। घरको झ्यालढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने। बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
5: 3 महिना पिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने फरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्दै बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाइबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पुरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा

0: गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
1: स्क्रब टाइफस रोगका लक्षणहरू: धेरै ज्वरो आउनु, काम ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्क्रब टाइफस रोग लाग्नबाट बस्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँस बारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सक हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
2: ए लौ न लौ लौ, चटाइ पर्न आटो, सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चटाइ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू: धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट, बिडी, गुटका, खैनी, ई सिगरेट, हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धुम्रपान गर्ने व्यक्तिलाई हृदयघातको खतरा लगभग 3 गुणा बढी हुन्छ।
6: मदिराको सेवन नगर्ने, रक्सी, बियर, वाइन, जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढाउँछ।
0: शारीरिक रूपमा सक्रिय रहने, योग गर्ने, हिँडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने,
6: नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो, गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, 1 दिनमा कम्तीमा 2 लिटर पानी पिउने,
0: सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दूध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने,
6: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने,
0: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल, उचाइ अनुसारको तौल कायम गर्ने।

0: आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 1166 चौबिसै घण्टा सेवा उपलब्ध छ। बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय हेटौडा र स्वास्थ्य कार्यालय चितवन।
1: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन कुन्नी।
2: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
3: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
2: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
3: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि।
2: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
3: सम्पर्क नम्बर 9845082997,
1: 9850109997।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइन 89.8 मेगाहर्ट्ज।

0: आमा एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
1: आमा मलाई दुध है।
0: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
2: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
0: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
2: भरतपुर 10 सिसाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
4: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
5: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरे
6: रेडियो साइन 89.8 मेगाहर्ज।
7: यतिखेर बेलुकाको 9:15 बजेको छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।

0: यतिखेर बेलुकाको 9:15 छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।
1: संचालनमा ल्याइसक्ने सड़क विभागको भनाई,
2: बिस्तारै हामीले 2-3 दिनभित्र सबै राजमार्गहरू सुधार गरौं।
1: मागधान आउँदो हिउँदियाममा भारतबाट 1,500 मेगावाट बिजुली आयात गर्ने सरकारको तयारी,
3: कुल 1,154 मेगावाट विभिन्न प्रक्रियाबाट आयात गर्ने योजना रहेको छ,
1: र पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारीको घटनाबारे एक कानूनविदसँग कुराकानी। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
4: समाचार फडिङ र दाहालबाट सुन्नुहोस्। ड्रोन हमलामा परेपछि युक्रेनको चर्चित नेशनल अकादेमी अफ साइन्समा आगो लागेको छ। किएवको मध्य भागमा अवस्थित उक्त 3-तले भवनमा लागेको आगोको लपका र बाक्लो धुवा तस्विरहरूमा देख्न सकिन्छ। किएवबाट बीबीसीका पल एडम्स भन्छन्, जेटको इन्जिन भएको ड्रोन भुइँमा बजारिएको बेला उक्त हमलाले पारेको प्रभाव एकजना प्रत्यक्षदर्शीले कैद गरेका थिए। कालो बाक्लो धुवा आकाशमा फैलिरहँदा त्यहाँ कार्यरत स्टाफहरू भित्र दन्किएको आगोबाट आफूलाई जोगाउन झ्यालतर्फ भागिरहेको देखिएको थियो। हामी जब त्यहाँ पुग्यौं, किएवका मेयर भिताली क्लिट्स्को घटनास्थलमा थिए र उनले उक्त शहर रूसको प्रमुख निशाना बनेको बताए। किएव स्थित बीबीसी संवाददाता, राष्ट्रपति जेलेन्स्कीले उक्त हमलाको युक्रेनले जवाब दिने भन्दै आफ्नो देशका साझेदारहरूलाई कदम चाल्न आह्वान गरेका छन्। इरानले दक्षिण इंग्ल्याण्डमा अवस्थित एउटा एयरबेस नजिकै संदिग्ध बम हमलाको योजनामा आफ्नो कुनै हात नरहेको बताएको छ। लन्डन स्थित इरानी राजदूतावासले अनुमानका आधारमा उक्त घटनामा इरानलाई जोड़िनु निन्दनीय रहेको जनाएको छ। अमेरिकाले इरानलाई हमला गर्न प्रयोग गरेको उक्त एयरबेसतर्फ भ्यानमा आइरहेका 5 पुरूषहरूलाई आइतबार सबेरै पक्राउ गरिएको थियो। आतंकवाद र विस्फोटक सामग्रीसँग सम्बन्धित कसूरमा संलग्न रहेको आशंकामा पक्राउ गरिएका ती सबै ब्रिटिस नागरिक रहेको ब्रिटेनका प्रहरीले जनाएका छन्। नाइजेरियाको प्रहरीले दक्षिण पूर्वी राज्य एबिया स्थित संदिग्ध अपराधीहरूको शिविरमा फेला परेका 20 अस्थि पंजरको पहिचान गर्न अनुसन्धान गरिरहेको जनाएको छ। अनुसन्धानकर्ताहरूले ती अवशेष बन्धक बनाइएका व्यक्तिका हुन सक्ने ठानिरहेका छन्। देशको उत्तरमा 2 घटनामा 80 भन्दा बढ़ीलाई सामूहिक रूपमा बन्धक बनाइएको स्थानीय विवरणमा यो घटना प्रकाशमा आएको हो। नाइजेरियामा कतिपय आपराधिक समूहहरूले अपहरणलाई पैसा असुलीको प्रमुख माध्यम बनाएका छन्। इजरायली संचार माध्यमहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले राष्ट्रपति मोहम्मद बिन जायदसँगको भेटवार्ताका लागि गोप्य रूपमा संयुक्त अरब एमिरेट्सको भ्रमण आइतबार गरेको विवरण प्रकाशित गरेका छन्। युएईका नेताले अक्टोबर 7 हमलाभन्दा केही समय अघि नै हमासले ठूलो आक्रमण गर्न लागेको चेतावनी नेतान्याहुलाई दिएका खबर इजरायली संचार माध्यमले प्रकाशित गरेपछि आक्रोश व्यक्त भएका छन्। इजरायली प्रधानमन्त्रीले त्यसलाई अस्वीकार गर्दै आएका छन्। र उत्तर पश्चिम भारतको पंजाब राज्यमा अवस्थित एउटा युनिभर्सिटी क्याम्पसमा भएको हिंसात्मक प्रदर्शन 2,000 भन्दा बढ़ी प्रहरी खटाएर नियन्त्रणमा लिइएको छ। शनिबार सामाजिक सञ्जालमा फागवाडामा रहेको लवली प्रोफेशनल युनिभर्सिटीले सञ्चालन गरेको एउटा छात्रावासमा एक महिला विद्यार्थीको बलात्कार गरिएको हल्ला चलेको थियो। विश्वविद्यालयले उक्त हल्ला पूर्ण रूपमा झुटो भएको उल्लेख गरेको थियो, तर सप्ताहन्तमा त्यसलाई लिएर झडपहरू भएका थिए। पछिल्लो घटनापछि 10 दिनसम्म पठन पाठन स्थगित गरिएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। बिहिबारदेखि आइतबारसम्म भएको वर्षाबाट प्रभावित सबै राजमार्गहरू 2-3 दिनभित्र सञ्चालनमा ल्याइसकिने सड़क विभागका प्रमुखले बताएका छन्। विभागका महानिर्देशक विजय जैशीले भोटेकोशी त्रिशुली बाढ़ीले पुर्याएकै स्तरमा पछिल्लो पटक सड़क पूर्वाधारमा क्षति नपुगेको भए पनि ठूलै प्रभाव परेको बीबीसीलाई बताए।
2: मुख्यतया कालीगण्डी कोरिडोर, बेनीबाट जोमसोङ कोरोला राजमार्ग र यतातिर विशेष पानी र त्यो ठाउँका धेरै पुलहरू र सड़कमा पनि ठूलो प्रपर अश्व बाडी जस्तो पुरै काटेर कामिनलाई सडक चाहिँ धेरै भएको छैन। करिब करिब जोड्दाखेरि 2 किलोमिटरको 3 किलोमिटरको रेन्जमा प्रत्येक आइएको खोलाले काटेको छ र अहिले पुनः त्यसलाई निर्माण गर्नुपर्ने भएको छ।
1: महानिर्देशक जयसीका अनुसार पछिल्लो वर्षाले 6 पुलमा सामान्य असर पुर्याएको छ। बाढीले 2 पुलको एप्रोच काटेको उनले बताए। तर आइतबारदेखि पानी घट्न थालेपछि प्रभावित राजमार्गहरू पुनः सञ्चालनमा ल्याउन काम थालिएको जयसीले बताए। राजमार्गहरूको पछिल्लो अवस्थाबारे उनले भने,
2: समग्रमा भन्नुपर्दा पृथ्वी राजमार्ग अहिले चलेको छ, पृथ्वी राजमार्ग समस्या छैन। भोलि बेलुकासम्म बिपी हाइवे पनि चल्ने स्थितिमा ल्याउँछौँ हामीले। कान्ति राजमार्ग पनि आजबाट चलेको छ, हालाकि यो रातिमा चाहिँ सम्भावित पहिरोको जोखिमलाई हेरेर स्थानीय प्रशासन बन्द गर्न पनि सक्नुहुन्छ। त्रिवेन्द राजपथ चलेको छ, अरू राजमार्गहरू पनि बिस्तारै हामीले 2-3 दिनभित्र सबै राजमार्गहरू सुधार गराउँछौँ।
1: 4 दिने वर्षाले कुल कति रकम बराबरको सड़क पूर्वाधार तथा पुलहरूमा क्षति पुर्याएको छ भन्ने बारे आकलन गर्न बाँकी रहेको अधिकारीहरूले बताएका छन्। अर्को विषय, आउँदो हिउँदियाममा बिजुलीको माग धान्न भारतबाट 1,500 मेगावाट विद्युत आयात गर्ने योजना रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। आन्तरिक उत्पादनले मात्र माग धान्न नसक्ने भएकाले हिउँदमा भारतबाट बिजुली आयात गर्नुको विकल्प नरहेको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले सोमबार बताए। सुनौ एक रिपोर्ट। विद्युत प्राधिकरणले आज एउटा पत्रकार सम्मेलन गरी भदौ 10 र पछिल्लो वर्षपछि जल विद्युत उत्पादनमा परेको असरबारे जानकारी गराएको हो। आम उपभोक्ताले हिउँदियाममा लोड सेडिङ हुन सक्ने चिन्ता व्यक्त गर्न थालेका बेला प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले अपुग बिजुली भारतबाट आयात गरिने योजना सुनाए।
3: सुक्खा याममा आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमानित कुल विद्युत क्षमता 1,218 मेगावाट रहेको छ। माग र आपूर्ति सन्तुलनका लागि ढल्केबार मुजफ्फरपुरबाट 600 मेगावाट, टनकपुर महेन्द्रबाट 54 मेगावाट र बिहारका विभिन्न विन्दुबाट 350 मेगावाट, आरटीसीको माध्यमबाट 150 मेगावाट गरी कुल 1,154 मेगावाट विभिन्न प्रक्रियाबाट आयात गर्ने योजना रहेको छ, जस अनुसार कुल विद्युत उपलब्धता 2,372 मेगावाट हुने अनुमान गरेको छ।
1: भोटे कोशी त्रिशुलीको विनाशकारी बाढ़ीले झण्डै 1 दर्जन जल विद्युत आयोजनामा अर्बौं रूपियाँ बराबरको क्षति पुर्याएको प्राधिकरणको अनुमान छ। यद्यपि ती आयोजनाहरूका सुरुङ तथा पावर स्टेशनहरूबाट गेग्रान हटाउने काम सकिएपछि थप क्षतिको तस्विर प्रष्ट हुने अधिकारीहरूले बताएका छन्। क्षतिग्रस्त आयोजनाको पुननिर्माणको सन्दर्भमा पुनः प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठ,
3: सम्पूर्ण सफा गरिसके पछाडि मात्रै वास्तविक ड्यामेजको एसेसमेन्ट गर्न सकिन्छ र सोही ड्यामेज एसेसमेन्टको आधारमा त्यस पछाडिका टेन्डरिङ गर्ने वा बजेटको लागि व्यवस्थापन गर्ने कार्य अगाडि बढाइने कुरा पनि म जानकारी गराउन चाहन्छु।
1: गत बिहिबारदेखि आइतबारसम्म भएको वर्षाबाट पनि कयौं जल विद्युत आयोजनामा प्रभाव पर्न गई आपूर्तिमा असर परेको प्राधिकरणले जनाएको छ। तर बुधबारसम्म प्रभावित सबै क्षेत्रमा बिजुली आपूर्ति नियमित भइसक्ने उसले जनाएको छ। तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। आजबाट हामीले भोटे कोशी त्रिशुली बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारी सहितको रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। उक्त कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एको ऱ्याप मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुनेछ। चर्चा बाढ़ीसँग सम्बन्धित विषयकै, भोटे कोशी त्रिशुली बाढ़ीका कारण बन्द रहेका विद्यालयहरू खुल्न थालेपछि सहपाठीहरूसँग घुलमिल हुन पाउँदा राहतको महसुस गरेको विद्यार्थीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार हाल नियमित पठन पाठन भन्दा अरू क्रियाकलापमा जोड़ दिइएको छ। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।
5: बाढ़ीका कारण बन्द रहेको देवीघाटमा रहेको शहीद जगत प्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालय असोज 1 गतेबाट सञ्चालन गरे तापनि त्यस अघिदेखि नै विद्यार्थीहरूलाई विद्यालयमा सहभागी गराई विभिन्न खेलहरू खेलाउने मनोपरामर्श लगायत कार्यहरूमा सहभागी गराउँदै आएको विद्यालयका प्रधानाध्यापक मञ्जु चित्रकारले बताइन्।
6: कक्षाको साथसाथै बच्चाहरूलाई काउन्सिलिङ पनि गर्दै गर्दै अगाडि बढ़िरहेका छन्। केही स्टुडेन्टहरू पुल पारेको हुनुहुन्थ्यो, त्रिशुली खोला पारेको टुइनमा आउनुभयो र स्कूलमै हामीले होस्टल व्यवस्थापन गर्यौं र उहाँहरू आवासीय रूपमा स्कूलमै बसिरहनु भएको छ।
5: बाढ़ीले घरहरू बगाएपछि होल्डिङ सेन्टर र आफन्तकोमा बस्दै आएका आफूहरूलाई विद्यालय खुल्दा समय बिताउन सहज हुनुका साथै शिक्षक र साथीहरूसँगको कुराकानीले पहिला भन्दा डर कम भएको त्यसै विद्यालयमा अध्ययनरत विराज चित्रकारले बताए।
7: स्कूल शुरू नहुँदा पहिला खेरि अब साथीहरू भेट हुँदैनथ्यो, आफूलाई मात्रै परेको जस्तो लाग्थ्यो। अब स्कूलहरू खुलेपछि अब अरू यस्तो पीड़ित साथीहरू पनि छ अनि उनीहरूसँग गफहरू गर्न पाइन्छ, के भयो सोध्ने, खेलाउने, अलिक बिर्सन खोज्ने यस्तो बाहिरको वातावरण।
5: बाढ़ीले आफू जन्मेको घरसँगै आफ्नो बालापन यौवनको धेरै यादहरू बगाएको प्रकृति चित्रकारले बताइन्। स्कूल आउँदा पीड़ा कम हुने बताउँदै उनले भनिन्,
8: स्कूल आउँदैसम्म सबै बिर्सिन्छ, अनि जब जाँदाखेरि चाहिँ यस्तो भएको थियो है जस्तो लाग्ने। बाढी पछि चाहिँ अब पहिलाको जस्तो त यति पनि रहेन जब पहिला थियो। घरको मात्रै सम्झना आउने, मैले घरमा अब के गर्थे होला, मैले घरमा यस्तो गर्छु भनेर राखेको चिजै छैन, अब के गर्ने जस्तो लागेर आफै रुन मन लाग्यो।
5: बाढीले घरबार गुमाउँदाको पीड़ासँगै बालबालिकाको भविष्य र पठन पाठनको चिन्ताले सताउने गरेकोमा अहिले विद्यालय खुल्दा राहत महसुस गर्छिन् अभिभावक रञ्जना श्रेष्ठ। तर भन्छन्, बच्चाहरूमा डराउने आतिने समस्या भने छ।
8: उनीहरूले त न्युज पनि हेर्छ, अनि त्यहाँबाट खोला आउँछ रे खोला आउँछ रे भन्छ, यस्तो क्लासमा हेर्दा नि खोला देख्छ आउँछ कि के आऊ भने जस्तो डर चाहिँ लाग्छ अरे के बच्चाहरूलाई नै अहिले पनि।
5: लामो समयपछि विद्यालय आउन पाउँदा केही राहत महसुस भए तापनि बाल बालिकाहरूमा बाढीको गहिरो मानसिक आघात रहेको र पहिलेको अवस्थामा ल्याउन अझै केही समय लाग्ने अधिकारीहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
1: अब आजको अन्तिम विषय, पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारी र रिहाईको विषयले संसदमा समेत प्रवेश पाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले सरकारको कार्यशैलीमाथि प्रश्न उठाए। यसै सन्दर्भमा हामीले काठमाण्डु विश्वविद्यालय स्थित कानून विषयका प्राध्यापक विपिन अधिकारीलाई सरकारको पछिल्लो कदमबारे सोधेका छौं।
9: यो त धेरै चिन्ताजनक कुरा भयो, किनभने हामीले चोलेन्द्र शमशेर व्यक्तिका रूपमा मात्र लिनु हुँदैन, उहाँ नेपालको पूर्व प्रधान न्यायाधीश पनि हो र नेपालका न्यायालयहरूको स्वतन्त्रतासँग जोडिनु भइरहेछ। उहाँ उपर गरिने कुनै पनि काम कारवाहीको तुरन्तै प्रभाव भनेको आज कर्तव्य निर्वाह गरिरहेका सयौं न्यायाधीशहरू उनीहरूमा प्रभाव पर्दछ। त्यस हुनाले नम्बर एक, यसको कानूनी हैसियत के हो प्रष्ट भएको छैन। दोस्रो कुरो, ल गिरफ्तारी गर्दा प्रष्ट भएन तर छोड्दाखेरि त प्रष्ट गर्नु पर्थ्यो, त्यो पनि देखिँदैन। अनि जे जति भए अर्धरात्रिमा भए र आजसम्म यत्रो कोलाहल हुँदाखेरि पनि सरकारले सार्वजनिक जानकारी दिएको छैन कि यस्तो केस हो भनेर। सरकारले देशको फौजदारी कानूनलाई अक्षरशः पालन गरेर यो काम कारवाही अघि बढाएको छ भन्ने देखिनु पर्यो।
1: एक थरीले यो अवस्था आउनुमा तिनै व्यक्तिका पनि केही न केही गतिविधि क्रियाकलाप जिम्मेवार छ भन्ने पनि तर्क गरिरहेका छन्।
9: हुन सक्छ यसमा धेरै कुरा होला, तर पहिलो कुरो त हामीले जुन रूपमा यो काम कारवाहीलाई अगाडि बढायौं त्यो रूपमा गर्नु जरुरी थियो। कानूनको जुन एउटा घोषित नीति छ त्यस बमोजिम त यो गर्नै पाइँदैन। अनि हामी यत्रो देशमा परिवर्तन भएको छ, यो परिवर्तन राम्रोका लागि हो भनेर कसरी देखिने? त्यहाँको समस्या त्यो हो, हुन सक्छ त्यो धेरै कुरा होला, तर आश्वस्त बनाउन सक्नुपर्छ र त्यो त सरकारले नै गर्नुपर्छ। रिटायर भएको न्यायाधीशलाई यदि यसै गरी धरपकड गरियो भने उसले आफ्नो कुर्सीमा बसेर स्वतन्त्र रूपमा न्याय कसरी गर्न सक्छ? यो संविधानको संरक्षण गर्ने जुन शक्ति छ त्यो शक्तिको प्रयोग अब उपरान्त सर्वोच्च अदालतले कसरी गर्ला त? यत्रो पूर्व प्रधान न्यायाधीशलाई हिरासतमा लिँदा देशको प्रधान न्यायाधीशलाई कन्सल्ट गरिँदैन, हामी कहाँ न्याय परिषद छ त्यसका बारेमा कुनै दृष्टिकोण दिँदैन भनेदेखि त चिन्ताजनक कुरो हो भनेर त यसै पनि जसले पनि त्यो कुरो ठान्न सक्छ।
1: अब अन्त्यमा यहाँले भने जस्तै यदि यो काम एकदम चिन्ताजनक हो, बेलगाम देखिन्छ भने कसरी लगाम लगाउन सकिन्छ सत्तामाथि यस्ता गतिविधि आगामी दिनमा नगरोस् भनेर?
9: खास गरी अहिले जुन सक्रियता देखिएको छ सरकारको भ्रष्टाचारलाई निर्मूल गर्ने या यस सम्बन्धमा विभिन्न काम कारवाहीहरू अगाडि बढाउने, सुशासनको ग्यारेन्टी गर्ने, तर ती सबै प्रक्रियाहरू कानून बमोजिम सम्पन्न गर्न र कानून बमोजिम सम्पन्न गर्न बाध्य गर्ने संस्थाहरू भनेको अड्डा अदालतहरू नै। त्यस हुनाले अड्डा अदालतलाई छुदा अड्डा अदालतको माथवर मान्छेहरूसँग सल्लाह गरेर गर्ने हो, यति कुरो त विवेकमान मान्छेले त्यसै पनि बुझ्नु पर्दछ। यो निर्णयकर्ताहरूमा त्यति कुरो पुगेन र यस बारेमा मलाई लाग्दछ न्याय परिषदले पनि, नेपाल बार एसोसिएसनले पनि र न्याय क्षेत्रका सबैले सरोकार राख्नु पर्दछ। सरकारले पनि के भएको हो भन्ने बारेमा स्पष्टता दिने र अब उपरान्त यस्तो गरिने छैन भनेर आश्वस्त पनि गर्नुपर्दछ।
1: काठमाडौँ विश्वविद्यालय स्थित कानून विषयका प्राध्यापक विपिन अधिकारी। यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकुरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने विदा दिनुहोस्, नमस्कार।

0: मतलब मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
1: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना
2: र विपदमा परेकाहरूका निम्ति अन्य जीवन उपयोगी सामग्री। भदौ 10 गतेको त्यो काली लाग्दो क्षण, सयौं वर्षमा आउने ठानिएको भीषण हिम पहिरोबाट सिर्जित भोटेकोशी बाढीले केही घण्टामै नेपालको उत्तरी भूगोल चिन्नै नसकिने गरी तहस नहस भयो। हजारौं मानिस घरबार विहीन भए। उनीहरूको खानपान, स्वास्थ्य, शिक्षा, आश्रय, पहुँच, जीविकोपार्जन जस्ता आधारभूत आवश्यकताका विषय अहिले खलबलिएका छन्। खलबलिएका ती विषयलाई कसरी सम्बोधन गर्ने, प्रभावितहरूलाई कहाँबाट कस्ता मद्दत उपलब्ध छन्, यिनै विषयमा हामी यस कार्यक्रम मार्फत सोमबारदेखि शुक्रबार हरेक दिन 15 मिनट लाइफलाइन जानकारी तथा रिपोर्टहरू प्रस्तुत गर्ने जमर्कोका साथ उपस्थित भएका छौं। आज हामीले गत 1 महिनादेखि अस्थायी आश्रय लिएर बसिरहेका प्रभावितहरूको खाँचो के छ भन्ने बारे एक रिपोर्ट तयार पारेका छौं। शुरूमा आफ्नो ज्यान जोगाउन मुस्किल भएका प्रभावितहरू अझै हराएका आफन्त भेटिएलान् कि भन्ने आशमा छन्। उनीहरूले अब खानेपानी, बिजुली बत्ती तथा भरपर्दो आवासको खाँचो तटकारो भएको बताउँछन्। सुनौ प्रभावितहरूको खाँचो र प्रश्न समेटेर नुवाकोट स्थित संवाददाता शक्तिमाया तामाङले तयार पारेको यो रिपोर्ट।
3: विदुर 5 पिपलटार स्थित बाँडा चौतारोको अस्थायी शिविरमा पुग्दा त्यहाँ रसुवाबाट विस्थापित भएका 130 घर परिवार बस्दै आएको सरकारी तथ्याङ्कले देखाएको छ। त्यहाँ बस्दै आएकी सुजिना तामाङ अझै हराइरहेको आमाको पर्खाईमा रहेछन्। अहिले उनलाई पालभित्रको बसाई पनि कष्टकर हुन थालेको बताउँछिन्।
4: त्यहाँ आएर पनि अहिलेसम्म मेरो मम्मी आउँछ कि भनेर चाहिँ याद आइरहेछ। दिउँसो बेलुका खाना खाने टाइममा, खाजा खाने टाइममा मेरो मम्मी याद आइरहन्छ। बत्ती छैन, गर्मी धेरै भइरहेछ, बच्चाहरू धेरै बिरामी भइरहेछ। यस्तो गर्मीमा ट्रेन भित्र बस्नै सक्दैन। अनि म नि हिजोदेखि बिरामी भएर अनि अब यसमा चाहिँ कसरी बस्ने होला भनेर चाहिँ बत्ती र फ्यान आयो भने चाहिँ अलि बस्न मिल्छ होला। यहाँ ट्रेन भित्र खाना बनाउनै मिल्दैन, यति तातेको छ नि ट्रेन पनि।
3: अस्थायी शिविरमा बस्दै आएकाहरू सबैले आफ्नो परिवार गुमाएको बताउँछन्। लाक्पा छिरिङ घले बाढी आएको दिन कार्यस्थलमा काममा रहेछन्। त्यतिखेर आफू घरमा भएको भए छोराछोरी बचाउन सक्ने थिए भन्दै उनी भक्काने। मनको पीड़ा त छँदैछ, अस्थायी रूपमा बसेको ठाउँमा बत्तीको अभावले सकस भएको लाक्पाले बताए।
5: ट्रेन अब बन्द गर्नै हुँदैन, यसको त डबल हुन्छ, जाली वाला हुन्छ, जाली मात्रै खुलेर बसौँ भने पानी छिर्दो रहेछ पुरै भित्र, त्यसलाई पुरै बन्द गर्यो भने फेरि हामी गर्मीले बस्नै नसक्ने गर्मीले अप हुने बिजोग त बिजोग छ। पछि पछि के गर्ने होला जस्तो लाग्छ, सरकारले हेरेर कुनै ठाउँमा व्यवस्थित गरिदियो हुन्थ्यो जस्तो लाग्छ मलाई।
3: त्यस्तै अस्थायी शिविरमा बस्दै आएकी अञ्जना तामाङले खास गरी महिलाहरूलाई पानीको अभावले शौचालय जान र नुहाउन समस्या रहेको बताइन्।
6: पानी आउँदाखेरि भल छिर्छ, केटी मान्छेहरूलाई त त्यही त हो नि, प्रब्लम हुँदाखेरि टोयलेट चाहिन्छ, नुहाउनु पर्यो, लुगा धुनै पर्यो, पानी छैन मेन कुरा। पानी भए पो टोयलेट सफा राख्नु, सरसफाइ नगरे आफैलाई हो, पानीको डर नहुने, हावा हुरीको डर नहुने, जस्तो ठिक्कको सानो भयो नि घर त्यति चाहिँ भयो।
3: विस्थापितहरू अब सरकारले छिटे आवास, बिजुली बत्ती, खाने पानी लगायत आधारभूत आवश्यकताहरूको व्यवस्थापन गरिदिए सहज हुने ठान्छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
7: विस्थापितहरूले भोगेका ती समस्याबारे हामीले सम्बन्धित अधिकारीसँग जवाफ मागेका छौं। साथी संजय ढकालले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी धर्मराज उप्रेतीलाई त्यसबारे सोधेका छन्।
2: होल्डिङ सेन्टरमा बसेका, अस्थायी शिविरमा बसेकाहरूसँग कुरा गर्दाखेरि चाहिँ अब घाम पानीमा सकस हुन थालेको छ, अब बत्ती हुँदैन, कहिले कहिले पानीको राम्रो व्यवस्था हुँदैन, जस्तो यस्ता विषयहरूमा चाहिँ अब प्राधिकरणले के ध्यान पुर्याउँदैछ?
8: होल्डिङ सेन्टरमा पानी तथा पनि वाटर फिल्टरहरू पठाउने कामहरू निरन्तर गरिराखेको छ। पानी प्रशस्त मात्रामा हामीसँग पानीको स्टोरेज छ, कुनै ठाउँमा छैन भन्ने भयो भनेपछि 1234 नम्बरको जुन टोल फ्री नम्बर छ, यहाँ चाहिँ पानी छैन, यो होल्डिङ सेन्टरमा आज पानी सकियो भनेपछि तुरन्तै चाहिँ हाम्रो पानी त्यहाँ हामीले बोतलकै पानी अहिले पठाउन सक्ने अवस्थामा छौँ। बोतलकै पानी पनि खान्छौँ, त्यो प्रशस्त मात्रामा नुवाकोटमा पनि छ, भन्सेमा पनि छ।
2: भनेपछि त्यस्तो आपत पर्यो भने पानी सम्बन्धी चाहिँ 1234 मा फोन गरेर यस्तो यस्तो भयो यो ठाउँमा भन्न पर्यो।
8: हो एक दुई तिन चारमा फोन गरेर भन्दा पनि भयो अनि 1115 11-15 नम्बरमा फोन गर्दा पनि स्वास्थ्यसँग सम्बन्धित केही कुरा छ भने 11-15 नम्बरमा फोन गर्दा पनि भयो टिकट कार्डमै पनि फोन गर्दा भयो होइन उसी चाहिँ अब हामीले जुन भाडा 15,000 प्रति कुनै पानी अहिले पठाउन सक्ने अवस्थामा छौँ बोतल रुपियाँ पानी पनि खान्छौँ त्यो प्रशस्त मात्र नुवाकोटमा पनि छ
2: भनेपछि त्यस्तो आपत पर्यो भने पानी सम्बन्धी चाहिँ 1-2-3-4 फोन गर्छ।

0: ठाउँ खोली सन्दर्भमा जुन निर्णय गरिरहेको छौँ त्यो निर्णयले चाहिँ उहाँहरू आफै अब भाडा लिन सक्ने, भाडामा बस्न सक्ने,
1: त्यस्तो खालको चाहना राख्ने प्रभावितहरूले चाहिँ कहाँ गएर के गर्नु पर्यो?
0: सम्बन्धित गाउँपालिका, नगरपालिका, नगरपालिकामा चाहिँ सम्पर्क गर्ने, त्यहाँ चाहिँ प्रभावितको सबै लिस्ट बनाउने काम भइराखेको छ, भेरिफिकेसन काम हुने काम भइराखेको छ र सम्बन्धित गाउँपालिका, नगरपालिका, सम्बन्धित ओडाबाट चाहिँ सुपारिस भएर जान्छ र ओडाबाट हामीले पहिला गाउँपालिका नगरपालिकाहरूलाई पठाइसकेको अवस्था छ र त्यहाँबाट चाहिँ उहाँहरूले त्यो प्राप्त गर्नुहुन्छ।
1: अनि खास गरी महिलाहरूलाई चाहिँ भरपर्दो आवासको व्यवस्था नभएसम्मको लागि जुन अस्थायीमा बस्नु परेको छ त्यहाँ चाहिँ शौचालयमा पानीको व्यवस्था, अब नुहाउने टोयलेट जाने व्यवस्थामा अलिकति सुधार भइदिए हुन्थ्यो भन्ने खालको उहाँहरूको छ।
0: प्रारम्भिक चरणमा हामीले कमसे कम त्यहाँ दुईटा टोयलेट चाहिँ सबैभन्दा कम्तीमा राखेको, एउटा महिला एउटा पुरुषको लागि भनेर, तर कुनै ठाउँमा थप चाहिन्छ भनेपछि त्यसको लागि पनि हामीलाई खबरै एउटा हामी जुन ठाउँमा राख्दैछौँ मात्रै खबर गरिदिए पनि उहाँहरू जान सक्नुहुन्छ। हामी त्यो खालको मेकानिजम पनि बनाएको,
1: बर्खा मासमा पानी परिरहन्छ होइन, यस्तो बेलामा चाहिँ थप तपाईँहरूले व्यवस्था गर्नुहुन्छ त्यहाँ केही नहोस् होल्डिङ सेन्टरहरूमा भनेर?
0: कुनै ठाउँमा पनि त्यो खालको चाहिँ अप्ठ्यारो छ भन्ने हामीलाई खबर भयो भने त्यसलाई हामी
2: विस्थापितहरूको समस्याको जवाफ दिँदै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी धर्मराज उप्रेती।
1: अब बाढ़ीबाट जोगिने उपाय बारे एक जानकारी।
2: वर्षाको यो मौसममा बाढ़ीबारे झन सजग हुन जरूरी छ।
3: सबभन्दा पहिलो कुरा भनेको आधिकारिक माध्यमबाट प्रसारित हुने मौसम पूर्वानुमानका जानकारी मनन गर्नुपर्छ।
2: हरेक घरमा आपतकालीन बेला झट्ट बोकेर हिँड्न सकिने झोला तयार पार्नुपर्छ, जसमा लामो समयसम्म टिक्ने खाद्यान्न, सफा पिउने पानी, आवश्यक औषधिहरू, टर्च, ब्याट्री, प्राथमिक उपचार सामग्रीहरू र महत्वपूर्ण कागजातहरू पानीले नभिज्ने खालको ब्यागमा सुरक्षित राख्नुपर्छ।
3: बाढ़ी आइहालेमा चेतावनी दिइएको छ भने तत्काल अलि अग्लो ठाउँतिर जानुपर्छ। कुनै चेतावनी नआए पनि स्थिति गम्भीर देखिएमा त्यसै गर्नुपर्छ।
2: हेर्दा कम देखिए पनि तीव्र गतिमा बहेको पानीतर्फ जानु हुँदैन। जुबान भइरहेको ठाउँमा खुला ढल हुन सक्छन्, आँखाले नदेख्दा दुर्घटना हुन सक्छ।
3: बाल बालिका, वृद्ध वृद्धा र अशक्त व्यक्तिहरूलाई विशेष ध्यान दिनुपर्छ।
2: बाढ़ीको पानी घटेपछि पनि खतरा समाप्त भएको हुँदैन। अधिकारीहरूले सुरक्षित घोषणा गरेपछि मात्र घर फर्कनुपर्छ। घर फर्किँदा घरको संरचनागत अवस्था जाँच गर्नुहोस्। पर्खालहरू, भुइँ र छतहरू कमजोर भएर भत्किन सक्छन्।
3: समुदाय स्तरमा मिलेर पुनर्स्थापनामा जुट्नु महत्वपूर्ण हुन्छ।
1: तपाईँ बीबीसी नेपालीद्वारा उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो सुनिरहनु भएको छ।
2: भोटेकोशी त्रिशुली बाढ़ीले नुवाकोटको त्रिशुली बजार स्थित त्रिभुवन त्रिशुली उच्च माध्यमिक विद्यालयको भवन पूरै बगाएको तीन हप्तापछि पठन पाठन शुरू भयो। अस्थायी संरचनामा थालिएको सो पठन पाठनको सन्दर्भमा हामीले उक्त विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाड़ीसँग कुराकानी गरेका छौं। सबैभन्दा पहिले हामीले उनलाई अस्थायी विद्यालय कुन ठाउँमा कसरी संचालन भइरहेको छ भनी सोधेका थियौं।
4: अहिले हामीले विदो नगरपालिका वार्ड नम्बर 9 कोलनी डी बजार भन्ने ठाउँ छ, त्यो ठाउँमा चाहिँ यो आयोजनाको चाहिँ एउटा साइट कार्यालय रहेछ। त्यो कार्यालयको केही पार्किङ स्पेसहरू, पार्किङ लनहरू, त्यहाँको क्वार्टरहरू प्रयोग गरेर त्यहाँ त्यसको पछाडि कभर्ड हल भन्ने छ, त्यहाँको दुई चारवटा कोठाहरू यो स्टोरको लागि प्रयोग गरेर त्योभन्दा पछाडि चाहिँ हाम्रो युनिसेफले टेन्टहरू हाल्दैछ।
5: अनि यो कतिपय विद्यार्थीहरू त अब भनौँ न किताब कपी ब्यागहरू नहोला, उनीहरूको पढाइ चाहिँ अब तपाईँहरूले कसरी सहयोग गर्नुहुन्छ?
4: अब हामीले हामीसँग ब्यागहरू नभएको विद्यार्थीलाई केही चिन्ता गर्नु परेन, हामीले ब्यागहरू दिन्छौँ, उनीहरूलाई स्टेसनरी हामी नै प्रोभाइड गर्छौँ र अब बाँकी रहेको उनीहरूको बगाएको किताबहरू छ भने त्यो पब्लिकेसन अनुसारको कुन कुन पाठ्य पुस्तक छ हामी त्यसलाई सर्ट आउट गरेर हामी त्यसलाई सबै पाठ्य पुस्तक पनि उपलब्ध गराउँछौँ।
5: भनेपछि विद्यार्थीहरू अब आफैले किन्नु परेन, त्यसमा चिन्ता लिनु परेन?
4: त्यसमा चिन्ता लिनु परेन, विद्यार्थीहरू निर्धक्क ढुक्क भएर विद्यालय आउँदाखेरि हामीले ती सामग्रीहरू सहित विद्यार्थीलाई विद्यालयमा स्वागत गर्न हामी तयार छौँ।
5: अनि अब विद्यार्थीहरू त अब मानसिक रूपमा पनि अब समस्यामै होला, शुरूआत चाहिँ कसरी गर्ने योजना बनाउनु भएको छ?
4: अब हामीले चाहिँ अब केही सामाजिक संस्थाहरूले हामीलाई सोसो साइको काउन्सिलरहरू पनि पठाइरहनु भएको छ, अनि हाम्रो शिक्षकहरूलाई पनि हामीले त्यो सोसो साइको काउन्सिलिङको थोरै कार्यक्रमहरू चलाएका छौँ।
5: भनेपछि अलिकति तपाईँहरूलाई अप्ठ्यारो पर्ने चाहिँ यो 10 कक्षाकै विद्यार्थीहरू हो जो चाहिँ अब एसईसी दिनेछन्।
4: 10 र 12 को उनीहरू चाहिँ बोर्ड एक्जाम दिने हुन्छन्, त्यसको लागि चाहिँ उनीहरूलाई अब अलिअलि बढी प्रिपेयर गराउनु पर्ने, जो विद्यार्थीहरू प्रभावित छैनन् उनीहरूसँग उनले प्रतिस्पर्धा गर्नुपर्छ, त्यसको लागि चाहिँ

0: यसलाई प्रतिस्पर्धा गर्न सक्षम बनाउनको लागि विद्यालयले हर तौरबाट सहयोग गर्छ।
1: हुने थिए त्रिभुवन त्रिशुली उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडी साथी निरञ्जन राजवंशीसँग कुरा गर्दै।
2: अब प्रस्तुत छ मानसिक स्वास्थ्यसँग सम्बन्धित विविध विषयमा बीबीसीको ग्लोबल जर्नलिज्मले तयार पारेको एक सामग्री। आज हामी अचानक घरबार विहीन भएर विस्थापित हुनुपर्दाको पीड़ासँग जुझ्ने विषयबारे विजय गजमेरबाट सुनौ।
3: घर यो यस्तो ठाउँ हो जहाँ हामी सुरक्षित महसुस गर्नुपर्छ, आफ्नो परिवार र परिचित सामानले घेरिएको ठाउँ, यस्तो ठाउँ जहाँ हामी हरेक बिहान उठ्छौ, हरेक रात सुत्न जान्छौ, पानी लिन जाने ठाउँ हामीलाई थाहा हुन्छ, कुनामा रहेको रुख सधैँ त्यही हुन्छ। तर सायद तपाईँ र संसारमा धेरैका लागि त्यो सुरक्षाको अनुभूति हराइसकेको हुन सक्छ, कारण फरक भए पनि भावना एउटै हुन सक्छ। कसैका लागि युद्ध, भूकम्प वा बाढीले घर भत्काएको हुन सक्छ, कहिलेकाहीँ तपाईँले अपरझट घर छोड्नु पर्ने हुन सक्छ, त्यो बुझ्नु गाह्रो हुन सक्छ। परिवारहरू एक आपसबाट छुट्टिनुपर्छ, उनीहरूसँग फेरि कहिले भेट होला। तपाईँ नयाँ साथी भेट्नुहुन्छ तर पुराना साथीले जस्तै उनीहरूले तपाईँलाई चिन्दैनन्। तपाईँहरू कोही पढ्न जानुहुन्छ तर पढाइ फरक लाग्न सक्छ वा तपाईँ पढ्न जानै नपाउने अवस्था पनि हुन सक्छ। तपाईँलाई जिन्दगी कहिलेसम्म यस्तै हुन्छ भन्ने थाहा हुँदैन। आफैलाई सोध्न सक्नुहुनेछ कि अब मेरो घर यही हो कि यो फेरि बदलिन्छ। तपाईँलाई ऐठन हुने वा सुत्न गाह्रो हुने हुन सक्छ, कारण थाहा नभई रिस उठ्न सक्छ, टाउको वा पेट दुख्ने हुन सक्छ। नयाँ परिस्थिति बारे डर वा चिन्ताले शरीरमा दुखाइ हुन सक्छ वा केही महसुस नहुने पनि हुन सक्छ। त्यसो भए अवस्थालाई सुधार गर्न के गर्न सकिन्छ त? पहिलो, परिचित कुराहरू खोज्नुहोस्, उही पुरानो किताब पढ्नुहोस्, उही बल खेल्नुहोस्, उही खाना खानुहोस्। पहिले प्रार्थना गर्नुहुन्थ्यो भने त्यस्तै गर्नुहोस्। यस्तै साना व्यवहारले तपाईँलाई स्थिर महसुस गर्न मद्दत गर्न सक्छ। दोस्रो, आफ्नो चिन्ता नलुकाउनुहोस्, विश्वासिलो साथी वा अन्य वयस्कसँग कुरा गर्नुहोस्। सम्झनुहोस्, जहिले पनि केही व्यक्तिहरू हुन्छन् जसले तपाईँलाई सहयोग गर्न र सुरक्षित राख्न सक्छन्। तेस्रो, अरूलाई सहयोग गर्नुहोस्। गाह्रो महसुस गरेको व्यक्ति देख्नुभयो भने सहयोगको प्रस्ताव गर्नुहोस्। त्यस्तो दयालु कामले तपाईँलाई आफूलाई पनि मद्दत हुन सक्छ। तपाईँ अहिले जस्तो महसुस गरे पनि यो सधैँ यस्तै हुँदैन। एक दिन तपाईँ घरमा फर्किन सक्नुहुन्छ वा नयाँ ठाउँमा शान्ति पाउन सक्नुहुन्छ। तपाईँको घरलाई तपाईँ कस्तो बनाउनुहुन्छ र के राख्नुहुन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ। आकाशमा चन्द्रमा र ताराहरूलाई हेर्नुहोस् र सम्झनुहोस्

आजको लागि बीबीसी हातेमालो कार्यक्रम यति नै। यसमा प्रस्तुत विविध जीवनोपयोगी सामग्री बीबीसी नेपालीको वेबसाइट तथा सामाजिक सञ्जालहरूमा पनि उपलब्ध छन्। हाम्रा कार्यक्रम बारे हामीलाई हाम्रो इमेल ठेगाना nepali.letters@bbc.co.uk वा facebook.com/bbcnewsnepalimा सल्लाह सुझाव दिन सक्नुहुन्छ। हामी फेरि भोलि उपस्थित हुनेछौ। नमस्कार।

0: एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ। गुड लाइफ डाइजेस्टिभ बिस्किट।
1: सरकारको छ महिना सुशासनमा आशा, कार्यशैलीमा प्रश्नै प्रश्न। रासोपामा नबोल्ने भद्र सहमति, पालिका गाभ्न मापदण्ड तयार, सहकारी ठगेर विदेशमा बिन्दास र चीनतर्फका तीनवटै नाका अवरूद्ध लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको केराले मूल्य पाउँदा किसान उत्साहित शीर्षकको शुभ समाचार।
2: चाडपर्वको समयमा केराले राम्रो मूल्य पाउँदा दाङका केरा उत्पादक किसान उत्साहित बनेका छन्। गत वर्ष केराले मूल्य नपाउँदा निराश बनेका किसान यस वर्ष भने उत्साहित बनेका हुन्। राप्ती गाउँपालिका सात सिसहनिया निवासी रणप्रसाद सुवेदीले कृष्ण जन्माष्टमीदेखि हालसम्म 9 लाख रूपियाँको केरा बिक्री गरेको बताउनुभयो। सिसहनिया लगायत देउखुरी क्षेत्रमा 35 बिघा क्षेत्रफलमा व्यावसायिक केरा खेती गर्दै आउनुभएका सुवेदीले एक महिनामा 9 लाख रूपियाँ बराबरको केरा बेचेको बताउनुभयो। जन्माष्टमीका बेला मात्रै 5 लाख रूपियाँको केरा बेचेका सुवेदीले तीजको अवसरमा हालसम्म करिब 4 लाख रूपियाँ बराबरको मालभोग केरा बेचेको बताउनुभयो। उहाँका अनुसार गएको फागुनमा आएको हावाहुरीका कारण 12,000 बोट ढल्दा उत्पादनमा कमी आएको छ। राप्ती केरा प्रवर्धन समूहका अध्यक्ष समेत रहनुभएका सुवेदीका अनुसार गत वर्षको तुलनामा यस वर्ष केरा उत्पादक किसानले केराको राम्रो मूल्य पाएका छन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि?

0: हेल्थसँग कहिले गरिदिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड गुड लाइफ डाइजेस्टिभ बिस्किट।
1: ए भतिज, यो चाडपर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
2: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
3: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
2: हामीले राजा च्याउ त्यसै भनेको हो र।
4: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
5: Monday, Dickie, what?

0: यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्याशब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सरकारको 6 महिना सुशासनमा आशा, कार्यशैलीमाथि प्रश्न शीर्षकमा खबर छ। बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएको मंगलबार 6 महिना पूरा भएको छ। 2082 साल फागुन 21 गते सम्पन्न आम निर्वाचनमा नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा 182 सीट सहित स्पष्ट बहुमत हासिल गरेपछि बालेन्द्र देशको प्रधानमन्त्री बन्नुभएको थियो। सरकार गठन लगत्तै बसेको पहिलो मन्त्री परिषदको बैठकले शासकीय सुधार, सुशासन र नागरिक राहतलाई केन्द्रमा राखेर 100 वटा प्रमुख कार्यसूची सार्वजनिक समेत गरेको थियो। सरकारले सुशासन र पारदर्शिता, डिजिटल रूपान्तरण, कानूनी तथा नीतिगत सुधार र नतिजामुखी अनुगमनलाई आफ्नो प्राथमिक कार्यक्षेत्र घोषणा गरेको थियो। यसलाई कुन दिशामा लैजाने भन्ने स्पष्ट रूपरेखा तयार पार्न सरकारले 7 हप्ता, 1 महिना, 45 दिन, 3 महिना, 6 महिना, 1 वर्ष, 2 वर्ष हुँदै 10 वर्षसम्मको अल्पकालीन तथा दीर्घकालीन कार्यसूची समेत तय गरेको थियो। तर शुरूआती दिनमा देखिएको उत्साह र सुधारका प्रयासहरू 6 महिना पुग्दा अपेक्षाकृत रूपमा अघि बढ़न नसकेको र विभिन्न समस्याहरू झन बल्झिँदै गएको विश्लेषण हुन थालेको छ। सरकार संचालनको शुरूआती चरणमा सुशासन र प्रशासनिक सुधारका क्षेत्रमा केही सकारात्मक र उत्साहजनक लक्षणहरू देखिएका थिए। सार्वजनिक सेवा प्रभावलाई छरितो बनाउने, आम जनतालाई सरकारका तर्फबाट तत्काल राहत उपलब्ध गराउने, भ्रष्टाचार नियन्त्रण गर्ने र राज्यको प्रशासनिक खर्च कटौती गर्ने जस्ता सकारात्मक पहलहरू भएका थिए। खास गरी फजुल खर्च नियन्त्रण र प्रशासनिक संरचनाको सागुरोकरणमा सरकारले साहसिक कदम चाल्यो। वर्षौंदेखि राज्यको ढुकुटीमा बोझ बनिरहेका अनावश्यक बोर्ड, समिति र निकायहरू खारेज गरिए। पूर्ववर्ती सरकारहरूले बढ़ाएर 22 पुर्याएको संघीय मन्त्रालयको संख्या घटाएर 18 सीमित गरियो। निजामती प्रशासन र संस्थानहरूमा दलीय प्रभाव अन्त्य गर्न दलगत ट्रेड युनियनहरू खारेज गरियो भने विभिन्न निकायमा अघिल्ला सरकारहरूले गरेका करिब 1500 राजनीतिक नियुक्तहरू समेत रद्द गरिए। त्यस्तै ताली पाएका र गाली पाएका कार्यहरूमा केही सूचीमा खबर छापिएको छ। प्रशासनिक फजुल खर्च कटौती, मन्त्रालयको संख्या कटौती, राजनीतिक नियुक्ति र दलगत ट्रेड युनियन खारेजी, पूर्व विशिष्टको सम्पत्ति छानबिन आयोग गठन, 100 वटा शासकीय सुधारका कार्यसूची सार्वजनिक, सार्वजनिक सेवा प्रभार, राहतमा शुरूआती सक्रियता लगायतका बुदाहरूमा ताली पाएका केही कार्यहरू भनी छापिएको छ। त्यस्तै गाली पाएका केही कार्यहरूमा सल्लाहकारको हालीमुहाली र कर्मचारी अविश्वास, राजनीतिक प्रतिशोध र बिना पूर्जी गिरफ्तारी, संसद संविधान र संवैधानिक निकायको उपेक्षा, मेरिटोक्रेसीको उल्लंघन र मर्यादाक्रम मिचिएको नियुक्ति, वैकल्पिक व्यवस्था, विहीन सुकुम्बासी विस्थापन, अर्थतन्त्र, करविधि र कूटनीतिक अपरिपक्वता लगायतका कार्यलाई गाली पाएका कार्यको सूचीमा राखिएको छ। सरकारको 6 महिना सुशासनमा आशा, कार्यशैलीमाथि प्रश्न शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छापिएको छ।
3: सोमबार प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैमा प्रहरीले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रण लिएर छाडिएको विषय उठ्यो। प्रष्ट कारण र आधार बेगर नियन्त्रणमा लिएर छाडिएको बारे विपक्षी दलका सांसदहरूले सरकारसँग जवाफ मागे। जबरालाई प्रहरीले शनिबार राति घरबाट नियन्त्रणमा लिएको थियो। यो विषयमा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू भने पूरै चुप रहे। कतिपय सांसदले यो विषयमा पार्टीभित्र आन्तरिक रूपमा प्रश्न उठाएका थिए। केही सांसदले सामाजिक सञ्जाल मार्फत आफ्ना असहमति राखे। संसदमा भने राष्ट्रपाका एकजना सांसदले पनि यो विषय उठाएनन्। न सरकारको कदममा समर्थन जनाए, न विरोध। राष्ट्रपाका एक नेताले भने हामी यस्तो विषय जबरालाई नियन्त्रणमा लिएर छाडिएको विषयको पक्षमा छैनौं, तर संसदमा बोलेनौं। केही विषयमा नबोल्दा सरकार सच्चिन्छ भने सच्चियोस् भन्ने हाम्रो भद्र सहमति शीर्ष तहमा भयो, यस अनुसार निर्देशित भयौं। राष्ट्रपाका नेताहरूका अनुसार प्रधानमन्त्री बालेन्द्र शाह पक्षधर नेताहरूले सरकारी काममा प्रश्न नगर्ने नै भए। चोलेन्द्र शमशेर प्रकरणमा बोल्दा सभापति रवि लामिछानेलाई अप्ठ्यारो पर्न सक्ने भए उनी पक्षधरमा पनि अप्ठ्यारो पर्न सक्ने भय उनी पक्षधरमा पनि रहयो। परिणाममा सांसदहरू संसदमा चुपचाप रहेका हुन्। तथापि केही सांसदहरूले आन्तरिक प्रश्न गरेका छन्। राष्ट्रपतिकी सांसद रंजू दर्शनाले फेसबुक मार्फत कसुर देखिए पक्राउ गर्न पाइने भए पनि पक्राउ गर्ने क्रममा कानूनी प्रक्रिया र प्रमाणको आधार महत्वपूर्ण हुने बताएकी छन्। उनले सामाजिक सञ्जालमा लेखेकी छन्, कसुर देखिए पक्राउ गर्न पाइन्छ भनेर कानूनमै व्यवस्था छ, तर पक्राउ गर्दा पनि सुर र ताल मिल्नै पर्छ। कसुर अदृश्य भए पनि कानूनले प्रमाण माग्छ। यो खबरसँगै सर्वोच्चले भन्यो स्वेच्छाचारिता शीर्षकमा खबर छ। मध्यरातमा पूर्व प्रधान न्यायाधीश जबरालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा लगिएको घटनाप्रति सर्वोच्च अदालतले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अदालतका सह रजिस्ट्रार एवं प्रवक्ता अर्जुन प्रसाद कोइरालाले प्रेस विज्ञप्ति जारी गर्दै प्रत्येक नेपाली नागरिकको वैयक्तिक स्वतन्त्रता एवं सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षणार्थ प्रचलित कानूनले उचित प्रक्रिया अपनाएर मात्र नियन्त्रणमा लिन सकिने प्रत्याभूति गरेको उल्लेख गरेका छन्। चोलेन्द्र प्रकरण राष्ट्रपामा नबोल्ने भद्र सहमति शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
2: सहकारी ठगेर विदेशमा बिन्दास शीर्षकमा खबर छ। सहकारी ठगीमा इन्टरपोलको रेड नोटिस जारी गरिएका जीवी राई, भरत महर्चन, भूपेन्द्र राई, छेला नेपाली, थानबहादुर बुढा, बालगोपाल श्रेष्ठ, सागर केसी, ज्योति गुरूङ र देवेन्द्र बाबु राई फरार छन्। करोड़ौं ठगेका उनीहरूलाई कार्यवाहीको दायरामा ल्याउन सरकार चुकेको छ। बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएसँगै सहकारी पीड़ितलाई रकम फिर्ता गराउने विश्वास दिइयो। विशेष गरी सहकारीको रकम हिनामिना गर्ने संचालक तथा ऋणीहरूको सम्पत्ति जफत र लिलामी गरेर भए पनि पीड़ितको बचत फिर्ता गर्ने योजना अघि सारियो। तर बचतकर्ताले रकम फिर्ता त पाएका छैनन् नै। सहकारीको करोड़ौं रकम अपचलन गरेर फरार भएकालाई कार्यवाहीको दायरामा ल्याउने काम समेत भएको छैन। सहकारीको करोड़ौं रकम अपचलन गरेर फरार रहेका मध्ये एक मुख्य व्यक्ति हुन् गितेन्द्र बाबु अर्थात जीवी राई। एक दर्जन भन्दा बढ़ी निजी व्यवसायमा सहकारीकै रकम ल्याएर लगानी गरेका उनी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयनमा आएसँगै फरार छन्। जीवी विरूद्ध कास्की, रूपन्देही, चितुवन, पर्सा र काठमाण्डुमा समेत गरेर छवटा सहकारीको रकम अपचलनको अभियोग छ। संगठित अपराध र सम्पत्ति शुद्धिकरण समेत मुद्दा चलाएर इन्टरपोलको रेड नोटिस जारी भए पनि उनलाई पक्राउ गर्न सकिएको छैन। जीवी विरूद्ध 2080 माघ 25 गते इन्टरपोलमा रेड नोटिस समेत जारी भएको थियो। रेड नोटिसको रेकर्ड अनुसार 2080 चैत 6 गते जीवीले मलेसियामा म्यासेज रिसिभ गरेको देखिएको थियो। त्यसैता इन्टरपोलको कुनै पनि सदस्य राष्ट्रले उनीबारे जानकारी दिने र पक्राउ गर्न सहयोग गर्ने कार्य समेत गरेको छैन। जीवीलाई खोज्न मलेसियामा गएको नेपाल प्रहरीको टोलीले त्यहाँ कुनै सहयोग प्राप्त नभएको गुनासो गरेको थियो। यता नेपालमा उनले अवैध रूपमा सहकारीको रकम ल्याएर लगानी गरेको सबै व्यवसाय र सम्पत्ति समेत रोक्का राखिएको छ। कास्कीको सूर्यदर्शन सहकारीमा 1,86 करोड़, रूपन्देहीको सुप्रिम सहकारीमा 55,52,00,000, चितवनमा सहारा बहुद्देश्य सहकारीमा 37 करोड़ बिगो दावी गरिएको मुद्दा लागेका जीवीलाई फिर्ता ल्याउन सरकारलाई ठूलो सकस भएको छ। जीवीले सहकारीकै रकम लगानी गरेर स्थापना गरेका व्यवसाय लिलामी तथा बिक्री गरेर बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया समेत शुरू भएको छैन। त्यसैगरी नेपालमा सहकारीको पैसा अपचलन गरेर इन्टरपोल मार्फत खोजी भइरहेका अर्का व्यक्ति हुन् सुमेरू सहकारीको पैसा दुरूपयोग गर्ने भरत महर्चन। सुमेरूको 7 अर्ब भन्दा बढ़ी रकम दुरूपयोग गरेको आरोप लागेका उनी विरूद्ध 2080 पुष 17 गते इन्टरपोल मार्फत रेड नोटिस जारी भएको थियो। 2080 माघ 19 गते उनी बेलायतमा रहेको इन्टरपोलको रेकर्डमा देखिन्छ, तर उनलाई स्वदेश ल्याएर बचतकर्ताको रकम फिर्ता गराउन सकिएको छैन। सहकारी ठगीमा इन्टरपोलको रेड नोटिस जारी गरिएका जीवी राई, भरत महर्जन, भूपेन्द्र राई, छेला नेपाली, थानबहादुर बुढा, बालगोपाल श्रेष्ठ, सागर केसी, ज्योति गुरूङ र देवेन्द्र बाबु राई लगायत फरार छन्। करोड़ौं ठगेका उनीहरूलाई कार्यवाहीको दायरामा ल्याउन सरकार चुकेको छ। सहकारी ठगेर विदेशमा बिन्दा शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
3: जनजीवन सामान्य बनाउन सरकार अग्रसर शीर्षकमा गोर्खापत्र खबर लेख्छ। प्रधानमन्त्री बालेन्द्र शाहले वर्षा रोकिए पनि त्यसले सिर्जना गर्ने विपदको खतरा नटरेको र जोखिम कायमै रहेकाले आम नागरिकलाई सतर्क रहन आग्रह गर्नुभएको छ। अविरल वर्षाका कारण प्रभावित नागरिकको सुरक्षित व्यवस्थापनसँगै क्षति पुगेका पूर्वाधार मरमत गरी जनजीवन सामान्य बनाउनेतर्फ सरकार तदारूकताका साथ लागि परेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। का अनुसार गत असोज 8 गतेदेखि वर्षासँगै आएको बाढ़ी, पहिरो, डुबान, हावाहुरी र चट्याङका कारण देशभर 27 जनाले ज्यान गुमाएका छन्। अधिकांश राजमार्ग सञ्चालन उपशीर्षकमा यससँगै खबर छ। चार दिनको अविरल वर्षाका कारण आएको बाढ़ी, पहिरो तथा लेदो खस्ने समस्याले देशभरका प्रमुख राजमार्ग र सड़क खण्ड प्रभावित भएका छन्। वर्षाले अवरूद्ध राजमार्ग र सड़क खण्डको अवरोध हटाउने काम तीव्र रूपमा भइरहेको छ। सड़क विभागका प्रवक्ता शुभराज न्यौपानेले असोज 8 गतेदेखि 11 गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढ़ी, पहिरो, लेदो खस्ने र सड़क भाँसिने समस्याका कारण मुख्य राजमार्ग र सड़क अवरूद्ध भएको जानकारी दिनुभयो। सोमबारदेखि वर्षा रोकिएसँगै अवरूद्ध अधिकांश राजमार्ग र सड़क सञ्चालनमा आइसकेका छन्।
2: सरकारले आवश्यकता अनुसार पालिकाहरूलाई एक आपसमा गाभ्न र सिमाना फेरबदल गर्न सक्ने गरी मापदण्ड बनाएको छ। आगामी स्थानीय तह निर्वाचन लगत्तै यो काम अघि बढ़ाउने गरी गृह कार्य भइरहेको छ। एक आपसमा गाविदा पालिकाको संख्या केही कटौती हुन सक्छ। सरकारले बनाएको मापदण्ड अनुसार बैंक, वित्तीय संस्था, विद्यालयहरू जस्तै पालिकाहरू पनि एक आपसमा गाभिन सक्नेछन्। सरकारले गाउँपालिका तथा नगरपालिका र वड़ाको संख्या तथा सिमाना हेरफेर एक आपसमा गाभिन र नगरपालिका